0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
1: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
2: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
1: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्येश्वर ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
2: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
1: ल, तिमीलाई थाहै छैन, दिव्येश्वर ब्याङ्क्वेटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
2: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
1: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928, विजिट www.landmarknepal.com।
5: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

नमस्कार, बिहान छ बजे गर्णपूर्ण हाइलाइट्समा सबिनको स्वागत छ। आज मिति 2083 साल असार महिनाको 4 गते सोमबार, सन् 2026 जुलाई 20 तारीक असार शुक्ल पक्ष सप्तमी थिए। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। संविधान संशोधनमा अधिकारको न्यायोचित बाँडफाँड हुनुपर्ने गगन थापाको भनाई, आवश्यक परे सदनदेखि सड़कसम्म लड्ने उद्घोष। कांग्रेसभित्रको आन्तरिक मेलमिलाप प्रयास विफल भएको संस्थापन इतर पक्षको ठहर, साउनभित्र राष्ट्रिय भेला आयोजना गर्ने घोषणा। सरकारका निर्णय विरूद्ध युवा संघ गण्डकी आक्रमक, कर वृद्धि र राजनीतिक प्रतिशोधको कड़ा विरोध। सेती नदीको पहिरो अध्ययन र अन्नपूर्ण गाउँपालिकाको बाढ़ी पहिरो राहतका लागि सुरक्षा समितिको आग्रह, कार्यान्वयनका लागि सम्बन्धित निकायहरूलाई पत्राचार गरिने। फेवातालमा डुंगा चालकको मापसे र लापसे परीक्षण, तीनजना पक्राउ। अन्तर्राष्ट्रिय खबरतर्फ, इरानी आक्रमणबाट जोर्डनमा दुई अमेरिकी सैनिकको ज्यान गयो। र खेल खबरमा, विश्वकप फुटबल अन्तर्गत अर्जेन्टिनालाई हराउँदै स्पेनले 16 वर्षपछि जित्यो फुटबलको उपाधि।

0: कूलर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचर को बानी लाग्छ।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महीना को तेस्रो शनिवार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
4: अब समाचार विस्तारमा सुन्नुहोस्। पोखराको रातो पहिरोमा खसेको पहिरोको कारण सेती नदीमा तत्काल जोखिम नरहे पनि सतर्क रहन स्थानीयलाई आग्रह गरिएको छ। आइतबार विज्ञ पोखरा महानगर प्रशासन र प्रहरीको टोलीले स्थलगत अनुगमन गरेको थियो। पोखरा 17 र 15 सीमानामा पर्ने सीताराम पुल नजिकै सेती नदीमा शुक्रबार पहिरो खसेको थियो। अविरल वर्षा कारण खसेको चट्टान र माटोले नदी थुनिँदा त्यहाँ 15-60 मिटर अग्लो झरना बनेर पानी बगिरहेको छ। यो ठाउँ मितेरी पुलभन्दा करिब 35-40 मिटर तल्लो भागमा पर्छ। करिब 3 महिना अघि पहिरो खसेकै ठाउँमा पुनः पहिरो झरेपछि नदी थुनिएको हो। नदी थुनिएपछि तल्लो तटीय क्षेत्रका बासिन्दा जोखिम बढ़ने डरले त्रसित बनेका छन्। तर विज्ञ सहितको टोलीले पानीको निकास नरोकिएकाले तत्काल डराउनु पर्ने अवस्था नरहेको जनाएको छ। सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना गण्डकीका प्रमुख विदुरमान श्रेष्ठले पानीको बहाव निरन्तर रहेकाले जोखिमको सम्भावना नरहेको बताउनुभयो। पहिला नदी तलबाट बग्थ्यो, अहिले पहिरो माथिबाट बगिरहेको छ, श्रेष्ठले भन्नुभयो। उहाँका अनुसार पहिरोले पानी बग्न पूर्ण रूपमा रोकेको छैन। पहिरोमा

ठूला चट्टान भएकाले त्यसको माथिल्लो भाग र पुवालबाट नदीको निकास भइरहेको छ। पहिरोभन्दा माथिल्लो क्षेत्रमा सामान्य ताल बनेको देखिए पनि त्यसले ठूलो क्षति नपुग्ने श्रेष्ठको भनाइ छ। श्रेष्ठले रामघाटको ताल र यो पहिरोबीच कुनै सम्बन्ध नरहेको समेत प्रश्न पार्नुभएको छ। रामघाटको ताल पृथ्वी चोकभन्दा माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको उहाँले बताउनुभयो। यद्यपि पहिरो गएको ठाउँमा पानीको बहाव रोक्ने चट्टान भएकाले त्यसलाई फोरेर नदीलाई पुरानै अवस्थामा फर्काउनु पर्ने आवश्यकता उहाँले औल्याउनुभयो। चट्टानले पानीलाई छेक्दा सेतीको पारिपट्टि बायाँतर्फको जमिन चिरिँदै गएकाले निकासका लागि चट्टान फोर्नुपर्ने उहाँको सुझाव छ। अहिले नाङ्गो आँखाले प्रारम्भिक अध्ययन गरिएको भन्दै श्रेष्ठले अन्तिम निष्कर्षका लागि ड्रोन मार्फत पूर्ण अध्ययन गरिनुपर्ने बताउनु भएको छ। निरीक्षणपछि जिल्ला सुरक्षा समितिले पहिरोको अवस्था र त्यसले पार्ने प्रभावबारे विस्तृत अध्ययन गर्न महानगर र सिंचाई आयोजनालाई अनुरोध गरेको छ। समितिले तत्काल दीर्घकालीन प्रभाव जोखिम क्षेत्रको पहिचान र रोकथामको उपाय सहितको प्रतिवेदन माग गरेको छ। पोखरा महानगरकी कार्यवाहक प्रमुख मञ्जु देवी गुरूङले सेतीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। उहाँले सामाजिक सञ्जाल मार्फत रातो पहिरो महतगौड़ा लामातारा र दोबिल्ला लगायतका बस्तीका बासिन्दालाई सुरक्षित रहन भन्नुभएको छ। जलाशय खोलिँदा र दायाँ बायाँको जमिन भाँसिएर विपद निम्तन सक्ने सम्भावना रहेको उहाँले उल्लेख गर्नुभएको छ। थुनिएको नदीलाई यथावत फर्काउन पहल भइरहेको उहाँको भनाइ छ। पोखराको मध्य भागबाट बग्ने सेती नदीका विभिन्न ठाउँमा हरेक वर्ष पहिरो जाने र नदी थुनिने समस्या रहेको छ। पृथ्वी चोकभन्दा केही माथि रामघाटको मुख थुनिँदा वर्षिने माथिल्लो क्षेत्रमा ताल बन्ने गरेको छ। भारी वर्षा भएको समयमा त्यहाँ ताल पर्दा वरपरका बस्तीहरू डुब्ने गरेका छन्। सेती नदीको पहिरो सतर्क रहन प्रशासनको आग्रह आजको समाधान राष्ट्रिय दैनिकमा खबर छापिएको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपाली कांग्रेस राष्ट्रिय शक्ति भएकाले सबै पक्षलाई समेटेर देशलाई कुनै पनि राजनीतिक दुर्घटनामा पर्न नदी अगाडि बढ़ाउने जिम्मेवारी कांग्रेसको रहेको बताउनु भएको छ। जननायक बीपी कोइरालाको 44वां स्मृति दिवसको अवसरमा हिजो पोखरामा प्रजातान्त्रिक विचार समाज कास्कीले आयोजना गरेको संविधान संशोधन सुझाव विषयक विचार गोष्ठीमा बोल्दै थापाले संविधानको सर्वोच्चता र प्रजातान्त्रिक मूल्य मान्यताको रक्षा गर्न आवश्यक परे सदनदेखि सड़कसम्म संघर्ष गर्न कांग्रेस तयार रहेको बताउनुभयो। सरकारप्रति कुनै पूर्वाग्रह नरहेको उल्लेख गर्दै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले जनादेश अनुसार 5 वर्ष सरकार चलाउने अधिकार पाएको भए पनि प्रजातन्त्र र संविधानमाथि खेलवाड़ गर्ने अधिकार कसैलाई नभएको बताउनुभयो। सभापति थापाले संविधान संशोधनको क्रममा अधिकारको बाँडफाँड न्यायचित हुनुपर्नेमा जोड़ दिँदै संघले रोकेका अधिकार प्रदेशलाई र प्रदेशले रोकेका अधिकार स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने बताउनुभयो। मन्त्रीहरूले बजेट आफ्नो निर्वाचन क्षेत्रमा मात्र केन्द्रित गर्ने प्रवृत्ति गलत रहेको उल्लेख गर्दै यस्तो अभ्यास कतिपय मुलुकमा दण्डनीय हुने गरेको पनि उहाँको भनाइ थियो। थापाले मन्त्रालयको संख्या सेवा प्रवाहमा असर नपर्ने गरी घटाउनुपर्ने सुझाव दिँदै नागरिकका अधिकार र विधिको शासनलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने स्पष्ट पार्नुभयो। 2072 सालमा संविधान निर्माणको क्रममा कांग्रेसले खेलेको भूमिकाको स्मरण गर्दै उहाँले आगामी संविधान संशोधन प्रक्रियामा पनि कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो। यद्यपि पार्टीभित्र देखिएका समानान्तर गतिविधि तथा गण्डकी प्रदेश सरकारको बारे भने उहाँले कुनै पनि टिप्पणी गर्नुभएन। कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकार खर्चिलो नभएको दावी गर्दै तथ्याङ्कको आधारमा संघ र स्थानीय तहको तुलनामा प्रदेश सरकारले कम खर्च गरेको बताउनुभयो। उहाँले संघीय सरकारले पर्याप्त अधिकार नदिँदा र हस्तक्षेप जारी राख्दा प्रदेश सरकारले प्रभावकारी रूपमा काम गर्न नसकेको गुनासो गर्नुभयो। मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारलाई पूर्ण अधिकार दिएर काम गर्ने वातावरण बनाएपछि पनि परिणाम नआए मात्र प्रदेश सरकारमाथि प्रश्न उठाउनुपर्ने धारणा राख्नुभयो। संघीय सरकारले अहिले ठिक ढंगले काम नगरिरहेको उहाँको दावी थियो। यस्तै गोष्ठीमा उप प्राध्यापक कपिलमणि दाहालले संविधान संशोधन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उक्त प्रस्तुतिमाथि गण्डकी प्रदेशका महान्यायाधिवक्ता चिरञ्जीवी शर्मा र प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्ले समीक्षा गर्नुभएको थियो। कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, नेता चन्द्र
भण्डारी, प्रजातान्त्रिक विचार समाजका पूर्व अध्यक्ष डाक्टर केदार नरसिंह केसी लगायतले पनि मन्तव्य राख्नु भएको थियो। कार्यक्रम प्रजातान्त्रिक विचार समाज कास्कीका अध्यक्ष शिशुकला पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष वासुदेव भण्डारी र सञ्चालन विष्णु प्रसाद शर्माले गर्नुभएको थियो। नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधानका लागि भइरहेका वार्ता र सम्वादहरू निष्कर्षविहीन भएपछि संस्थापन इतर पक्षहरूले नयाँ कार्यदिशा तय गर्न राष्ट्रिय भेलाको आयोजना गर्ने भएको छ। हिजो चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा इतर पक्षका नेता मीन विश्वकर्माले पार्टीको संस्थापन पक्षसँगको सम्वाद सार्थक र उपलब्धिमूलक हुन नसकेको जानकारी दिनुभएको हो। नेता विश्वकर्माका अनुसार पार्टीभित्र एकता कायम गर्न पटक पटक छलफल भए पनि नेतृत्व तहबाट आवश्यक लचकता र तत्परता नदेखिँदा सहमति जुट्न सकेको छैन। कांग्रेसको 14 महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको समूह नियमित महाधिवेशन पक्षधरले पार्टीको आन्तरिक विवाद र वर्तमान राजनीतिक अवस्थाबारे गम्भीर समीक्षा गर्दै साउन महिनाभित्र काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ। उक्त समूहले पार्टी एकताका लागि गरिएका प्रयासहरू सार्थक हुन नसकेको र नेतृत्वले एकलौटी ढंगले अघि बढ़न खोजेको आरोप लगाएको छ।

दैलेखका भैरवी गाउँपालिकाको न्यायिक समितिमा परेका अधिकांश उजुरी मेलमिलापबाटै समाधान हुँदै आएको छ। दुवै पक्षको कुरा सुनेर न्यायिक उपचार खोजी गर्ने काम गाउँपालिकाले न्यायिक समितिले गर्ने गरेको छ। 2074 सालमा भएको पहिलो स्थानीय तह निर्वाचनदेखि हालसम्म 9 वर्षको अवधिमा न्यायिक समितिमा पर्ने अधिकांश उजुरी घरयासी विवादकै हुने गरेको र उक्त विवाद मेलमिलापबाटै समाधान हुँदै आएका छन्। काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले घरयासी झगडा विवाद आपसी मेलमिलाप लगायत न्यायिक समितिमा पर्ने उजुरी मेलमिलापद्वारा मिलापत्र गर्दै आएको छ। नगरपालिका उपप्रमुख सान्नानी लामाले स्थानीय सरकार सञ्चालन एनले दिएको अधिकार क्षेत्रभित्र रहेर घरमा हुने विवाद मेलमिलापबाट समाधान हुँदै आएको बताउनुभयो। घर टोलमा हुने विवाद स्थानीय तहको न्यायिक समितिले मिलाएर घर परिवार समाजमा नै आपसी सद्भाव कायम गर्न सक्दा आत्मसन्तोष हुने गरेको छ। इटहरी उपमहानगरपालिकाले पनि वार्षिक रूपमा करिब 300 उजुरी उपमहानगरपालिकामा पर्ने गरेको र त्यसमध्ये कानूनी क्षेत्राधिकारभित्र रहेर मेलमिलापबाटै समाधान गराउँदै आएको छ। स्थानीय सरकार सञ्चालन एनले 13 प्रकृतिका विवादलाई न्यायिक समितिले नै न्यायिक निरूपण गर्ने अधिकार दिएको छ र 11 प्रकारको विवादलाई छलफल मात्र गराउने अधिकार भएकाले इटहरी उपमहानगरपालिकाले पनि सोही अनुसार गर्दै आएको छ। उपप्रमुख संगीता कुमारी चौधरीले भन्नुभयो, स्थानीय तहका न्यायिक समितिमा पर्ने अधिकांश उजुरी घरयासी विवादकै हुने गरेका छन्। श्रीमान र श्रीमती बीचको घर झगडा, दाजुभाइ बीचको अंशभण्डा, सम्बन्ध विच्छेद, ज्येष्ठ नागरिकको पालन पोषण वा हेरचाह नगरेको आर्थिक लेनदेन लगायतका विवाद न्यायिक समितिमा उजुरीको रूपमा पर्ने गरेका छन्। विवाद थप जटिल हुँदा नपरोस् र अदालती प्रक्रियामा जान नपर्ने गरी घर घरमा हुने विवादलाई न्यायिक समितिले समाधान गर्दै आएको छ। संविधानको धारा 217 मार्फत स्थानीय सरकार सञ्चालन एनको दफा 47 स्थानीय तहको नगरपालिकामा उपप्रमुख र गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा गाउँ र नगरसभाका दुईजना सदस्य रहेको 3 सदस्यीय न्यायिक समिति निर्माण गर्ने व्यवस्था गरेको छ। एनको दफा 47 न्यायिक समितिको अधिकार क्षेत्र 1 आली, बाँध, पैनी, कुलो र पानी घाटको बाँडफाँड तथा उपभोग, अर्काको बाली नोक्सानी गरेको, ज्याला मजदूरी नदिएको, घरपालुवा पशुपक्षी हराएको र वा पाएको, ज्येष्ठ नागरिकको पालन पोषण र हेरचाह नगरेको लगायतका 13 विवाद निरूपण गर्ने अधिकार तोकेको छ। विवाद घरमा मेलमिलाप पालिकामा आजको गोर्खापत्र दैनिकमा खबर छापिएको छ। अघिल्लो आर्थिक वर्षमा देशैभरका अदालतले 55% मुद्दा फर्चुट गरेका छन्। सर्वोच्च अदालत, उच्च अदालत तथा मातहतका इजलास, जिल्ला अदालत र विशिष्टीकृत अदालतले कुल लागतको 55.033% मुद्दा फर्च्युट गरेका हुन्। सर्वोच्चले कुल लागतको 29.46% मुद्दा फर्च्युट गरेको छ। सर्वोच्च अदालतले उपलब्ध गराएको आर्थिक वर्ष 2082-83 विवरण अनुसार सर्वोच्च अदालत, उच्च अदालत तथा इजलास, जिल्ला अदालत एवं विशिष्टीकृत अदालत र न्यायाधिकरणमा जिम्मेवारी सकेका समेत गरी 3,57,023 स्थान मुद्दा लगत कायम भएका छन्। कुल लगतमा रिटको विवरण समेत सामेल गरिएको छ, जसमध्ये 1,96,474 स्थान मुद्दा फर्च्युट भएका छन्। फर्च्युट दर कुल लगतको 55.033% हो। असार मसान्तसम्मको अवधिमा सर्वोच्च अदालतमा मुद्दा तथा रिटको जम्मा लगत 38,936 रहेकोमा 11,469 थान अर्थात 29.46% मुद्दा फर्च्युट भएका छन्। उच्च अदालत तथा इजलासमा जम्मा लगत 60,564 कायम रहेको र 42,614 थान मुद्दा फर्च्युट भएका छन्। फर्च्युटको संख्या 70.36% हो। देशैभरका जिल्ला अदालतमा कुल मुद्दाको लगत 2,51,734 कायम रहेकोमा 1,39,997 थान मुद्दा फर्च्युट भएको अथवा फर्च्युट प्रतिशत 55.61% रहेको खबरमा उल्लेख छ। उच्च अदालतमा छैनन् 2 वर्ष नागेका मुद्दा आजको गोर्खापत्र दैनिकमा खबर छापिएको छ।

दैनिक उपभोग्य वस्तुको अत्याधिक मूल्य वृद्धि र बढ़दो करको विरोधमा सरकार विरूद्ध राष्ट्रिय युवा संघले भण्डाफोर अभियान सञ्चालन गर्ने भएको छ। राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी राज्यको अकर्मण्यताकै कारण देशका सबै क्षेत्र अस्तव्यस्त भएको आरोप लगाएको छ। राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश अध्यक्ष रोशन तामाङको अध्यक्षतामा बसेको प्रथम पूर्ण बैठकले आगामी तीन महिनाको कार्ययोजना समेत पारित गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको हो। वर्तमान सरकारले गरेको प्रतिशोधपूर्ण गिरफ्तारी, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई घरवास विहीन अवस्था, बढ़दो कर, चरको मूल्य वृद्धि, कालोबजारी, प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्ति, सीमा विषयको अभिव्यक्ति, शिक्षा, स्वास्थ्य, विद्युतमा थपकर विषयमा युवा जागरण गराई भण्डाफोर कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष तामाङले बताउनुभयो। विपद व्यवस्थापनका लागि संघले जिल्ला, पालिका र वडा तहमा युवा स्वयंसेवी समूह परिचालन गर्नुका साथै रचनात्मक कामहरू, रक्तदान, वृक्षारोपण, युवा साहित्य जागरण अभियान सञ्चालनमा ल्याउने भएको छ। साउन महिनाभित्र युवा भेला सम्पन्न गर्ने, पालिका र वडा तहका बैठक सम्पन्न तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तथा प्रदेश स्तरीय प्रशिक्षणमा जिल्ला र पालिका नेतृत्वको अनिवार्य सहभागिता सुनिश्चित गर्ने निर्णय पनि बैठकले गरेको अध्यक्ष तामाङले सुनाउनुभयो। समसामयिक राजनीतिक विषयमा सरकार विरूद्ध जनजागरण कार्यक्रम अघि बढ़ाउने निर्णय समेत बैठकले गरेको छ। पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विष्णु प्रसाद पौडेल लगायतका नेताहरूलाई विचारको आधारमा गरिएको प्रतिशोधपूर्ण गिरफ्तारप्रति संघले घोर भत्सना गरेको छ। वर्तमान सरकार निरंकुशतातर्फ अघाडि बढ़ेको आरोप लगाउँदै संघले नेपाली जनताको कदर गर्दै नागरिक अधिकारको रक्षाका लागि जिम्मेवार हुन आग्रह समेत गरेको हो। चरको मूल्य वृद्धि र कर विरूद्ध युवा संघको भण्डाफोर अभियान आजको आदर्श समाज राष्ट्रिय दैनिकमा खबर छापिएको छ।

यातायात व्यवस्था विभागले सोमबारदेखि सवारी चालक अनुमति पत्र लाइसेन्सको आवेदन नवीकरण र राजस्व भुक्तानीलाई पूर्ण रूपमा अनलाइन प्रणालीबाट काम गर्ने भएको छ। विभागले सूचना प्रकाशन गर्दै नयाँ प्रणाली अनुसार सेवाग्राहीले राष्ट्रिय परिचय पत्र वा नागरिक एपमा रहेको क्यूआर कोड स्क्यान गरी आवेदन फारम आफ्ना व्यक्तिगत विवरण स्वत भर्न सक्ने गरी व्यवस्था मिलाइएको छ। लाइसेन्सको दस्तुर वा राजस्व पनि अनलाइन माध्यमबाटै बुझाउन सकिने सुविधा छ। विभागका निर्देशक केशव खतिवड़ाले नयाँ प्रणालीका लागि सम्पूर्ण प्राविधिक तयारी पूरा भइसकेको जानकारी दिनुभयो। शुरूआतमा समस्या स्वास्थ्य परीक्षणको लागि मात्र सेवाग्राही सम्बन्धित कार्यालयमा उपस्थित हुनुपर्ने उहाँको भनाइ छ। नागरिक एपमा आबद्ध नभएका सेवाग्राहीको हकमा भने साबिकै प्रक्रिया अनुसार व्यक्तिगत विवरण भएर आवेदन दिनुपर्ने व्यवस्था यथावत नै रहेको निर्देशक खतिवड़ाले गर्नुभएको छ। सवारी चालक अनुमति पत्र अब अनलाइनबाटै आजको गोर्खा पत्र दैनिकमा खबर छापिएको छ। अन्नपूर्ण हाइलाइट्समा थप समाचार बाँकी नै छैन, एकैछिन छोटो विश्राम।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचर को बानी लाग्छ।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 9852-98-190।
2: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै बीबीए, बीई, बीकम, बीबीएस, बीएचएम, बीसीए, बीएएलएलबी, बी फार्मा, एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
3: क्रिस्टल आई केयर केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424-9804-46-525।
1: Admission open Pokhara College of Management PCM affiliated to Pokhara University 24 years of academic excellence in management bachelor program 4 years program of bachelor in business administration BBA 4 years of IT program bachelor of computer system and information technology BCSIT 4 years program of bachelor of business administration in finance BBA finance forms are available at college administration at 9 a.m. to 3 PM. Science and management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Form 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
4: Is that you? प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
1: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
4: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
1: शशिधर, अनि तिमी नि?
5: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला?
6: त्यो पनि एनटी एजेन्सीमा छ नि।
2: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78, 50-51-33 र 576-458।
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
7: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरो पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
8: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
2: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
2: रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
8: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
2: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
1: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल।
9: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
2: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
10: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
11: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
10: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
11: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी, स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा,
10: फोन नम्बर 0614510000,
11: 0614510002, मोबाइल नम्बर 9856084466।
10: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
12: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
13: हाम्रा सेवाहरू:
12: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
13: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
12: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
13: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
12: न्युरो सर्जरी सेवा, कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी सेवा,
13: पाल रोग,
12: नाक कान तथा घाँटी रोग,
13: मानसिक तथा स्नायु रोग,
12: प्रसूति तथा स्त्री रोग,
13: छाला, यौन तथा कुष्ठ रोग,
12: नेत्र रोग,
13: दाँत तथा मुख रोग,
12: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
13: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
12: सुविधा सम्पन्न आईसीयू सेवा,
13: डिजिटल एक्सरे,
12: सिटी स्क्यान सेवा,
13: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
12: इन्डोस्कोपी, ईसीजी, इईजी, पीटीए,
13: फिजियोथेरापी, युरोफ्लोमेट्री,
12: केमोथेरापी,
13: सुरक्षित गर्भपतन सेवा,
12: होल बडी चेकअप, हेल्थ प्याकेज,
13: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
12: फोन 061-572-648-572-849।
14: के तपाई कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
3: के तपाई आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
14: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
3: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 061-573-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
15: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
16: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
15: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
16: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
17: हेलो
18: हजुर, नमस्कार।
17: हेलो
18: नमस्कार काका, सुन्नु भएन?
17: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
18: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
17: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
18: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
17: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
18: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
17: अनि कति बेला बस्छन् त डाक्टर?
18: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
17: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
19: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
20: होम केयर सेवा होम केयर सेवा
21: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
20: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
21: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
20: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
21: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
20: सुत्केरी नवजात शिशुको हेरचाह,
21: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
20: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
21: डाक्टर ल्याब सेवा,
20: औषधि डेलिभरी सेवा,
21: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856299277।
22: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
23: विश्रामपछि अन्नपूर्ण हाइलाइट्समा अब बाँकी समाचार। हिन्दू धर्मावलम्बीहरूको पवित्र महिना साउनको पहिलो सोमबार आज पशुपतिनाथ लगायत देशैभरका शिवालयहरूमा भक्तजनको बिहानदेखि नै ठूलो भीड़ लागेको छ। भगवान शिवको अत्यन्त प्रिय मानिने साउन महिनाको पहिलो सोमबार विशेष श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। सनातन कालदेखि नै साउनको प्रत्येक सोमबार भगवान शिवको व्रत, पूजा आराधना, जप तप, अभिषेक तथा दान पुण्य गर्ने परम्परा रहँदै आएको छ। साउनको सोमबार श्रद्धापूर्वक व्रत बसेर शिवको आराधना गर्दा मनोकामना पूरा हुने, पाप नाश हुने, मानसिक शान्ति मिल्ने तथा परिवारमा सुख शान्ति र समृद्ध छाउने शास्त्रीय विश्वास रहेको छ। धर्मशास्त्रमा यो महिनालाई तप, जप, व्रत, दान र शिव भक्तिका लागि अत्यन्त शुभ मानिँदै आएको छ। साउन महिना भगवान शिवलाई प्रिय हुनुको धार्मिक विश्वास समुद्र मन्थनसँग जोड़िएको छ। पुराण अनुसार देवता र दानवहरूले अमृत प्राप्तिका लागि समुद्र मन्थन गर्दा सबैभन्दा पहिले उत्कालकुट विष निस्किएको थियो। त्यस विषको प्रभावले सम्पूर्ण सृष्टि संकटमा परेपछि भगवान शिवले लोक कल्याणका लागि उक्त विष ग्रहण गरेका थिए, जुन समय साउन महिना रहेको थियो। गत भदौमा भएको जेएनजी आन्दोलनको क्रममा गण्डकीका तीनवटा अदालतमा आगजनी भएको थियो। त्यसबेला कुल 6126 मुद्दाका मिसिल जलेर नष्ट भएका थिए। अहिले ती मध्ये 3307 मिसिल पुनः प्राप्ति भएका छन्। उच्च अदालत पोखराका उपराजिष्ठार नीलप्रसाद पनेरूले यो जानकारी दिएका हुन्। अदालतका अनुसार पोखरा उच्च अदालतमा जलेका 257 मध्ये 250 मिसिल फेला परेका छन्। त्यहाँ अब जम्मा 7 मिसिल मात्र प्राप्त हुन बाँकी छ। त्यस्तै कास्की जिल्ला अदालतमा 2065 मिसिल नष्ट भएका थिए। ती मध्ये 1989 मिसिल पुनः प्राप्त भइसकेका छन्। अब कास्कीमा 76 मिसिल प्राप्त गर्न बाँकी छ। तनहुँ जिल्ला अदालतमा भने सबैभन्दा धेरै मिसिल जलेका थिए। त्यहाँ नष्ट भएका 3804 मिसिल मध्ये 1068 पुनः प्राप्त भएका छन् भने 15 मिसिल भने आंशिक रूपमा मात्रै फेला परेका छन्। तनहुँमा अझै 2715 मिसिल प्राप्त हुन बाँकी रहेको उपराजिष्ठार पनेरूले बताउनु भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय र मुद्दाका सम्बन्धित पक्षबाट यी मिसिलमा संलग्न संकलन गरिएको हो। संकलित मिसिललाई टोली गठन गरेर अध्ययन तथा प्रमाणीकरण गर्ने काम भइरहेको छ। यो कार्य सर्वोच्च अदालतले बनाएको मिसिल कागजातको प्राप्ति र प्रमाणीकरण सम्बन्धी निर्देशिका अनुसार भइरहेको पनेरूले जानकारी दिनुभयो। मिसिल संकलन र यसको महत्वबारे उहाँले प्रश्न पार्नुभएको छ। आगलाई कारण नष्ट भएका मिसिलका कागजात बुझाउन हामीले आह्वान गरेका छौं। चालू मुद्दामा मिसिल नभई फैसलाको प्रक्रिया नै अगाडि बढ़दैन, उहाँले भन्नुभयो। फैसला भइसकेका मुद्दाका मिसिल पनि संकलन गरेर सत्य तथ्य छानबिन गरी प्रमाणीकरण गरेर राख्ने गरिएको उहाँले बताउनुभयो। मिसिल पुनप्राप्ति हुने क्रम अझै जारी रहेको छ, त्यसैले यो संख्या केही फेरबदल हुन सक्ने उहाँको भनाइ छ। पुनरावेदनका लागि सर्वोच्च पठाएका केही मिसिल सर्वोच्च अदालतमै जलेर नष्ट भएका थिए, जसले गर्दा उच्च अदालतमा मिसिलको संख्या अझै थपिन सकिने पनेरुको भनाइ छ। गत भदौ 23 र 24 गते जेएनजी आन्दोलन भएको थियो, त्यही आन्दोलनको क्रममा अदालतहरूमा आगजनी हुँदा मुद्दाका मिसिल सहितका महत्वपूर्ण अभिलेखहरू जलेका थिए। गण्डकीमा आगजनीबाट नष्ट 3300 मिसिल बिउतिए, राष्ट्रिय समाचार समितिमा राम थापाले खबर लेख्नु भएको छ। लागू औषध सेवन गरी फेवातालमा डुंगा चलाउने तीनजना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार बिहान बाराईघाट क्षेत्रमा गरेको विशेष चेक जाँचको क्रममा उनीहरू पक्राउ परेका हुन्। वडा प्रहरी कार्यालय बैदाम र सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वयन समिति कास्कीको सहकार्यमा बिहान चेक जाँच गरिएको थियो। फेवातालमा चल्ने 32 जना डुंगा चालकको मापसे र लापसे परीक्षण गर्दा तीनजनाले गाँजा सेवन गरेको पाइएको प्रहरीले जनाएको छ। डुंगा चालकले मादक पदार्थ तथा लागू औषध सेवन गरी डुंगा चलाएको सूचनाको आधारमा प्रहरीले यो कदम चालेको हो। पक्राउ परेका चालकहरूलाई आवश्यक अनुसन्धान र कार्यवाहीको लागि वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ। प्रहरीले तालमा हुने सम्भावित दुर्घटना न्यूनीकरण गर्न र पर्यटकको सुरक्षा सुनिश्चित गर्न यस्तो चेक जाँचलाई निरन्तरता दिने बताउँदै आएको छ। गाँजा सेवन गरेका तीनजना डुंगा चालक पक्राउ आजको समाधान राष्ट्रिय दैनिकमा खबर छापिएको छ। कास्कीको पोखरा महानगरपालिका 13 र विजय पोखरीमा अविरल वर्षाका कारण पहिरो जाँदा एक घर पुरिएको छ भने दुईजना घाइते भएका छन्। गत साउन 1 गते राति करिब 12:30 बजेको समयमा घरमाथि रहेको सड़कको डील भत्किएर पहिरो जाँदा सड़क मुनि रहेको बुद्धिबहादुर गुरूङको एक तले कच्ची घर पुरिएको हो। हाल संयुक्त अधिराज्य युकेमा बस्दै आएका गुरूङको ढुंगा माटोले बनेको उक्त घर पूर्ण रूपमा क्षति भएको छ। पहिरोमा परि सोही घर संरक्षण गरेर बस्दै आएका दुईजना घाइते भएका छन्। घाइते हुनेमा दाङ घर भई हाल सो स्थानमा बस्ने 33 वर्षीय बलदेव घरती मगर र उनकी 33 वर्षीय श्रीमती भावना घरती मगर रहेका छन्। बलदेवको ढाड र दायाँ खुट्टामा चोट लागेको छ भने अवस्था मध्यम छ भने भावनाको ढाड र दुवै खुट्टामा चोट लागेर अवस्था सामान्य छ। दुवै घाइतेलाई उपचारका लागि गण्डकी अस्पताल लगिएको र उनीहरू साउन 2 गते नै डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ। घरजग्गा कारोबारबाट गत असर महिनामा मात्रै 11,94,89,74,454 बराबरको राजस्व संकलन भएको छ। देशभरको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभाग अनुसार आर्थिक वर्ष 2082-83 सबैभन्दा बढ़ी राजस्व समेत संकलन असार महिनामा भएको हो। विभागले वर्षभरको राजस्व संकलनको विवरण उपलब्ध गराएको छ। विवरण अनुसार गत वैशाखमा 6,26,38,29,873 बराबरको राजस्व संकलन भएको थियो। यो उक्त आर्थिक वर्षको दोस्रो धेरै राजस्व संकलन हो। विभागका अनुसार 2082 साउनमा 3,28,91,38,242 बराबरको राजस्व संकलन भएको हो। भदौमा केही घटेर 3,14,07,16,335 बराबर मात्रै प्राप्त भएको छ। यस्तै असोज र कार्तिकमा भने न्यून मात्रामा राजस्व प्राप्त भएको थियो। गत मंगिरमा 4,84,81,54,832 र पुसमा 5,17,32,14,22 बराबरको राजस्व संकलन भएको हो। गत असारमा भने कारोबारमा उल्लेख्य सुधार भएपछि राजस्व संकलनमा पनि वृद्धि भएको थियो। साउन 1 गतेदेखि घरजग्गा कारोबारमा लाग्ने पुँजीगत लाभकर बढ़ने व्यवस्था बजेटमा नै भएपछि कारोबारमा वृद्धि भएको अनुमान गरिएको छ। सोही कारण गत असारमा 11,94,94,74,454 राजस्व संकलन भएको विभागको विवरणमा समावेश गरिएको छ। अन्नपूर्ण हाइलाइट्समा थप समाचार बाँकी नै छन्, पुनः छोटो विश्राम।
0: Admission open in engineering and architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026.
4: for its morning programs in BE Civil, BE Computer, BE IT, and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering, or equivalent with at least C grade in 8 subjects. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara at Kaski. Phone number 061-581-209. Committed to excellence in technical education.
5: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
6: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
5: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
6: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
7: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
5: नेपलिज इन्काउन्टर एजुकेसन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
6: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
5: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
24: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-6899 452-715
25: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
26: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
27: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
26: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
27: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
26: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मोतियो एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन 3T एमआरआई नै गराउ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-595-728 मोबाइल 98560-027-29
28: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
27: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
28: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-585-595-576-044
27: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
29: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
30: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
29: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला। काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला। पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
26: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
1: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, कुड़को हुने वा धेरै अग्लो हुने, बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434032329, 98028 59321, 061 581.

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9956600536।
4: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपालको नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस्?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जालास यार, आजको पास त उतै होलास यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालम।
6: पोखराको एकमात्र जानुपर्ने ठाउँ, गण्डकी प्रदेशकै ठूलो मोबाइल हब, पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोपराइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856048082, 9461482।

विश्रामपछि अन्नपूर्ण हाइलाइट्समा अब बाँकी समाचार। कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल संरक्षण तथा विकास समितिको अध्यक्षमा गोपीराज पौडेल चयन हुनुभएको छ। संस्थाको प्रथम साधारण सभा तथा अधिवेशनले पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको। नवगठित कार्य समितिको उपाध्यक्षमा कृष्णमणि लामिछाने, सचिवमा शिवमोहन अधिकारी, सहसचिवमा दिपेन्द्र शर्माको साध्यक्षमा विमला पारी रहनु भएको छ। त्यसै गरी सदस्यहरूमा राजेन्द्र बहादुर जीसी, तिल बहादुर भुजेल, मित्रलाल तिमेलसेना, शिवराज लामिछाने, गोपालमणि लामिछाने र ऋषिकेश बराल रहनु भएको छ। लेखा संयोजकमा घनश्याम लामिछाने चयन हुनुभएको हो। साधारण सभाको पोखरा 27 का वडाध्यक्ष पूर्ण कुमार गुरूङले उद्घाटन गर्दै आफूहरू निर्वाचित भएपछि लेखनाथ जन्मस्थल विकासको लागि सक्दो काम गरिरहेको बताउनु भएको छ।

पोखरा तिहार पाटनबेसी स्थित पाटनबेसी टोल विकास संस्थाको 17 वार्षिक साधारण सभा तथा 7 अधिवेशनले रवि बरालको अध्यक्षतामा 15 सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित गरेको छ। वरिष्ठ उपाध्यक्षमा भीम केसी, उपाध्यक्षमा रामचन्द्र बराल, सचिवमा सन्तोष लामिछाने, सहसचिवमा पवित्र आचार्य गौतम र कोषाध्यक्षमा भीमबहादुर थापा मगर चुनिएका छन्। सदस्य क्याप्टन मीनबहादुर गुरूङ, सुविदार भीमबहादुर राणाभाट, सोमलाल दाहाल, रूद्रमान गुरूङ, शान्ति तामाङ, तेजबहादुर सुनार, सीता भुजेल, कल्पना सापकोटा र प्रतिभा भण्डारी चयन भएका छन्। दामोदर बराल संयोजक रहेको 7 सदस्यीय निर्वाचन समितिमा शिरोमणि बराल, सुरेन्द्र अधिकारी, नरेन्द्र प्रसाद अधिकारी, सूर्यनाथ बराल, शिव भट्टराई र शोभाकान्त सिग्देल सदस्य रहेका थिए। पोखरा विश्वविद्यालय स्थापना दिवसको अवसरमा श्रमिक शान्ति क्याम्पस, टेकपाइला इनोभेशन र वान कभर बीचको सहकार्यमा साइबर सुरक्षामा एआई र सार्वभौम एआई सम्बन्धी विशेष कार्यशाला सम्पन्न भएको छ। कार्यक्रममा अध्यक्ष श्रमिक शान्ति क्याम्पसका कार्यक्रम संयोजक रहेका थिए। पोखरा विश्वविद्यालय स्थापना दिवसको अवसरमा श्रमिक

तथा सामाजिक शास्त्र संकायका डीन एवं पूर्व रजिस्ट्रार अजय कुमार थापाले पोखरा विश्वविद्यालयको स्थापना इतिहास र यसको मार्गदर्शन मूल्य मान्यतामाथि प्रकाश पार्नुभएको थियो। उच्च शिक्षाको सामाजिक प्रभावबारे चर्चा गर्दै डीन थापाले विश्वव्यापी प्राविधिक परिवर्तनहरूलाई आत्मसात गर्न सके, दक्ष जनशक्ति उत्पादन गरेर कसरी शैक्षिक संस्थाहरूले राष्ट्र निर्माणमा दीर्घकालीन मूल्य सृजना गर्छन् भन्ने कुरा प्रष्ट पार्नुभएको थियो। आधुनिक तथा वैज्ञानिक स्वास्थ्य सेवा मार्फत गुणस्तरीय उपचार उपलब्ध गराउने उद्देश्यले पोखरा सत्र बिरौटा स्थित हिमाली टोलमा फिजियोथेरापी फिटनेस पेन एण्ड रिहेबिलिटेसन सेन्टर सञ्चालनमा आएको छ। आइतबार आयोजित समारोहमा उक्त सेन्टरको प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्द राज मुलमीले उद्घाटन गर्नुभयो। युवा अचेल विदेशी नै प्रचलनका बीच दुईजना जिन्जी युवाले नागरिकको स्वास्थ्यका लागि लगानी गरेका हुन्। करिब 1 करोड़को लगानी रहेको सेन्टरले भविष्यमा अर्थो न्यूरोसहितका फिजियोथेरापी क्लिनिकहरू पनि सञ्चालन गर्न लक्ष्य राखेको छ। सञ्चालकहरूमध्ये अध्यक्ष प्रकाश खनाल र निर्देशक युद्ध बराल दुवै बल्ल 26 वर्षका भए। प्रमुख अतिथि मुलमीले नसर्ने रोगबाट मानिसहरू थाहै नपाई मृत्युको मुखमा धकिलिएको अवस्थामा फिजियोथेरापीले निकै मद्दत गर्ने बताउनुभयो। पोखरामा कुनै नयाँ व्यवसाय सञ्चालन भएमा त्यसलाई सफल पार्नु सबैको पोखरेलीको दायित्व हो भन्दै फिजियोथेरापीका लागि पोखराबाट अन्यत्र जानु पर्दैन भन्ने मानक स्थापित गर्न सुझाव समेत उहाँले दिनुभएको छ। पोखरातिर आफू भन्ज्याङ स्थित कालिका माविमा बेलायतको एक विद्यालयका 23 जना विद्यार्थीले आफ्नो खाजाको रकम कटाएर 2,25,000 रूपियाँको लागतमा पानी ट्याङ्की निर्माण गरिदिने भएका छन्। लायन्स क्लब अफ पोखरा शीतल चौतारीको सहकार्यमा 10,000 लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण गर्न लागिएको हो। उक्त पानी ट्याङ्की पोखरा 33 का वडाध्यक्ष रामचन्द्र अधिकारीले आइतबार शिलान्यास गर्नुभयो। उहाँले पोखराकै पिछडिएको विकट ठाउँमा अवस्थित विद्यालयलाई शुद्ध खानेपानीका लागि बेलायतका विद्यार्थीको सक्रियताको प्रशंसा समेत गर्नुभएको छ।

0: गांव पर्यटन प्रबंधन मंच गण्डकी को पांचों अधिवेशन एवं एघारों वार्षिक साधारण सभा रमेश सर्याल को अध्यक्षता में नया कार्य समिति सर्वसम्मत निर्वाचित समिति के प्रथम उपाध्यक्ष में विश्वराज अधिकारी द्वितीय उपाध्यक्ष में चिंतामणि पोखरियल सचिव में भीष्मराज पौड़ कोषाध्यक्ष में विमला अधिकारी सापकोटा सहकोषाध्यक्ष में शरण गुरूंग रहन्भएको छ। समिति का सदस्य में मुन्ना कोईराला भावना राणाभाट राजू परियार प्रभात अधिकारी जीवन सापकोटा निर्वाचित हुनुभएको खबर में उल्लेख छ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला बिहानको 7 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय।
0: 93.4 काठमाडौँ ओहोरदोहोर गर्ने मुख्य नाका नागढुङ्गा मुगलिन सड़क खण्ड र बीपी राजमार्ग अवरूद्ध भएको छ। धादिङको जोगीमारा आसपासमा विभिन्न ठाउँमा पहिरो खसेकाले सड़क अवरूद्ध भएको अवरूद्ध सड़क खुलाउने प्रयास भइरहेको धादिङ प्रहरीले जनाएको छ। रातभर बन्द गरिएको सड़क बिहान 5 बजेदेखि खुल्ने भनिए पनि पहिरो पन्छाउन समय लाग्ने प्रहरीको भनाइ छ। पानी पर्न थालेपछि नागढुङ्गा मुगलिन सड़क र मुगलिन नारायणघाट सड़क खण्डमा प्रहरीले रातको समयमा पनि गाड़ी सञ्चालनमा रोक लगाउँदै आएको छ। यस्तै पहिरोको कारण बीपी राजमार्ग पनि अवरूद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ। तीज पर्व अझै करिब 2 महिना पर छ। युट्यूबमा गुन्जिन थालेका तीजका गीतले भने पर्व नजिकिएको छनक दिएको छ। साउन नलाग्दै युट्यूबमा तीज गीतहरू छाउन थालेका छन्। अनेक विषय भाव र वंकीका तीज गीतहरू सार्वजनिक भइरहेका छन्। गीत गायिका एलिना चौहानको युट्यूब च्यानलमा गत शनिबार सार्वजनिक गीत नौरती फुलीले 2 दिनमै झण्डै 4.5 लाख भ्यूज बटुलेको छ।

दीपक शर्माको शब्द संगीत रहेको उक्त गीतमा गायिका चौहानसँगै रचना रिमाल, मेलिन मैनाली, दीपिका भेम्बुको स्वर रहेको छ। गीतको श्रव्य दृश्य कलाकार स्मारिका ढकाल, जुन्ना सन्देश लगायतको अभिनय रहेको छ। सार्वजनिक भएको छोटो अवधिमै उक्त गीतलाई दर्शकले रूचाएका छन्। चल्तीका गायिकाको सुमधुर गायकीले गीतलाई श्रुतिमय बनाएको छ। तीन दिन अघि युट्युबमा सार्वजनिक भएको गायिका देवी घरती र सुनिता बुढा मगरको तीज गीत आयु बरेले पनि झण्डै 50,000 पटक हेरिएको खबरमा उल्लेख रहेको छ। तीज पर्व नजिकिँदै जाँदा दैनिक जसो युट्युबमा गीत सार्वजनिक हुने गरेका हुन्। तीजको याम शुरू भएपछि कलाकारहरूले अरू विधाका गीतलाई थाँती राख्छन्। तीज गीतले सधैँ चलिरहने लोकदोहोरीलाई पनि ओझेलमा पारिदिन्छ। वर्षेनी तीज गीत आउँदा यस्ता गीत निक्लने चलन चलेको हो। पर्वका गीतको उपमा पाएको तीज गीतलाई कलाकारहरूले त्यसको मूल प्रविधिबाट विमुख पारेको भन्दै चिन्ता समेत व्यक्त हुँदै आएको छ। पहिलेका गीत घटनाप्रद युग सुहाउँदो, जनचेतना जागृत गर्ने र समसामयिक विषयवस्तुमा केन्द्रित हुन्थे। खास गरी महिलाले तीज गीतलाई विशेष वर्षभरि दुःख, परिवेदना र चोट सार्वजनिक गर्ने माध्यम बनाउँथे। महिला मुक्तिको आवाज पनि तीज गीतमा उठ्ने गरेको थियो। गत वैशाखदेखि हालसम्म विपदमा परेर 166 जनाले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा कुल 3,435 विपदका घटना भएका छन्। विपदमा परेर 988 जना घाइते भएका छन्। प्राधिकरणका अनुसार 4,531 घर परिवार प्रभावित छन्। यस अवधिमा सबैभन्दा बढ़ी आग लागेका घटना भएका छन्। प्राधिकरणका अनुसार 4 महिनामा 914 आग लागेका घटना भएका हुन्। सर्पदंशका 535, चट्याङबाट 229, लेक लागेर 55, जनावर आक्रमण 190, हुरी बत्ता 778, पहिरो 495, बाढ़ीका 171 घटना रहेका छन्। यसै गरी भारी वर्षाबाट 166 ढुङ्गा पल्टेर 1, डडेलो 191, हिउँ पहिरो 2 र असिना 4 गरी अन्य घटना पनि भएको खबरमा उल्लेख छ।

0: कर्णपूर्ण हाइलाइट्समा अब मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसूनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा अनुसार मनसूनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ। विभागका अनुसार देशैभर अधिकांश ठाउँमा बादल लागेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थान र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो पनि साधारणतया बादल लाग्नेछ। त्यसका हिमाली भूभागका केही स्थानमा मेघगर्जन तथा ट्याङसहित वर्षाको सम्भावना छ। पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन तथा ट्याङसहित वर्षाको सम्भावना रहेको हो। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै तराईका केही स्थान तथा मध्य प्रदेशका केही स्थानमा मेघगर्जन तथा ट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्नपूर्ण हाइलाइट्समा अब अन्तर्राष्ट्रिय समाचार। जोर्डनमा इरानले गरेको ब्यालिस्टिक मिसाइल र ड्रोन आक्रमणमा दुईजना अमेरिकी सैनिकको ज्यान गएको छ। एकजना सैनिकको अवस्था थाहा हुन नसकेको बीबीसीले जनाएको छ। आक्रमणबाट चारजना सैनिक घाइते भएका छन्। घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकाले इरानमाथि लगातार आठौं रात हवाई आक्रमण समेत गरिरहेको छ। अन्नपूर्ण हाइलाइट्समा अब खेल समाचार। स्पेनले फिफा विश्वकप फुटबल सन् 2026 उपाधि जितेको छ। अमेरिकाको न्यू जर्सीमा भएको मेट लाइफ रंगशालामा आज बिहान सम्पन्न फाइनलमा अर्जेन्टिनालाई 1-0 गोलले पराजित गर्दै स्पेन विश्व च्याम्पियन बन्न सफल भएको हो। सन् 2010 दोस्रो पटक विश्वकप उपाधि जित्दै स्पेनले विश्व फुटबलमा आफ्नो प्रभुत्व फेरि स्थापित गरेको छ। अत्यन्त प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा स्पेनका लागि निर्णायक गोल फेरान टोरेसले गरेका थिए। निर्धारित 90 मिनटमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकिलिएको थियो। अतिरिक्त समयमा स्पेनका फेरान टोरेसले 106 मिनटमा गोल गर्दै अर्जेन्टिना विरूद्ध 1-0 अग्रता दिलाएका थिए। त्यसपछि खेलमा थप गोल हुन सकेन। स्पेनले अर्जेन्टिनामाथि 1-0 गोलको जित हासिल गरेको हो। खेलको निर्धारित 90 मिनटको समयमा एन्जो फेरानको दोहोरो पहेँलो कार्ड पाएपछि अर्जेन्टिना 10 खेलाड़ीमा सीमित बनेको थियो। सेमी फाइनलमा अर्जेन्टिनाले इंग्ल्याण्डलाई 2-1 गोल अन्तरले पराजित गर्दै विश्वकपको फाइनल यात्रा तय गरेको थियो। स्पेनले फ्रान्सलाई 2-0 गोलले हराउँदै फाइनल पुगेको थियो। टोरेसले गरेको एउटै गोल नै स्पेनका लागि ऐतिहासिक जित दिलाउन पर्याप्त बनेको छ। पूरै खेल बल नियन्त्रण र पास आदान प्रदान र अवसर सृजनामा स्पेन हावी देखिएको थियो। खेलको अन्त्यतिर अर्जेन्टिना 10 खेलाड़ीमा सीमित भएपछि पनि स्पेनले धैर्य कायम राख्दै अग्रता देखाएको हो। यसअघि प्रतीक्षित लुइस डेला फेरान्ते 2 वर्ष अघि युरोकप जिताएपछि अब विश्वकपमा पनि जिताउँदै स्पेनी फुटबलको नयाँ स्वर्णिम युगको नेतृत्व गर्ने भएका छन्। युवा र अनुभवी खेलाड़ीको सन्तुलित टोली निर्माण गरेका उनले स्पेनलाई लगातार 2 ठूला प्रतियोगितामा सफलता दिलाएका छन्। उपाधि जितेपछि प्रशिक्षक डेला फेरान्ते यो सफलता सम्पूर्ण टोली, युवा पुस्ता र स्पेनी फुटबलको दीर्घकालीन र योजनाको परिणाम भएको प्रतिक्रिया समेत दिनुभएको छ। फाइनलमा पराजित भएसँगै अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको अर्को विश्वकप उपाधि जित्ने सपना अधूरै रह्यो। उपाधि वितरण समारोहमा मेस्सी भावुक बनेका दृश्यहरू समर्थकलाई समेत भावुक बनाएको थियो। सन् 2030 विश्वकप शुरू हुँदा मेस्सी 42 वर्षको हुने भएकाले उनको यो अन्तिम विश्वकप हुन सक्ने अनुमान गरिएको छ। र नेपाल प्रिमियर लीग एनपीएलको टोली पोखरा एभेन्जर्सले श्रीलंका अन्जान्त मेडिन्सलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। पोखराले तेस्रो संस्करणका लागि श्रीलंका पूर्व क्रिकेटर मेडिन्सलाई नियुक्त गरेको खबरमा उल्लेख छ। बिहान 6 बजेबाट प्रसारणमा रहेको अन्नपूर्ण हाइलाइट्समा खबरको सिलसिला सकिएको छ। जाँदै प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। संविधान संशोधन अधिकारको न्यायोचित बाँडफाँड हुनुपर्ने, गगन थापाको भनाई, आवश्यक परे सदनदेखि सड़कसम्म लड्ने उद्घोष, कांग्रेसभित्रको आन्तरिक मेलमिलाप प्रयास विफल भएको, संस्थापनितर पक्षको ठहर, साउनभित्र राष्ट्रिय भेला आयोजना गर्ने घोषणा, सरकारका निर्णय विरूद्ध युवा संघ गण्डकी आक्रमक, कर वृद्धि र राजनीतिक प्रतिशोधको कड़ा विरोध, सेती नदीको पहिरो अध्ययन र अनुपूर्ण गाउँपालिकाको बाढ़ी पहिरो राहतका लागि सुरक्षा समितिको आग्रह, कार्यान्वयनका लागि सम्बन्धित निकायहरूलाई पत्राचार गरिने, फेवातालमा डुंगा चालकको मापसे र लापसे परीक्षण, 3 प्रहरी नियन्त्रणमा। अन्तर्राष्ट्रिय खबरतर्फ, इरानी आक्रमणबाट जोर्डनमा 2 अमेरिकी सैनिकको ज्यान गयो, थप युद्ध चर्कँदै र खेल खबरमा विश्वकप फुटबल अन्तर्गत अर्जेन्टिनालाई हराउँदै स्पेनले 16 वर्षपछि जित्यो विश्वकप फुटबलको उपाधि। प्रविधिबाट साथ दिने अरविन्द विक्रम राणालाई धन्यवाद। हाम्रो अर्को हाइलाइट्स साँझ 6 बजे सुन्न सक्नुहुनेछ। अहिलेको लागि समाचार कक्षबाट सबिनी बिदा माग्छु। नमस्कार।
1: रेडियो अन्नपूर्ण 93.4।

0: बेहतर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेहतर को बानी लागिसकेको छ। बेहतर अप्लायंसेस, बेहतर को बानी लाग्छ।
1: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
2: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
1: बीबीए बीएससी एसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीका लागि गेन्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
1: फोन नम्बर 0614510000
2: 0614510002 मोबाइल नम्बर 9856084466।
1: द गेन्स कलेज फर एम्पावरिङ द फ्युचर।
3: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
4: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
5: ओहो नासर बे, कति छ्याब डिजाइन बे मारेकन किन नि खनि तोला
6: खनै दिवा नासर बे रूपाकोट ज्योति सुन चाँदी दुकान महेन्द्र फुलारी तोला।
5: ए नै स्याबा मार दोकान पो मोना नै प्रेसर नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानरी बेल्ले छ्याबा कोपिम ओछे।
6: हजुर किमे झोको लाइनी छब छ्याबा छ्याबा मारे डिजाइन गहना चैदी म बिस्या वा चुवल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै याब क्यार मोहै
5: जग मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिज शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
6: तमुताई रबा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा न त खैमा बिलन चन्नै यामो
5: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा। सम्पर्क 061-585-8-15 98-560-35-8-15 प्रोप्राइटर दशरथ सुनार
6: छतैरा त तान नि भिम्द
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट।
8: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
9: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
8: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
9: शशिधर अनि तिमी नि?
10: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला?
9: त्यो पनि एनटीएचएमसीमा छ नि।
8: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
9: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458-58।
11: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
12: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आयुषो मान्यता प्राप्त यस लागरानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
11: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
12: विस्तृत जानकारीका लागि लाग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773163582844 वेबसाइट www.lagrandi.edu.np
11: होम केयर सेवा होम केयर सेवा
13: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
11: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
13: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
11: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
13: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
11: सुत्केरी नवजात शिशुको हेरचाह,
13: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
11: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
13: डाक्टर ल्याब सेवा,
11: औषधि डेलिभरी सेवा,
13: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 0164117777 मोबाइल 98569927।
14: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्ट मित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
15: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
14: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
15: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
14: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्क्वेटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
15: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
14: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
13: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 0161353 98028 50701 98028 50702।
16: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274253752।
13: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरल पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
17: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
18: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
17: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
18: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
17: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
18: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
17: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
18: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल। वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, चौबिसै घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
19: चौबिसै घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई फाइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
20: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229793।
21: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट। मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
22: हिमस्टार फर अ कम्प्लिट होम।
18: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98563300, 98563300।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
5: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9956600536।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 9956-60-2729। विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 9251-98190।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित कर दे, इंश्योरिंग फ्यूचर। समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
1: नमस्कार, कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। म अर्जी उपस्थित भएको छु हाम्रो साथी अरविन्दसँगै। आजको बैठकमा हामी विभिन्न विषयवस्तुमा रहेर कुराकानी गर्ने गर्छौं। बर्खाको समय छ, आफ्नो पनि ख्याल गर्नुहोला र आफ्ना छेउछाउकोहरूको आफन्तहरूको पनि ख्याल गर्नुहोला। बाढ़ी अनि भेल यो बेला आउने सम्भावना उत्तिकै हुन्छ। पूर्व सतर्कता अप्नाउनु बढ़ी उचित होला भन्ने हामीलाई लाग्छ र तपाईँले पनि ती जुक्तिका उपायहरू सामान्यत अपनाउनु भयो भने हुन सक्ने क्षतिबाट बस्न अनि बचाउन सकिन्छ। आज मैले गण्डकी प्रज्ञा प्रतिष्ठान लिएको छु, यसका नवनियुक्त सदस्यहरू हुनुहुन्छ। एउटा ठूलो टोली अहिले पूर्णता पाएको छ, 94 जनाको लिस्टिङबाट 24 जना अहिले चयन हुनुभएको छ, नियुक्त भइसक्नु भएको छ। मैले आज ती मध्यमा प्रगतिशील सदस्य कमल पौडेल अध्यक्षज्यूलाई निम्ताएको छु। उहाँले साहित्यतर्फबाट त्यसै गरी संचार क्षेत्रबाट पनि त्यहाँ प्रतिनिधित्व गर्दै गर्दाखेरि संचार क्षेत्रले एउटा त्यो क्षेत्रमा आफ्नो अभिभावक पनि पाएको छ। यिनैसँग सम्बन्धित केही कुराकानी म गर्छु। नमस्कार, यहाँलाई स्वागत छ। प्रतिष्ठानको यो दोस्रो कार्यकालको लागि तपाईँहरूको टीम चयन भएको छ, तपाई त्यस टीममा जानुभएको छ, एउटा ठूलो टीम छ, अब त्यसलाई कसरी लिनुभएको छ?
2: अब लिने त कसरी भन्दा पनि अब काम गर्ने सिलसिला हो, यो सरकारले गठन गरेको
3: दोस्रो कार्यकाल, यसभन्दा अगाडिको कार्यकाल सकिएर अनि झन्डै 14 महिनापछि नयाँ एउटा समिति फर्मेसन भएको छ र पहिला को कार्यकाल सकिएपछि अनि आवेदन माग भएको थियो विज्ञापन अनुसार योग्यता र प्रकाशित कृतिको आधारमा। त्यही अनुसार विभिन्न विधाका साथीहरूले 95 जनाको आवेदन परेको थियो र त्यसमध्येबाट अहिले झन्डै 14 महिना र केही दिन पछाडि गण्डकी प्रदेश सरकारले फेरि यसको एउटा फर्मेसन गरेको छ। यसको कार्यकाल 4 वर्ष रहनेछ र गण्डकी प्रदेशको भाषा साहित्य लोक संस्कृति वाद्यवादन नृत्य लगायतका विविध कला का क्षेत्रहरूलाई समेटेर र त्यो क्षेत्र प्रतिनिधित्व हुने गरी नै गठन गरेको हुनुपर्छ भन्ने मलाई लाग्छ।
1: अब यो केन्द्रमा पनि प्रतिष्ठान थियो जसले विकेन्द्रित योजनाहरूमा त्यति काम गर्न सकिरहेको अवस्था थिएन। अब यहाँ विकेन्द्रित भइसकेपछि केही हामीले गर्न चाहेको हो, अब केही गर्न सकिएला भन्ने लाग्छ।
3: अब यस्तो छ, हाम्रो प्रादेशिक हिसाबमा र भौगोलिक हिसाबमा भाषागत आञ्चलिकता छ र हामी हिमाल पहाड तराई, हाम्रो बसाई रहन सहन खानपान हाम्रो कला संस्कृति हाम्रो वेशभूषा सबै फरक छ र त्यही अनुसारका हाम्रा संस्कृतिहरू हाम्रा लोक संगीतहरू हाम्रा रीतिरिवाज कल्चरहरू त्यो छ। त्यसो हुँदाखेरि अब यसले यो गण्डकी प्रदेशको प्रतिनिधित्व गर्छ पक्कै पनि र प्रदेश को फर्मेसन पछिल्लो समयमा भइसके पछाडि प्रदेशभित्रका कला गला संस्कृति यहाँको रहन सहन भाषा भेष जात जाति यसको पक्कै पनि प्रतिनिधित्व गर्छ र यो अहिले एउटा खालको यो प्रतिष्ठानका हिसाबले मुलुक संघीय संरचनामा संघीयतामा गइसकेपछि यो यसरी भए पनि हिजो नसमेटेका केन्द्रले अघि नै यहाँले उल्लेख गर्नुभयो, केन्द्रमा थियो नाम मात्रको भयो तल्लो तहमा समेटेन भन्ने यहाँले जुन कुरा गर्नुभयो र अहिले पक्कै पनि यसले अब 11 जिल्लाको प्रतिनिधित्व गण्डकी प्रदेशमा गर्छ र पक्कै पनि यो प्रतिनिधित्व गर्छ भन्ने हो र गराउनु पर्छ।
1: भेगी हिसाबले पनि हाम्रो 11 जिल्लाहरूलाई कम्तीमा पनि सुन्न अनि सुनाउनका लागि र खबरदारी गर्नका लागि पोखरासम्मै आउनलाई कुनै त्यति धेरै कठिनाई भएन, तर त्यही कुरा सुनाउनका लागि काठमाडौँसम्म जाऊ, त्यहाँ सुन्न सुनाउन पाइने हो कि होइन, बस्छ खर्च पर्छ फेरि फर्केर आऊ, एक खालको दुविधा पनि थियो, गाह्रो पनि थियो नि।
3: अब जस्तै मुस्ताङको मान्छे, नवलपरासीको मान्छे पोखरा आउँदाखेरि उहाँहरूलाई अहिले पनि कठिनाई नै हुन सक्ला, मनाङको लाग्ला र पनि काठमाडौँभन्दा अलिकति केही नजिक हो र यो अन्य संरचना के भए तिनलाई कसरी अगाडि बढाउनु पर्छ भन्ने कुरा त राज्यको आफ्नै कुरा होला, त्यसलाई शासकीय स्वरूपमा नै कसरी त्यसलाई लानु पर्ला त्यो आफ्नो कुरा रह्यो, तर एउटा कला गला गीत संगीत र साहित्यको यो एउटा खालको संगम स्थल प्रदेशमा बनाउनु, यो खालको एउटा हुनु यो आफैमा गौरवमय छ र यसलाई विशुद्ध अन्य उद्देश्य भन्दा पनि जेमा समर्पित हो त्यसैको लागि उद्देश्य प्राप्तिको लागि यो हुनुपर्छ र हाम्रो रहन सहन हाम्रो सबै थितिविधि सबैले चाहिँ संरक्षण गर्नुपर्छ भन्ने लाग्छ, किनभने हामी भावी पुस्ताका लागि चिन्तित हुनुपर्छ, हामीले जति हिजो भोग्यौं अहिलेका हाम्रा हामी पछिकाले नभोग्ने अवस्था आइसक्यो र त्यो के थियो भन्ने कुरा पनि संरक्षण गर्नको लागि यो प्रदेशगत हिसाबमा भएका यस्ता प्रतिष्ठानले काम गर्छ भन्ने मलाई लाग्छ, किनभने अब हामी यहीँ जन्म्यौं यहीँ हुर्क्यौं यही सेरोफेरोमा हामीसितको र म अन्य प्रदेशमा जाँदाखेरि त्यहाँ म कुनै पनि हिसाबले न भाषागत हिसाबले न त्यहाँ संस्कृतिका हिसाबले न त्यहाँ कला गलाका हिसाबले म अलिकति त्यहाँ समाहित हुन सक्ने अवस्था नहुन सक्छ, त्यसो हुँदाखेरि हाम्रो रहन सहन बचाउनको लागि यो चाहिँ पक्कै पनि फलदायी हुन्छ भन्ने अपेक्षा गर्न सकिन्छ।
1: अब भाषा कला साहित्य संस्कृति संगीत नाट्य यो विभिन्न विधामा रहनुभएका र त्यो विधामा ख्याति कमाउनुभएका त्यहाँ जानुभएको छ, अर्को कुरा यही क्षेत्रको जुन अघि भन्नुभयो आञ्चलिकता वा त्यो आञ्चलिकता भित्रको आफ्नो परिचयलाई पनि संरक्षण र प्रवर्धनका लागि पनि जोड़ दिनुपर्ने होला नि, होइन अलिक अलग्गै खालको छ नि त, स्याङ्जातिर गयो भने एक खालको लवज छ, बेनीम्यागदीमा गयो भने एक खालको लवज छ, अलि माथि मुस्ताङ मनाङतिर गयो भने बेग्लै खालको छ, होइन अब कतै क्यारी छ भन्छ, होइन अनि हो का भन्छ कतै, एक खालको यो खालको जुन लावण्य छ अरू ठाउँमा नहुन पनि सक्छ, यो ठाउँकोले यो लाभलाई यहीँ जोगाउनु पर्छ।
3: जस्तो के हो भने अब हाम्रो तालव्य कसरी खुल्यो, हाम्रो तोते बोली कसरी खुल्यो भन्ने कुरा हो र खास गरी हाम्रो तालव्य खुलेको हाम्रो जन्माई हुर्काई बढाईबाट खुलेको, हामी जुन गाउँमा पाखा रेखामा जसरी हुर्क्यौं बढ्यौं जसरी पढ्यौं त्यही अनुसार चाहिँ हामी खेल्दै खेल्दै यो आएको अवस्था हो र अहिले कस्तो देखिन्छ भने तपाईँको यो अलिकति अहिले सनातन संस्कार वंश संस्कारमा पनि अलिकति समस्या आउने हो कि भोलि पुस्तान्तरणका हिसाबले त्यो देखिन्छ, किनभने मान्छे शहरीकरण भयो र गाउँका संस्कार संस्कृतिहरू सबै लोप भए, अहिले भर्खरै हामी लुतो फाल्ने भर्खरै साउने संक्रान्ति गयो, अब लुतो फाल्दा के फालिन्थ्यो लुतो फाल्ने के हो सामग्रीहरू त्यसका बारेमा अहिलेका हाम्रा सन्ततिहरूलाई थाहा नहुन सक्छ, तर हामीले कहाँबाट सिक्यौं भन्दा हाम्रा बुवा हजुरबाबाबाट त्यो सिक्यौं, उहाँहरूले त्यो गर्नुभयो, हामीलाई त्यही हराउनुहुन्थ्यो, हामी अरू काम सकेर त्यो लुतो फाल्ने भनौँ न विभिन्न खालका त्यो वनस्पति झारहरू
1: प्रकृति र जडीबुटीसँग जोडिएको
3: हाम्रो अनुन्यास्त्रित सम्बन्ध थियो। अर्को कुरा त्यसले के गर्थ्यो भने एउटा आत्मअनुशासन राख्ने, अर्को कुरो शारीरिक स्वास्थ्य राख्ने, अर्को कुरो संस्कार र संस्कृतिको जगेर्ना गर्ने, अर्को कुरा घरमा एउटा उत्सव रमाइलो पनि हुन्थ्यो, यी खालका संस्कार थिए। अब अहिले बजारमा त्यस्तो खालको अब कता कति गरेर अब उयो हामी भनौँ न असारे 15 हिलोमा टाइसुट लाएर टक्क गएर खेत रोपे जस्तो एउटा महोत्सव गर्नुपर्छ भनेर कसैबाट बजेट मागेर गएर अहिले एउटा खालको खेत रोपाई गर्नेछ नि उत्सव, तर हामी नियमित रूपका नियमित खेतमै रहेका मानिसहरूलाई जसको जीविको नै त्यसैबाट हुन्छ भने त्यो खालको त त्यो एउटा महोत्सव गर्न जरुरी छैन भन्ने कुरामा त्यो रहन सहन जोगाउन हिजो यस्ता थिए उस्ता थिए भनेर त्यसलाई लेखोटका रूपमा त्यसलाई चाहिँ अब रिसर्च गरेर त्यसलाई अगाडि राख्ने कुरा र संरक्षण गरेर भावी सन्ततिलाई हस्तान्तरण गर्ने कुरामा ठूलो अर्थ राख्छ भन्ने मलाई लाग्छ। अब काम गर्ने क्रम हो र अब सरकारले यसमा के टेवा पुर्याउँछ र हाम्रा साथीहरू त्यहाँ प्रतिनिधित्व गर्नेहरूले पनि के गर्न सक्नुहुन्छ त्यो भोलि देखिने कुरा।
1: अब यिनीहरू लोप भयो भने हाम्रो मानव शास्त्र हामीले पढ्ने भनेको समाजशास्त्रमा असर पुग्ने कुरा हो नि त होइन। विधि विज्ञानका कुरा छन्, समाज विज्ञानका कुराकानी छन्, संस्कार विज्ञानका कुराकानीहरू यो भित्र छन्।
3: जस्तै अब यहाँ अहिले हेर्नुहोस् न, अहिले
1: आर्थिक उपार्जनका कुरा तिनैमा छन्,
3: सबै त्यहीसँग जोडे। अब जस्तै हामी यो ध्यानका कुरा अहिले बजारमा हामी गर्छौं, ठूलो हल लिएर बिहानभरि मानिसहरू यो ध्यानमातिर लाग्छन्। तर अब हामी के थियो, गाउँमा पनि हुँदा पाखा रेखामा हुँदा बिहानै उठ्ने, सर्लक्क नुहाउने, अनि त्यहाँबाट जप तप गर्ने, अनि बल्ल आफू गोठ मेलो तुनेलो के गर्ने हो, त्यो खालको एउटा खालको परिस्थिति थियो। र त्यहाँबाट हटेर मान्छे सहरी सहरमा आएर बसिसकेपछि पनि अनि मानिसहरूले त्यो चाहिँ सम्झे, किनभने हाम्रा बाहु पुर्खाहरूले गरेका यी त संस्कार संस्कृतिका कुरा त राम्रा रहेछन् भनेको त केमा योगमा रूपान्तरण गरेर सबैलाई एकै ठाउँमा राखेर अनि त्यहाँबाट योगा गर्नुपर्ने त्यो खालको एउटा खालको आयो भनेपछि यो अलिकति केही परिमार्जित होला। अब त्यो हुन उही हो, र त्यो हामीसँग त्यो संस्कार र त्यो संस्कृति एउटा अजीब खालको छ। जब हामी रहन्छौँ, हामी त अब यहाँ तपाईँको 60 देखि 100 वर्षभित्र त हामी यहाँ बस्नु छैन, अपवाद होला। 100 वर्षभन्दा माथि मान्छे बाँच्छ पनि, चाहे 104 वर्ष 105 वर्ष पनि बाँच्छ कोही मान्छे, कोही मान्छे 60 वर्षभन्दा तल पनि जान्छ। तर एभरेजमा 60 देखि 100 वर्षको मान्छेको आयु राख्ने हो भने अब तपाईँको त त्यहाँ त उसले लाने त केही पनि होइन। र यो संस्कार र संस्कृति नबिगारौं, यसलाई चाहिँ संरक्षण गरौं र भावी सन्ततिलाई हस्तान्तरण गरौं, जस्ताको तस्तै हिजो के थियो हाम्रो त्यो भोलि हस्तान्तरण गरौं भन्ने नै हो।
1: अझै पनि जुन विषयवस्तुमा हामीले काम गर्न चाहिरहेका छौं, प्रचुर मात्रामा अझै पनि यी जीवित छन्।
3: एकदम
1: स्याङ्जामै अब स्याङ्जेली भाकाहरू वा आदिखोले भाकाहरू अझै पनि त्यहाँ जीवित छन् भने अलिकति माथि पर्वततिर गयो भने एक खालको छ, त्यसै गरी म्याग्दी र बागलुङतिर गयो भने फेरि एक खालको, भाकाकै कुरा गर्ने हो भने, लवजकै कुरा गर्ने हो भने एक खालको छ होइन। प्रिजर्भेसनको लागि, संरक्षण र प्रवर्धनको लागि अर्को एउटा आयाम थपिने भयो नि त्यो त
3: एकदम। किनभन्दा अब जिल्लागत हिसाबले हेर्दा पनि त्यो भाषागत रूपमा एउटा खालको फरक छ। अब तपाईँले अघि यहाँले भाषाका कुरा निकाल्नुभयो, अब जस्तै हामीले यही कुरा गरौँ न, अब पर्वततिरको मान्छे को बोली चाली रहनसहनको त आइचक्का गइचक्का भन्ने हुन्छ। अब जस्तै मेरै कुरा, म स्याङ्जा आदि खोलाको मान्छे हो, मैले आइच गइच खाइच हाम्रो च हुन्छ। अब तपाईँ आदि खोलाबाट, म मुहानको आदि खोला, आदि खोलाबाट तल झर्नुभयो भने आ थियो, गा थियो, भा थियो, यो खालको त्यहीँनिर ल हेर्नुहोस्, त्यही खोलो हो। सुरुमा बग्दा एउटा छ, तल गएर बगिसकेपछि हल्का छ। बोले आज कता जानुभएको थियो र हो, आज को आउनु भएको थियो र हो, भेटै भएन कि, यस्तो खालको। अनि हिजो आइच क्या, हिजो आएको थियो क्या, यस्तो यस्तो खालको यो रहन सहन हो। र अब त्यसलाई बचाउन सक्यो भने हाम्रो यो हो भन्ने कुरा हुन्छ। अब त्यसलाई बचाउन सकेन भने त हामी सकियौँ भन्ने नै हो, संस्कृति सकियो त हामी सकियौँ।
1: अब धेरै वर्षदेखि यो खालको पहल भइरहेको थियो, अब विकेन्द्रीकृत यो संरचनामा शासक स्वरूपमा हामी आइसकेपछि अब कम्तीमा पनि यो स्वरूप रहँदासम्मका लागि त केही गर्ने खुटखुटी त छ नि होइन। यिनै कुराहरूमा सँग सम्बन्धित तपाईँ पनि हुनुभयो र अध्ययन पनि त्यसैमा पनि गर्नुभयो। अलि 95 जनामा त दौड चाहिँ बेसी बेसी लगाउनु पर्यो क्या।
3: अब यस्तो भयो, दौड त भन्नाले अब यो देशको विषम परिस्थिति पनि रह्यो त्यहाँ होइन। अब हामीले गोर्खापत्रमै सूचना निकाल्यो होइन, पहिला यस्तो खालको रहन्छ, अघिल्लो सिधै खालको नियुक्ति रहेछ। अहिले के गर्यो भने गण्डकी प्रदेश सरकारले प्रज्ञा प्रतिष्ठान गठनको लागि कलाकारहरूको अथवा साहित्यकारहरूको अथवा नृत्य गर्ने व्यक्तिहरूको यो के चाहिन्छ भने योग्यता पनि चाहियो र कृति पनि चाहियो। दुवैको आधारमा हामी मूल्याङ्कन गर्छौँ भनेर एउटा खालको जुन मन्त्री परिषदले पास गरेर त्यही अनुसार चाहिँ विज्ञापन खुलायो र त्यहाँ तगत योग्यताका आधारमा खुलाइएको थियो। अब त्यो विज्ञापन खुलेपछि दरखास्त पर्ने नै भयो। अब दरखास्त परिसकेपछि अनि देशमा त्यो त्यसको फर्मेसन गठन होला होला होला होला भन्दा लत्रिँदै थियो, लत्रिँदा लत्रिँदै आज होला भोलि होला भोलि होला त्यो भएन। अनि फेरि जेएनजी आन्दोलन शुरू भयो। जेएनजी आन्दोलन शुरू भएपछि फेरि कागजपत्र जल्यो भन्ने कुरा भयो। अनि फेरि पछि कागजपत्र फेरि पुनः सम्बन्धित व्यक्तिहरू जो आवेदक थिए उनीहरूलाई फेरि कागजपत्र पुनः माग भयो र माग भएपछि पनि लामो समयसम्म रहेको अवस्था थियो। पछि अब यो प्रदेश सरकारकै मातहतको भएको भएर त्यसलाई प्रदेश सरकारले नै निर्णय गर्ने एउटा खालको भयो र त्यसमा अब रसाकसी त अब हेर्नुहोस् अब यो आवेदन खुलाइसकेपछि रसाकसी त हुने भयो। आवेदन आवेदकभित्र एउटा रसाकसी भयो होला होइन, अब बाहिरबाट लाँदा कसरी गयो होला नि त्यो त्यहीँ अब तपाईँ आफै सहजै बुझ्नुहुन्छ। र आवेदन परेपछि त्यही आवेदकभित्रबाट पक्कै रसाकसी भयो होला भन्ने लाग्छ।
1: केही त गर्न सकिन्छ कि केही त्यस्तो सोच छ, केही म देन पुर्याउन सक्छु कि भन्ने। अब यो तपाईँले कति खरो मिजाजको पनि मान्छे हो होइन।
3: अब यस्तो छ आरजीजी, कस्तो छ भने अब हामीले लगभग हामी शब्दमै खेलेका मान्छे हौ, हामीसँग अरू केही पनि छैन, यही बोली छ, हामी यही बोली मात्रै लिएर हिँड्छौँ। हाम्रो शरीर लगभग हेर्दा भारी हो किन्न, लगभग हिँड्दा यही छ। र हामीसँग कलम छ, हामीसँग सिर्जना छ र एउटा केही गर्न सकिन्छ। हामीले अहिले के छ भने अब त्यहाँ प्राज्ञ सभा त बस्दैछ, अब त्योभन्दा अगाडि केही संघ संस्थाहरूका हामीले सुझाव अहिले टिपोट गरिरहेका छौँ र हामी विभिन्न चरणमा अन्तर्क्रिया छन्, आज पनि अन्तर्क्रिया नै छ एउटा। अब हामीले विभिन्न पक्षसँग छलफल गर्दैछौँ, साहित्यिक संस्थाहरूसँग, कलाकर्मीका संस्थाहरूसँग, वाद्यवादन नाट्य सबैसँग हामी छलफल गर्छौँ र उहाँहरूका सुझावका आधारमा हामी अगाडि बढ्ने एउटा खालको सोच बनाएका छौँ। र यहाँलाई भन्दा हामीले अहिले तत्काल अहिले एउटा खालको सुरुवात सभा बस्नुभन्दा अगाडि नै हामीहरू चाहिँ के छ भने अहिले खास गरी यो भाषिक शुद्धता र भाषा शुद्ध नभएर मान्छेले धेरै दुःख पाएका छन्। हेर्नुहोस् हाम्रै पनि तपाईँ हाम्रै नाम लेख्दा पनि भाषा शुद्ध छैन, नाममै छैन। तपाईँ ब्याङ्कमा खाता खोल्नुहुन्छ, अब एउटा स्पेलिङ मिस्टेक हुने बित्तिकै तपाईँको खाता रोकिन्छ, हुन तपाईँ नै हो सबै कुरा तपाईँको तर रोकिन्छ। कारण के भयो भन्दा त्यहाँ बिग्रियो। अर्को कुरा, नागरिकता निकाल्नुहुन्छ, पासपोर्ट निकाल्नुहुन्छ, लाइनमा बसेर, हामी कहाँ त प्रणाली त्यही हो, हामी त्यति भाँति चुस्त दुरुस्त र सहज छैनौँ जति भने पनि। भित्र बसेपछि हामीले बाहिर आएका सेवाग्राहीलाई हाम्रो हेर्ने दृष्टिकोणै फरक छ। हामी कुर्सीमा बसेपछि हामीले चाहिँ कसैलाई पनि ख्याल राखेका हुन्नौँ, सायद त्यो कुर्सीभन्दा बाहिरको मान्छे एकदम प्रतिष्ठित मान्छे हो अथवा सामान्य मान्छे हो, त्यसको त आफ्नो ठाउँमा त उसको भ्यालु होला नि त। तर जुन कुर्सीमा छौँ हामीले हामीलाई गन्दैनौँ, हाम्रो खालको त्यो प्रवृत्ति छ। अब तपाईँलाई उदाहरण दिउँ, पूर्णबहादुर भनेर नागरिकता निकाल्नुपर्ने थियो, पुरन बहादुर बनाइदियो, लाइनमा बस्नु दिनुभयो रे, पुरन बहादुर लिएर जानुभयो। तपाईँले हेर्दै हेर्नुहुन्न, नागरिकता पाए भयो, झ्यालबाट तानेर हातबाट तपाईँ चाहिँ गोजी हालेर हिँड्नुभयो। अनि तपाईँलाई त्यो नागरिकता कहिले चाहिन्छ? 3 वर्षपछि, 4 वर्षपछि, 5 वर्षपछि अथवा 1 महिनापछि तपाईँ हेर्नुभयो त्यहाँ। अब त्यो नागरिकता कहीँ पेस गर्नुभयो फोटोकपी गरेर, अनि तपाईँ कहाँ अड्कनुहुन्छ? तपाईँ त पूर्णबहादुर छ सर्टिफिकेटमा अथवा कतै, तर यहाँ पूर्णबहादुर छ तपाईँको, भयो कि? त्यहाँ आनेर अल्झो सुरुवात हुन्थ्यो र मान्छेले फेरि ओडामा आउनुपर्ने अनि दुःख पाउनुपर्ने। यो मैले एउटा हजुरलाई उदाहरण मात्रै भने हो, यस्ता कुरा धेरै छन् हामी यहाँ भाषिक त्रुटिहरू र त्यसले नागरिकले अत्यन्तै दुःख पाएका छन्। नागरिकलाई यो के हो भने भाषाका मात्रै कुरा, गीत सङ्गीतका मात्रै कुरा होइन कि, यहाँ त सबै कुरा मान्छेको व्यवहारसँग जोडिने कुरा हो। यसको शुद्धाशुद्धि कसले गर्ने भन्ने कुरा हामीले चाहिँ त्यसलाई अलिक ख्याल राख्नपर्छ भन्ने छ। र अधिकांश होर्डिङ बोर्ड हेऱ्यो, होर्डिङ बोर्डमा त्यो अलिकति समस्या हुन छैन। अब नारीमा शुद्धता छैन, अब त्यो जन्ममितिमा शुद्धता छैन, अब यी खालका समस्याले नागरिकहरू प्रताडित भएको अवस्था छ। र हामीले खास गरी अब सिधै प्रशासनसँग जोडिएर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई हाम्रै प्रतिष्ठानमा बोलाएर एउटा खालको कार्यक्रम गरेर भाषिक शुद्धताका लागि हामी त्यो कार्यक्रम गर्छौँ भन्ने खालको एक खालको छलफल हामी यहाँ अहिले भएको छ। अब त्यसको फेरि सभाले पछि तय गर्ला र हामी यहाँबाट काम सुरु गर्ने भनेका छौँ। र अन्य कुराहरू जात जातिका रहनसहन भाषा संस्कृति अनि लोपोन्मुख जाति यिनका बारेमा हिजो के थियो अहिले के थियो गण्डकी प्रदेशभित्रका रहनसहन के थिए उच्च हिमाली हामी उच्च हिमाली क्षेत्रभित्र पनि छ यो प्रदेश मनाङमा पुग्नु पर्ने छ हामीलाई उपल्लो लोमान्थाङ जानु छ कोराला नाकाभन्दा तल्लो भेग छोसेरसम्म त्यो एरिया कब्जा गर्नु छ अनि त्यसपछि हामीले अब दामोदर कुण्ड हामीसँग त्यस्तै खालका कालीगण्डकी तटीय क्षेत्र यहाँको शालग्राम लगायतका यी कुराहरू हामीसँग छन्। अब जीव वनस्पति तिनीहरू भए तीसँग मान्छेको अनुन्यासित सम्बन्ध कसरी थियो हिजो र आज हामीले कसरी त्यसलाई संरक्षण गर्न सक्छौँ र भोलिका लागि त्यो जैविक विविधता र साहित्य भाषा साहित्य र संगीतको आपसी अनुन्यासित सम्बन्ध के छ नङ्ग्रा मासुको जस्तो सम्बन्ध के छ यसका बारेमा के लाउने काम यसले मसिनो गरी गर्छ र यसले पक्कै पनि हामीले यहाँलाई म विश्वास दिलाउँ हामी यो चार वर्षको कार्यकाल अहिले लिएर आएका छौँ हामी चाहिँ भोलि हामी यसपछि हामी जाँदा र अर्को नयाँ समूह आउँदा हामीले पक्कै पनि एउटा खालको दस्तावेजीकरण गर्छौँ र त्यहाँ एउटा लाइब्रेरीका रूपमा रहनेछ र किन कुनै विषयमा कुनै विद्यार्थीले शोध गर्न चाह्यो भने त्यसका लागि एउटा रिसर्च सेन्टरको रूपमा पनि त्यो विकास गर्ने खालको हाम्रो ध्या छ। अब हेरौँ कति काम गर्न सकिन्छ।
1: प्रतिष्ठानले यो भाषा कला साहित्य संगीततर्फ जोडिएका कुराहरूमा कहीँ कतैबाट त्यो विचलन ल्याउने खालको ती क्रियाकलापहरू भएमा त्यसको सोधी खोजी गर्ने कि नगर्ने?
3: अब यस्तो छ भाषा अहिले हामीले हाम्रो
1: जस्तो यो गीत संगीतमा जस्तो पायो त्यस्तै गाइदिने त्यो अर्थनवर्थको भन्छन् नि त्यस्तो खालको पनि भइदिने होइन भर्खरै अब केही विवाद आयो भने त्यसपछि फेरि माफी माग्ने खालको भन्दा पनि माफी माग्नुपर्ने अवस्था नआउने दिनका लागि तपाईँले भने जस्तै भाषा लवज हाम्रो यो शुद्धताको कुरा त्यहाँनिर पनि जोडिन्छ।
3: अब यस्तो भयो कि कस्तो भयो भने विकृति कानेर आयो भन्नु होला भने अब जस्तै यो
1: जस्तै कुरा
3: गर्ने
1: प्रियङ्का र दुर्गेशले माफी माग्नु भयो
3: अब जस्तै उहाँहरूको त लगभग हिजैदेखिका गीतहरू विवादित भइ आएको अवस्था हो र माफी मागेको अवस्था हो जस्तो कि के हो भने अब यहाँ कतिपय नियतवश त्यस्तो गरिन्छ कि हेर्नुहोस् अब किनभने कसैले नि हेर्दैन कसैले नि सुन्दैन अनि त्यहाँबाट अप्रिय शब्द राखिदियो अनि अप्रिय शब्दमा कसैलाई त्यसले चोट पुर्याउँछ अनि आत्मग्लानी हुन्छ अनि सम्मानमा ठेस लाग्छ अनि उसले टिप्पणी गर्यो अनि उठाइदियो त्यो कुरा अनि अर्काले के रहेछ भनेर हेर्छ हेर्दा हेर्दै त्यो भ्युवर्स बटुल्ने खालको तिर हाम्रो शब्द प्रयोग अहिले त्यस्तो भइरहेको अवस्था छ। त्यो भ्युवर्स बटुल्ने अब नहेर्नेले चाँचाँडो धेरै हेरिसके के रहेछ र भनेर झन् जिज्ञासा हुने
1: जाने
3: त्यो हाम्रा गोठातिरबाट नजाउ है भैँसी चम्कन्छ भन्यो भने त्यो गोठातिर भैँसी कोट्टाई कोट्टाइ हेर्छ कि मान्छेले अब गोठाबाट सरासरी जाने हो भने बान्ना र मान्छे तरिहाल्छ नि त भैँसीका कुरै नहर्नु न घरतिरबाट जाँदा भैँसी चम्कन्छ गोठातिर नहेर्नुहोस् हाम्रो छ नि रहन अब त्यो भैँसी चम्कन्छ गोठातिर नहेर्नुहोस् भन्दा मान्छेहरू फर्काइ फर्काइ हेर्छ भैँसी कस्तो रहेछ त्यसका कान कस्तो रहेछ सिङ कस्तो रहेछ त्यसको पुच्छर कस्तो रहेछ त्यसको ढाड कस्तो रहेछ त्यो सबै हेर्छ त्यसको कचौडो कस्तो रहेछ भनेर हेर्छ यद्यपि उसलाई त्यो भन्दै भन्नु भएन भने त सरासर बान्नै बान्न जान्छ ऊ के काम लिएर आएको त्यो सिधै गइहाल्छ त तराएर बाहिर निक्लिन्छ। यो खालको हो हाम्रा अहिले गीत सङ्गीतमा भएको विकृति त्यही हो हेर्नुहोस् किन भन्दा अब अप्रिय शब्दहरू राखिदिने भ्युवर्स भटुल्ने अनि हाम्रो संस्कार संस्कृति कता गयो त्यो थाहा छैन अनि हो के त भन्दा त्यसले कला गर्छ उसलाई त कलाकार अथवा सिर्जना गर्नेलाई त एउटा खालको लाभ होला तर हाम्रो संस्कार र संस्कृति कता गयो यसका बारेमा अलिकति ध्यान दिनुपर्छ भन्ने लाग्छ र हामी कहाँ कतिपय के छ भने अनुशासन हामी सिर्जना गर्नेहरूको अनुशासन चाहिन्छ क्या अब अहिले यहाँ हुन त यो सुरुवात हो अब राष्ट्रले के गर्छ माथि के छ अन्य प्रदेशमा के छ त्यो आफ्नो ठाउँका कुरा भयो र प्रदेशले गरेको निर्णय हो र त्यसमा बाँध्नको लागि सिर्जना गर्ने मानिसहरू हिजो थिएनन् अब अहिले सिर्जना गर्ने मान्छेहरू शब्द जानेको शब्दमा खेल्न सक्ने र अलिकति यो शब्दले समाजमा के असर पार्छ त्यस्ता भन् ती कुराहरूको पनि ख्याल गर्न सक्ने र अलिकति योग्यताको कुरा पनि त्यो भएको हो कि जस्तो लाग्छ है मलाई. सिर्जनाले मात्रै हुँदैन, शब्द प्रयोगमा छाडापन आयो, त्यो शब्द प्रयोगमा पनि संवेदनशीलता अप्नाउन पर्ला भन्ने हिसाबले त्यो बनाएको होला जस्तो मलाई लाग्छ. त्यसमा पक्कै पनि करेक्सन हुन्छ, किन भन्दा अब त्यसलाई शुद्ध्याउने नै काम हुन्छ. अब प्रतिष्ठानको त्यो गठन आदेशै त्यही छ है, जेमा छ उद्देश्य, उद्देश्यभन्दा विचलित हुँदैन. त्यसमा चाहिँ अब त्यस्तो विकृति आउने कुराहरू चाहिँ रोक्नपर्छ, नियन्त्रण गर्नुपर्छ र संस्कार संस्कृति जोगाउनुपर्छ भन्ने नै ध्येय छ.
1: त्यसले फेरि त्यो सृजना सँगसँगै अब गायन, अब यो नाट्यतिर गयो भने त्यो भेगी हिसाबको वेशभूषा पनि त त्यसले माग्छ होला है.
3: एकदम. अब यो भेगीय हिसाबको वेशभूषा माग्ने भयो, जस्तै यहाँलाई भनौँ, अब हामीले लोमानथाङको नृत्य यहाँ देखाउँदा, जोमसुमको नृत्य देखाउँदा र हामी स्याङ्जाली नाच यहाँ देखाउँदाखेरि त फरक छ. स्याङ्जालभित्रको पनि समुदायबीच फरक छ.
1: फरक छ.
3: मुस्ताङको पनि समुदायबीच फरक छ. त्यहीँ पनि पोसाक एउटा ठाउँमा भयो तर समुदाय अनुसार फरक छ नि त. त्यहाँ गाम बस्ती कस्तो छ त्यही अनुसार. अब स्याङ्जाकै कुरा गर्नुहोस्, स्याङ्जाकै कुरा गर्दाखेरि विभिन्न जात जाति, मगर समुदायको छुट्टै छ त्यहाँ. ब्राह्मण समुदायहरूको हाम्रो खालको संस्कार संस्कृति, भजन चुड्का ख्याली रोइला फरक छ. अब त्यस्तै बोटे समुदायमा जानुभयो त्यही खालको छ, गुरुङ समुदायमा जानुभयो त्यही खालको छ, र अन्य नेवार समुदायको फेरि छुट्टै कल्चर छ आफ्नै. भनेपछि यिनलाई संरक्षण गर्नका लागि त्यसको इतिहास के थियो, अनि त्यसको इतिहासको प्रारब्ध र त्यो बगेर कहाँ आयो र त्यो भोलि थिग्रेने ठाउँ कहाँ हो, त्यसलाई चाहिँ हामी ल्याएर त्यो चाहिँ एउटा लाइब्रेरीमा त्यसको एउटा रिसर्चको पाटो त्यहाँ राखियो भने भोलि कहीँ कतै त्यो हलचल हुन थाल्यो भने त्यसले पक्कै पनि काम गर्ला, हेर्न त्यहाँ सकिने भयो, यो रहेछ नि त भन्ने होला. अहिले हामी कहाँ के छ भने कतिपय कुराहरू लोप भइसक्यो. हेर्नुहोस्, हामीले जैविक विविधतामा ख्याल राखेका छैनौँ. हाम्रो सबै सिर्जना जैविक विविधतासँग सम्बन्धित छ, अनुन्यासित सम्बन्ध छ. हामी पाखा पहरा भीर पाखा यो सबै हाम्रो हिँडाइ बढाइ सबै खेल्दै तपाईँ हामी सिर्जना गर्ने मान्छे हौ. तपाईँ हाम्रो सिर्जना कोठामा बसेर अथवा टेबलमा बसेर त हुँदैन त हाम्रो सिर्जना. तपाईँ कहीँ नुहाउँदै हुनुहुन्छ खेल्छ, भावना खेल्छ, तपाईँलाई टिपोट गर्नुहोस् त्यहीँ आउँछ. तपाईँ बाथरुममा हुनुहुन्छ त्यहीँ पनि तपाईँको सोचाइ आउँछ, त्यसले पनि सिर्जनाको एउटा खालको आकार लिन्छ. तपाईँ हिँड्दै हुनुहुन्छ ठेर लाग्छ, एउटा खालको सिर्जनाको तपाईँलाई हुन्छ. तपाईँ कहीँ घुम्दै हुनुहुन्छ, कसैलाई देख्नुभयो, विविधतासँग सम्बन्धित छ, अनुन्यासित सम्बन्ध छ. हामी पाखा पहरा भीर पाखा यो सबै हाम्रो हिँडाइ बढाइ सबै खेल्दै तपाईँ हामी सिर्जना गर्ने मान्छे हौ. तपाईँ हाम्रो सिर्जना

0: त्यो एउटा खालको सिर्जना हुन्छ। भनेपछि सिर्जनाको कहीँ पनि सीमा छैन, त्यो सिर्जना हुने कुराहरू तिनलाई संरक्षण गर्न सकियो भने अनि हाम्रो सिर्जना पनि जीवित रहन्छ, हाम्रो जैविक विविधता, हाम्रो भौगोलिक आञ्चलिकता, हाम्रो भाषागत आञ्चलिकता, यी सबै संरक्षण हुन्छ र हामीले चाहिँ कला, गला, साहित्य, गीत, नृत्य, हाम्रो वेशभूषा, रहन सहन, हाम्रो संस्कार संस्कृति यो सबै चाहिँ संरक्षण गर्न सक्छौँ भन्ने हो। अर्को कुरा यहाँलाई भनौँ, हामी कहाँ अहिले हामीले पढ्दाखेरिका बेलामा चार कक्षाबाट पाँच छ कक्षासम्म हामीले संस्कृत थोरै धेरै पढ्छौँ। संस्कृत पढ्ने भनेको हामी ब्राह्मण समुदायका विद्यार्थीले मात्रै पढ्दैनथ्यौँ, त्यो जन्मजात मात्र मान्छेलाई केही पनि छैन, तलमाथि छैन, तर त्यहाँ सबै समुदायका विद्यार्थीहरूले पढ्थे। इभन ब्राह्मण समुदायको व्यक्तिले संस्कृत पढ्यो, चेत भयो भने ऊ तारा उसले राम्रोसँग फड्कार्न सक्यो भने ऊ पूजापाठमा जान्थ्यो होला, भागवत भन्थ्यो होला। अर्को समुदायकोले संस्कृत पढ्दाखेरि उसको पेसागत रूपमा ऊ त्यो संस्कृत विद्यातिर अथवा त्यतातिर त्यो कर्मतिर नलागे पनि उसले त अर्को काम, तर उसलाई त चेत त हुन्छ नि, ज्ञान त हुन्छ नि। अहिले हामी यहाँ त्यो हरायो, नैतिक शिक्षा छैन, पूर्व व्यावसायिक शिक्षा छैन, कृषि छैन, हाई तल माध्यमिक तहमा, अब भूगोल छैन, सबभन्दा हामीले थालेको इतिहास छैन। ल हेर्नुहोस् त, हामीले पढेका इतिहास अहिलेका बच्चाले पढ्न पाएका छन्? आपत त्यस्तो छ। अब त्यसले चाहिँ सबै के भयो भने ध्वस्त भयो। हामी केमा रटिएका छौँ? अङ्ग्रेजी, अङ्ग्रेजी भाषी हामीलाई काफी सबै पुग्यो। हाम्रा हुँदा हुँदा के आयो भने अहिले कृषिको कार्यक्रम हुन्छ, कृषिको कार्यक्रममा गोष्ठी पत्रकै हुन्छ, अङ्ग्रेजीको हुन्छ। किसान ल्याएर बाबा हिलो मैलो कोटा जम्मै चाहिँ धुलो लागेको किसान माटाडा उठाएर लिएर आउनु भएको छ, अनि त्यहाँदेखि तपाईँ अङ्ग्रेजी यहाँ परार पढाएर यो हुन्छ ऊ हुन्छ भने तपाईँ चाहिँ विज्ञ बनेर, अनि त्यहाँ त्यो प्रस्तुतिले के अर्थ राख्छ तिमीलाई?
1: यो 50 दशक अगाडिसम्म पाक शिक्षा त्यति बेलाको विद्यार्थीहरूले आफै वनभोज जाने, आफै पकाउने, खिर पकाउने,
0: पूर्व व्यावसायिक शिक्षा,
1: पूर्व व्यावसायिक भन्ने शिक्षा थियो,
0: व्यवसाय हुनभन्दा अगाडिको शिक्षा
1: कृषि थियो। त्यति बेला कसले सबै धान रोप्ने, गहुँ रोप्ने, काट्ने, मकै ढलाउने, यी सबै कुरा जान्दथे उनीहरू।
0: अब अहिले भन्नु न, अघि मैले संस्कृतकै कुरा जोडेको थिएँ, विषय त्यसैमा म जोड्छु र त्यसलाई पुष्टि गर्छु। अब किन भन्दा संस्कृत, अब अहिले हिजो सबै जात जाति सबैलाई चाहिँ यो सामान्य ज्ञान चाहिँ त्यो संस्कृतको थियो, सबैले जान्थे। अब अहिले के भयो? अब संस्कृत पढ्ने अधिकांश ब्राह्मण समुदायका बच्चा बच्चीले नै संस्कृत पढ्छन् भन्ने खालको एउटा भाष्य सिर्जना भयो। अब त्यो पनि कहाँ गएर पढ्छन् भन्दा गुरुकुलमा गएर मात्र पढ्छन्, अन्य त छैन, देख्नै पाइँदैन। ल, ब्राह्मण समुदाय अथवा अरू क्षेत्रीय समुदायकाले संस्कृत पढ्छन् भने अब तिनीहरू चाहिँ गुरुकुलमा गए मात्रै पढ्छन् नि त, अन्त त पढ्न पाउँदैनन्। तर यी खालका यी व्यावहारिक शिक्षाहरू जो छन्, ती नैतिक शिक्षा, संस्कृत शिक्षा, पूर्व व्यावसायिक शिक्षा, इतिहास भयो, यी सबै कुरा केमा भने सबैले पढ्ने खालको शिक्षा हुनुपर्छ कि। हामीले यहाँ समान शिक्षा भने समान शिक्षा भनेको हाम्रो के छ भने उही प्राय निजी स्कुलको शिक्षा र अनि सरकारी शिक्षा, सामुदायिक शिक्षा भनेर हामीले भन्न थाल्छौँ। हाम्रो खालको त्यो क्याटागोरी छ, तर त्यो होइन। किन भन्दा सबैले जानकार त हुनु पर्यो नि त। यो देशमा जन्मेपछि यहाँ त हामी जन्मनुमा त कसैको दोष छैन नि त। हामी जन्मन कहाँ जन्म जन्मे, तपाईँ कहाँ जन्मनु भयो, म कहाँ जन्मे, हामी कस्ता घरानमा जन्म्यौँ, हामी कुन जातमा जन्म्यौँ, कुन भाषा, कुन थरमा जन्म्यौँ, त्यो त सरकार छैन। जन्मनीको के दोष हुन्छ र? तर पछि हामी जब हुर्कँदै बढ्दै गयौँ अनि हामीले बनाउँदाखेरि दोषी बनाएका छौँ कि सबै हो, त्यस्ता दोष बनाउनु हुन्न भन्ने लाग्छ मलाई। र शिक्षामै सबैलाई समभावको शिक्षा हुनुपर्छ, थोरै धेरै ज्ञान हुनुपर्छ क्या, जे कुरा पनि त्यो थोरै धेरै ज्ञान भयो भने त्यसले व्यवहारमा त्यसले उतार्न सजिलो हुन्छ भन्ने हो।
1: अब एक खालको स्कुलिङको त्यो प्रचलन पनि बसाल्ने हो कि प्रतिष्ठानले, होइन एकाडेमिक हिसाबले?
0: अब हामी त्यो सोच्दैछौँ, अब अहिले त सुरुवात मात्रै भयो। यहाँले मलाई स्वागत तथा एउटा खालको बधाई खालकै वार्ता गर्नुभयो, यसपछिका चरणमा पनि हामी कुराकानी गर्न सक्छौँ, अब लामो छ समय होइन।
1: किनकि हामीसँग अझै पनि गाउँघरतिर जाने भने हाम्रो यो परिवेश कथ्यमा अझ धेरै बाँकी छ,
0: धेरै छ,
1: कथा धेरै छन्, तिनलाई विभिन्न स्वरूपमा ढाल्न अझै बाँकी छ।
0: होइन, हामी कहाँ, तपाईँ हाम्रै कुरा गरौँ न,
1: आदिकोलाकै कथा भनियो भने, श्रवण कुमार र आमा बुवाको कथा भनियो भने अलि मुनतिर जाँदाखेरि एक खालको आउँदो रहेछ, बीचमा एक खालको छ, अलि माथितिरबाट त्यो हुँदाखेरि फरक खालको।
0: जस्तो कि अब यहीँनिर भनौँ न, तपाईँ हामी अहिले हामी त एउटा एफएम रेडियोमा छौँ नि अहिले त हामी, तर हिजो हामीले रेडियो प्रयोग गर्दा के हो त भने एउटा रेडियो नेपाल हो, त्यो रेडियो नेपाल पनि पहिलेबाट हो त नि भनेको, हामीसँग त

0: थिएन र थोरै मात्रै टुक्रा रेडियो नेपाल सुन्न पाउँदाखेरि बीबीसी थोरै सुन्न पाउँदाखेरि कता सुन्नु नसुन्नु गर्दाखेरि हामीलाई त्यो खालको एउटा उयो संसारको पहुँचबाट हामी टाढा थियौँ. अहिले हामीसँग त संसारको पर्याप्त सुविधा छ तर यो झ्यापझुपै आयो एकैचोटि आएको छ तर खोजी नै छैन धेरै छैन कि कति छ र 30 को दशकदेखि यता लगभग भएको त्यति बेलै जन्मेकाहरू लगभग यसैमा छन् धेरै जसो जति त्यहाँभन्दा अगाडि बिरलै र देशको अवस्था पनि अलिक कठिन थियो. अब देशको राजनीति फरक थियो देशको त्यति बेलाको प्रशासनिक संयन्त्र फरक थियो र अहिले हामी अलिकति बोल्ने लेख्ने खुल्ने बेला छ. अब यो कहिलेकाहीँ यस्ता खालका कुराहरूले पनि असर पार्दो रहेछ भाषा भाषी हाम्रो रहन सहनलाई संरक्षण गर्ने कुराहरूमा र बाहिर ल्याउने कुराहरूमा यो छ. हामी त कतै पनि खोजेका छैनौँ हामी त जान्दै नजानिकन त्यो देख्दै नदेखिकन हामी सकिन्छौँ कि भन्ने एउटा पिर छ. त्यसको लागि अलिकति संरक्षण गर्ने यो त सुरुवात जस्तो लाग्छ मलाई त किन भन्दा यो सुरुवात हो बल्ल हामीले केही पनि गरेका छैन जम्मै सकियो यहाँ केही सबै सब भ्याइयो भने जस्तो बाहिर देखिन्छ तर होइन केही पनि छैन यहाँ केही पनि भएको छैन. अब हिजोका शास्त्रीय खालको हेर्नुहोस् त वेद लेख्ने मान्छेले कसरी लेख्नु भयो होला वेदव्यासले वेद तयार भयो रामायण महाभारतहरू तयार भएका छन् त्यति बेला अहिलेका जस्तो पहुँच थिएन. अब हामी त अहिले त के आएका छौँ भने जे भए नि इआई भन्ने छौँ इआईले सर्वे गर्दाखेरि के गर्छ इआईले भएको तथ्याङ्कलाई जेनरलाइज गरेर एउटा सामान्य खालको भाषा दिने न हो तथ्याङ्कमा त त्यसको त हुँदैन
1: उसको आफ्नो विवेक हुन्न
0: उसको विवेक हुँदैन उसले आफै भन्छ माफ गर्नु होला म भनेको इआई हो सामान्य हो मसिनरी हो भन्छ उसले. अब हामी त्यसमा भर परेका छौँ त्यो कस्तालाई भर पर्न पर्छ भने हामी नजानेका मान्छेलाई त्यो भर पर्दाखेरि सामान्य कुरा आउँदो रहेछ भनेर रमाइलो गर्न त होला तर तथ्यगत रूपमा त्यसलाई आँकडा दिनको लागि इआईले काम गर्दैन भन्ने मलाई लाग्छ मेरो बुझाइ कि हामी त इआईको त एक वर्ष यता हो नि हामी चर्चा परिचर्चा गरेको अहिले त्योभन्दा पहिला त इआई नै के हो हामीलाई पनि थाहा थिएन भनेपछि यस्ता कुराहरूलाई अब प्रविधिले ल्याएका कुराहरूलाई पनि समावेश गर्दै जाने र संस्कार र संस्कृति लोप हुने खतराबाट पनि हामी मुक्त हुने र हाम्रो जे छ मौलिकता त्यसलाई बचाउने काममा हामी लाग्नपर्छ भन्ने अब त्यही अनुसार चाहिँ अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ.
1: अब एउटा सूचीकरणको कुरा पनि महत्वपूर्ण होला अर्को दस्तावेजीकरणको पनि महत्वपूर्ण होला. यहाँले यहाँले जोड्नुभयो यहीसम्म हामी नपुगे तापनि कम्तीमा पनि यो भिडियोग्राफी वा अडियोग्राफीसम्मको त्यो त्यसलाई व्यवस्थापन गर्नको लागि हामी जोडिन सक्छौ. अर्को अघि जोडे जस्तै बाल बालिकालाई बाल साहित्यलाई पनि त्यहाँ जोड्न सकिने भयो
0: जोड्नै पर्छ. अब यहाँ कस्तो छ भने कतिपय भनौँ न कतिपय कस्तो हुन्छ भने भएको मौलिकता भएको रहन सहन भाषा संस्कार संस्कृतिहरू लेखोट नभएका तर व्यक्ति मसँग त्यो असाध्यै छ तर म सकिएपछि सकिने खालका पनि छन् कि यहाँ ती पनि खोजिने ती छैन त्यसको लागि खोज्नुपर्छ भन्ने लाग्छ मलाई किन भन्दा त्यस्ता कुराहरू एकजना व्यक्ति तलमाथि पर्दैमा त्यो सबै रहनसहन जाने खालको एउटा खालको त्यो संस्कार संस्कृति उसले जति भएको कुरा थियो उसित मौलिक रूपमा त्यो चाहिँ हराउने खालको प्रवृत्ति रहन्छ र कतिपय पुराना हाम्रा गीतहरू सङ्गीतहरू त्यो लोप भएको अवस्था छ. अहिले पछिल्लो समयमा फेरि त्यसलाई मोडिफाई गरेर टन्याङ्ग्रा टुनुङ बनाएको अवस्था पनि छ. अनि त्यो समयको माग अहिलेका केटाटीलाई त्यो खालको चाहिन्छ भन्ने कुरा एउटा रह्यो तर हिजो के थियो त नि भन्दा तिनै अहिलेका बालबालिकाहरूले भोलि हिजो यस्तो रहेछ नि भनेदेखि अब तपाईँ क्यामराकै कुरा गरौँ न हामी एउटा रजिस्ट्रेसन फारम भर्ने बेलाको क्यामरा तपाईँको एउटा फोटो खिच्न हिँड्दाखेरि हामी टाढा गएर फोटो खिच्यौँ दुई तिनजना साथीको एउटा साथी आँखा चिम्लेको आउँछ त्यति बेलै आँखा चिम्ल्यो भनेर उसले हेरेर भन्दैन फोटो धुलाइ गऱ्यो फोटो धुलाइ गरिसकेपछि एकजना साथी आँखा चिम्लेको दुईजनाको चाहिँ सधैँ फोटो आउँथ्यो अनि फेरि त्यो धाइला आएर 5-7 दिनपछि फेरि गएर फोटो आँखा हेरेको फोटो आएर अनि त्यहाँबाट रजिस्ट्रेसन फारममा राखेको खालको त्यो बेला अनि त्यसपछि बिस्तारै अलि खालको क्यामेरा धुलाइ गर्ने क्यामेरा मान्छेले कता कति लिन थालेको बेला र त्यस पछाडि डिजिटल सोनी क्यामेराहरू खालको एउटा खालको आएको बेला र त्यस पछाडि हामीसँग हाते फोन हेर्नु त कस्तो छ हिजो पेजर चल्ने बेला थियो नि त पेजर चल्दा मोबाइल फोन एउटा दुइटा सित हुँदा ओहोरै बाबा भने जस्तो हुन्छ. अब अहिले त्यो समयले ल्यायो हामी सहज छौँ अहिले तपाईँको र मेरो फोटो खिच्न तपाईँले खिच्न मैले तपाईँको खिच्न पर्दैन मैले भनौँ तपाईँले मेरो खिच्न नै पर्दैन खिचौँ भने मिलाएर खिचेको होइन भने आफै सेल्फी हान्न नि त सक्ने भयो नि त फोटो चाहियो कहीँ कतै भने एकैछिन त्यति ठुलो कुराहरू होइन र सबै हामी अनलाइनमा गर्न सक्ने अवस्था पनि आयो त्यो प्रविधिले ल्याएको हो त्यसलाई हामीले चाहिँ अवलम्बन गर्नुपर्छ र संस्कार संस्कृति जगेर्नासँगै यिनलाई पनि अवलम्बन गर्ने तर यीबाट पनि हामी विमुख हुने होइन र हाम्रो हिजोको पूर्वीय दर्शनबाट जति छ संस्कार त्यसबाट पनि हामी चाहिँ विमुख हुनु हुँदैन
1: आफ्नो धरातललाई पनि नबिर्सिकन
0: अवलम्बन गर्नु पर्यो नयाँ भन्ने कुरा नै रहन्छ
1: हस् आगामी दिनहरूमा पनि तपाईँहरूको कार्ययोजनाका बारेमा हामी कुराकानीमा जोडौंला तत्कालै अब यो नियुक्त भइसकेपछि बधाई दिँदै अब एक खालको यो साइनो गाँच्ने प्रपञ्च आजको यो श्रृंखलामा गरे कार्यक्रमको लागि समय दिनुभयो अब तपाईँ रात दिन हिँड्दा गाउने पनि लेख्ने पनि भएको नै छ दुईटा लाइन केही मुक्तबाट बिट मारौं
0: हुन्छ अन्धेरीमा तिमीलाई मैले जुन सम्झिन्छु अन्धेरीमा तिमीलाई मैले जुन सम्झिन्छु मुटुको धड्कन मात्र कहाँ प्रिय खुन सम्झिन्छु अन्धेरीमा तिमीलाई मैले जुन सम्झिन्छु मुटुको धड्कन मात्र कहाँ प्रिय खुन सम्झिन्छु बारम्बार पकेट मारी गोजी खाली गराउँदा तिमीलाई मैले मकैको घुन सम्झिन्छु
1: धेरै धेरै धन्यवाद छ यहाँलाई समय दिनुभयो आगामी दिनमा पनि हामी यस्तो छलफलमा रहनेछौँ
0: हुन्छ धेरै धेरै धन्यवाद छ यहाँलाई पनि यो रेडियो अन्नपूर्ण 93.4 जुन मलाई एउटा खालको शुभकामना बधाई जस्तो कार्यक्रम राखेर यहाँले जुन एउटा साक्षात्कार गर्ने मौका दिनुभयो र आगामी दिनमा पनि हाम्रो भेट हुनेछ र अहिले सुरुवात हो भोलि हाम्रो प्रगतिका बारेमा पनि फेरि भेट हुनेछ धन्यवाद नमस्कार
1: हुनुहुन्थ्यो कमल पौडेल अध्यक्षज्यू संचार क्षेत्रबाट पनि प्रतिनिधित्व भएको हामीले महसुस गरेका छौं भने भाषा साहित्यको तर्फबाट पनि उहाँ प्रतिष्ठान जानुभएको छ गण्डकी प्रज्ञा प्रतिष्ठानका प्रज्ञेश्वर सदस्य कमल पौडेल अध्यक्षज्यू हामीसँग हुनुहुन्थ्यो अरविन्दलाई पनि धन्यवाद तपाईँका बाँकी पर्छ म अर्जित छुट्टिन्छु नमस्कार।

0: सर्विसेज का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
2: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
1: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीका लागि गेन्स कलेज, गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
1: फोन नम्बर 0614510000,
2: 0614510002, मोबाइल नम्बर 9856084666।
1: द गेन्स कलेज, फर एम्पावरिङ द फ्युचर।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: त्रिवी शिक्षण अस्पताल, टिचिङ हस्पिटल, महाराजगंज, काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, कुड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
5: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 0615-91-728, मोबाइल 9956-0027-29।
4: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
5: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटे पानी, पोखरा। फोन 061-88-115-9251-98-190।
7: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
8: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
8: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-2663 र 553-834।

0: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
1: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागगाण्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि लागराणी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773163582844 वेबसाइट www.lagrandi.edu.np।
0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 98513559928, विजिट www.landmarknepal.com।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817। Admission open, Pokhara College of Management, PCM, affiliated to Pokhara University, 24th years of academic excellence in management, bachelor program, 4 years program of bachelor in business administration, BBA, 4 years of IT program, bachelor of computer system and information technology, BCSIT, 4 years program of bachelor of business administration in finance, BBA finance. Forms are available at college administration at 9 a.m. to 3 PM. Science and management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
3: फेस्टल आइबेव केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फेस्टल हस्पिटलमा खुलेको फेस्टल आइबेव केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फेस्टल आईवीएफ केन्द्र, फेस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
0: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य लाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता, घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856902977। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
0: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
0: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
0: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
2: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
0: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
2: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
3: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
0: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
4: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761-00-2530।
5: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
6: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
5: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
6: शिखर इन्स्योरेन्सको सहकार्यमा
5: अस्पताल खर्च सहाराले गर्छ।
6: ई सेवा सबै सधैँ सँगै।
7: एडमिशन ओपन इन इन्जिनियरिंग एन्ड आर्किटेक्चर। Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions, announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10+2 Science, Diploma in Engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College, PEC, Finke, Pokhara, Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
8: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
9: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 57-06-12 र 98-22-79-93।
2: टीएनटी एक्सप्रेस।
3: अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
4: 21 औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
3: टीएनटी एक्सप्रेस न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल। फोन 061-538-369। टीएनटी एक्सप्रेस, द पिपुल नेटवर्क।
5: हेलो
6: हजुर, नमस्कार।
5: हेलो
6: नमस्कार काका, सुन्नु भएन?
5: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
6: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
5: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
6: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
5: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
6: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
5: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
6: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे भए त डाक्टरलाई देखाउनुहोस्।
5: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
7: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
8: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
9: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
8: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
9: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 061-590-162-590-163।
10: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात् 3 सेमिस्टरमा वर्षमा मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा दुई वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
11: टीएमटी एक्सप्रेस।
3: अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
4: 21औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम। टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
3: टीएनटी एक्सप्रेस, न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल। फोन 0615383769। टीएनटी एक्सप्रेस, द पिपुल नेटवर्क।

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम

0: अयानि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9956600536।
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
4: टाइम चेक।
5: यति बेला पूर्वाह्नको 9 बजेको छ।
6: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
7: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhando hunecha. Malai ta Behcher ko bani lagisakeko cha. Behcher appliances, Behcher ko bani lagcha.
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuitive Learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: क्रिस्टल आयुर्वेद केन्द्र में जाओ अब बाजपन को नैराश्यता खुशी में बदलाओ
3: हाँ यो कसरी संभव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
2: किन आतिनु पर्यो क्रिस्टल हस्पिटल में खुले क्रिस्टल आयुर्वेद केन्द्र बाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्द सँग परामर्श लिनु
3: साच्चै हो र
2: ए बाबा हो वहाँ त स्त्री तथा प्रसूति रोग बाँझपन रोग को विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेज एमबीबीएस फातिमा युनिवर्सिटी फिलिपिन्स मास्टर्स र नयाँ दिल्ली इन्डिया असिस्टेड रिप्रोडक्टिव टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि सुरु भइसकेको छ
3: हो त
2: हत्तेरी हो नि बरु आजै गइहालौ क्रिस्टल आयुर्वेद केन्द्र क्रिस्टल हस्पिटल तेस्रो तला गैरापाटन 4 पोखरा फोन 061-450-424 98-84-46-525
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98-251-98-190
4: सुवर्ण अवसर
1: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
4: उपचार हुने रोगहरू
1: पायल्स फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
4: अपरेसन पश्चात दुखाई कम हुने
1: उपचार गरेपछि छिटो निको हुने
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
1: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
5: फोन 061-590-162-590-163
6: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
7: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
6: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
7: आजै बुक गर्नुहोस् landmark.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 98513559928 विजिट www.landmarknepal.com

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 0615674558577903 मौकाको फाइदा उठाउनुहोस्
2: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
3: सावधान जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
2: त्यसैले साधारण MRI होइन 3D MRI गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3D MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
3: यहाँ अत्याधुनिक 3D मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
2: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु MRI होल बडी MRI होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ साधारण MRI होइन 3D MRI नै गराउ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाउ पैसा बचाउ थप जानकारीका लागि फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 0615-91-728 मोबाइल 98560-27-29
4: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन् रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा औषधि र जीविकाका आधारहरू हुन् आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्
5: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन् प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ
4: नेपाल आदिवासी जनजाति महासंघ
6: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434-32-29 98-028-59-321 061-581-871
7: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9796141905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
8: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
9: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू:
9: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
10: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
9: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
10: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
9: न्युरो सर्जरी सेवा,
10: बाल रोग,
9: नाक कान तथा घाँटी रोग,
10: मानसिक तथा स्नायु रोग,
9: प्रसूति तथा स्त्री रोग,
10: छाला, यौन तथा कुष्ठ रोग,
9: नेत्र रोग,
10: दाँत तथा मुख रोग,
9: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
10: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
9: सुविधा सम्पन्न आईसीयू सेवा,
10: डिजिटल एक्सरे,
9: सिटी स्क्यान सेवा,
10: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
9: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
10: फिजियोथेरापी, युरोफ्लोमेट्री,
9: केमोथेरापी,
10: सुरक्षित गर्भपतन सेवा,
9: होल बडी चेकअप, हेल्थ प्याकेज,
10: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
9: फोन 061-572-648-572-849।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित करते इंश्योरिंग फ्यूचर।
1: होम केयर सेवा
2: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
1: सुत्केरी नवजात शिशुको हेरचाह
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
2: डाक्टर ल्याब सेवा
1: औषधि डेलिभरी सेवा
2: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061411777 मोबाइल 98569972 77।
3: छोरा नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
5: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेटफ्लिक्स इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
4: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइएलटिएस क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061454692 452715।

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसी मा।
1: म पनि बीबीए एनटीएचएमसी मा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसी मा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78, 50-51-33 र 576-458।
4: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरेबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 061-586-536, मोबाइल 98-560-00536।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: हेलो
1: हजुर नमस्कार।
0: हेलो
1: नमस्कार काका, सुन्नु भएन?
0: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरे पाइन।
1: हजुर काका नमस्कार, म भतिज बोलेको। भतिज सुन्नु भएन?
0: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
1: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
0: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
1: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
0: अनि कति बेला बस्छन् त डाक्टर?
1: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाट डाक्टरलाई देखाउनुहोस्।
0: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
5: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
4: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
4: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
5: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
4: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
3: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
6: वार्ड ICU NICU जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, TMT, हल्चर, PFT, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
4: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
7: हेलो के छ तेरो खबर?
8: ठिक छु यार, सधैँ छस्?
7: सधैँ छु। अब भिसा लागेपछि त पार्टी।
6: 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
4: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री

0: सबै ठाउँको व्यवसायको अनुसारको बेसी पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाऊँ न।
1: ए अँ अँ, मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
2: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
3: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864676887।
4: तन्ना आजै फेरि हाल्नुहोस्।
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
6: टाइम चेक।
7: यति बेला पूर्वाह्नको 10 बजेको छ।
8: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
9: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
1: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165371 63 582 वेबसाइट www.lagrandi.edu.np।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0165901625961363।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।
5: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्दा पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
6: हिमस्टार फर अ कम्प्लिट होम।
7: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0165881598251 98190।

त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, उड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434032929, 98028 59321, 061 5 81 871।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-76-044-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: IME Life Insurance Company Limited, भविष्य सुनिश्चित कर दे, इंश्योरिंग फ्यूचर।
1: एडमिशन ओपन इन इंजीनियरिंग एंड आर्किटेक्चर। Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke, Pokhara, Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
3: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
2: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
3: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
2: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सम्पूर्ण ओपिडी सेवा,
2: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया को बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
3: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
2: रेटिना सम्बन्धी जाँच एवं उपचार,
3: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
2: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
3: आँखा छर्केको सिधा पार्ने सर्जरी,
2: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
3: लेजर सर्जरी सम्बन्धी सेवा,
2: बिना इन्जेक्सन मोतियाबिन्दुको सर्जरी,
3: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
2: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
3: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
2: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
3: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा,
4: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
2: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
3: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाथन, डाक्टर वन्दना श्रेष्ठ,
7: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
6: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
7: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेल्सन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
5: युरोलोजिस्ट तथा मृगोला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगोला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
9: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
10: दैनिक 1 रुपैयाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229993।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला पूर्वाह्नको 11 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

हेलो हाय नमस्ते गुड मर्निंग सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिनको आजको अर्को नयाँ श्रृंखलामा शान्ति र विकासको लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज सँगसँगै उपस्थित भइसकेको छु। मेरो नाम सबिन हो र तपाईँलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज सँगसँगै हाम्रो अनलाइन माध्यम मार्फत एकै साथ सुनिरहनु भएको छ। स्टुडियो घडीमा 11 बजिसक्यो, करिब कार्यक्रम पोखरा कलिन मध्याहको 12 बजेसम्म रहन्छ। पूर्वान्नको 11 बजेबाट मध्याहको 12 बजेसम्म आउने कार्यक्रम हो पोखरा कलिन र पोखरा कलिनमा तपाईँसँग हामी कुराकानी गर्ने गर्छौं। स्टुडियोको टेलिफोन नम्बर 061-543-0040 मार्फत यहाँहरू हामीलाई विभिन्न ठाउँबाट सुनिरहनु भएको छ र सुन्नको लागि माध्यम एफएम ब्यान्डमा 93.4 मेगाहर्जमा यो गण्डकी प्रदेशभरि लुम्बिनी प्रदेशका केही जिल्ला र हामीलाई बागमती प्रदेशका केही जिल्लामा प्रत्यक्ष रूपमा सुन्न सकिन्छ। इन्टरनेट अनलाइनको www.onlineannapurna.com हाम्रो पात्रो नेपाली पात्रो लगायत हाम्रो अफिसियल फेसबुक पेज रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखरा र रातोपार्टी.com मार्फत एकैसाथ सुन्न सकिन्छ कार्यक्रम पोखरा कलिन। विश्वको जुनसुकै ठाउँमा रहेर पनि नेपाली मनहरू तपाईँ जहाँ जहाँ हुनुहुन्छ त्यहाँ हामीलाई इन्टरनेटको माध्यम मार्फत सुन्न सक्नुहुनेछ। आज मिति 2083 साल साउन महिनाको 4 गते सोमबार हो। जुलाई 20 तारीक 2026 रहेको छ। जुलाई 20 तारीक 2026 2083 साउन 4 गतेको यो श्रृंखलामा यहाँहरू सबैजनालाई फेरि पुनः मैले स्वागत गरे र आज पनि सोमबारको यो व्यवसायलाई विशेष बनाउने योजना छ। आज किन विशेष हुन्छ भन्दाखेरि आजबाट यो आज साउनको पहिलो सोमबार हो, त्यही भएर विशेष छ होइन त। ल ओके, अब उखान टुक्का हो खास राख्ने चाहिँ होइन, अब उखान टुक्का पनि पुरानै दोहोरिरहेछन् होइन, त्यही गफगाफ गरौँ के छ साउन महिनाको यसो आज पहिलो सोमबार होइन, कता कता के भइरहेछ कुराकानी गरौँ। त्यस्तो खासै मैले प्रश्नै राखिनँ आज होइन, गीत सङ्गीत सुनौ, मजाले मनोरञ्जन लिऊ, साथसाथमा अब के छ कसो छ हालखबर बुझौँ होइन, यसो गफगाफलाई त्यो के भन्छ तन्काउने काम चाहिँ गरौँ, त्यही नै रह्यो रहन्छ आज कार्यक्रममा। तपाईँ आउनुभयो भने यस्तो भन्नै पर्छ भन्ने केही पनि छैन, यसो गफ गरेर छुट्टी भइहाल्यो कि होइन। ल ओके, पोखरा आसपासमा सिम सिम पानी परिरहेछ, गइराति ठूलो पानी पर्यो, पानीका बावजुद पनि धेरैजनाले विभिन्न ठाउँमा देखाइएको फुटबल ठूलो स्क्रिनको फुटबल हेर्नुभयो होला होइन, हिजो गइराति अथवा आज बिहानी पख भएको खेल बाट 2026 वर्ल्ड कपको विजेताको टुङ्गो लागेको छ, जसलाई स्पेनले आफ्नो हातमा पारिसकेको छ। अर्जेन्टिना दोस्रो स्थानमा खुम्चिएको छ। यहाँहरूले पनि हेर्नुभयो होला खेल होइन, फुटबलको फिभर जताततै थियो, अब चाहिँ सकियो, अब 4 वर्ष कुर्नुपर्छ, अबको 4 वर्षपछि बल्ल फुटबलको यस्तो फिभर आउँछ विश्वकप भन्ने कुरा कि होइन, फेरि वर्षै पछि हो भने त त्यो मजा पनि हुँदैन।

सेवा चार वर्षको तयारी अब यो एक महिनाको अवधिमा सकिएको छ र 48 वटा देशहरू सहभागी थिए विभिन्न चरणहरू पार गर्दै फाइनल खेल आज बिहान नेपाली समयअनुसार गैराती भनौ 1:45 बजे शुरू भएको अघि बिहानसम्मै चलिरहेको थियो 5 बजे लगभग 4:30 बजेसम्म 4 बजेसम्म चलिरहेको थियो पक्कै पनि तपाईँले हेर्नुभयो होला तपाईँको टिमले जित्न के गर्यो होइन त्यही नै हो कुराहरू अब यहाँहरूलाई मैले थोरै कुरा जोडे र आज यस वर्षको साउनको पहिलो सोमबार बिहानदेखि पशुपतिनाथ लगायत देशका शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ। आज बिहान 3 बजेदेखि नै पशुपतिनाथ मन्दिरका 4 वटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। कोषका अनुसार बिहान 3 बजेदेखि खुलेका मन्दिरका 4 वटा ढोका बेलुका आरतीपछि 8 बजे मात्रै भक्तजनका लागि खुला गर्ने तयारी छ। विशेष पूजा बिहान 7:30 बजेदेखि 12 बजेसम्म रहन्छ। पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज र सुरक्षित तथा व्यवस्थित दर्शन तथा विशेष पूजा आजको समेत व्यवस्था मिलाइएको छ। पशुपतिनाथसँगै राजधानीको गोकर्णेश्वर नागेश्वर डोलेश्वर बसन्तपुर दरबार क्षेत्रका साना तथा पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव लगायतका काठमाडौँका ठूला साना सबै शिव मन्दिरहरूमा भक्तजनको घुइँचो लाग्छ। आज केदारेश्वर मन्दिरमा पनि भक्तजनहरूको घुइँचो छ। पोखरामा त बोलबमको पनि तयारी थियो। आज बोलबम यात्रा केदारेश्वरबाट यता गाईघाटसम्म पुर्याउने योजना हुन्छ प्रत्येक सोमबार होइन। पुरै पैदल हिँड्दै खैजडी मुजुराहरू भजन गाउँदै पुरा डोली बोकेर क्या गजब हुन्छ कि होइन। तपाईँले पनि सहभागी हुनुभयो होला यो बोलबम यात्रामा। आज कतिजना सिटीको स्नान गर्न पनि जानुभयो होला, आज व्रत पनि बस्नु भएको छ होला होइन। ठिक छ, सबैजना आफ्नै आफ्नै काममा आफ्नै आफ्नै धुनमा हुनुहुन्छ। आजबाट सरकारी कार्यालयहरू पुनः खुल्ला भइसकेका छन्। यहाँहरू कतै सरकारी काम लिएर जाँदै हुनुहुन्छ भने ढुक्कको साथ जान सक्नुहुनेछ। आज बिहान 9 बजेबाट नै अब बेलुका 5 बजेसम्म सरकारी काममा तपाई जानुभयो भने फर्किनु पर्दैन होइन। अब प्याक रहेछ भने त फेरि लाइनमा नै बस्नु पर्यो। म लाइनमै बस्दिनँ भन्न नि पाइएन, सिस्टम अनुसार तपाईँको काम हुन्छ भने राम्रोसँग भइहाल्छ होइन त। ओके, यिनै कुराहरू हुन् अब मैले जोडिहालेँ। आज सोमबारको यो साउनको पहिलो सोमबार, आज धेरैजना व्रत पनि बस्नु भएको छ होला। म त व्रत बसेको छैन होइन। व्रतको प्रसङ्ग किन आयो भन्दाखेरि आज मैले एउटा व्रतसँगै सम्बन्धित गीत बजाउने तयारीमा छु कि के वर मागी फर्केऊ भन तिमीले पुज्ने देउतासित दुनियाँलाई नभने नि भन्न हुन्छ एउटासित। यो गीत मैले एकैछिन पछाडि बजाउने योजना गरिरहेको छु, त्यही भएर पनि मैले यो व्रतको कुरा जोडेको हो। व्रत भनेको भगवान्सँग गएर पूजाआजा गरिसकेपछि केही न केही माग्ने चलन छ, त्यही अनुसार के वर मागी फर्केऊ भन तिमीले पुज्ने देउतासँग दुनियाँलाई नभने नि भन्न हुन्छ एउटासित होइन त। ल, एउटासित पक्कै भन्नुहुन्छ। अब यस्तै छ, काठमाडौँ जाने गाडीहरू नागढुङ्गामै रोकिएछन्, पहिरो पञ्चन अझै केही समय लाग्ने भनेर एउटा खबर आयो। कोही कतै निस्कँदै हुन्छ भने म थोरै जोडेँ है त। यो चितवनको इच्छा कामना गाउँपालिका 3 फिसलिङमा पहिरो जाँदा पृथ्वी राजमार्ग बिहानबाट नै पूर्ण रूपमा अवरुद्ध छ है। ल, एउटा कुरा, यहाँबाट अब पोखरादेखि काठमाडौँ जाने र नारायणगढबाट मुगलिन हुँदै उता काठमाडौँतिर जाने गाडीहरू रोकिएका छन्। पृथ्वी राजमार्ग नै बन्द छ। अब त्यति बन्द भइसकेपछि यता बागलुङ पर्वत अब स्याङ्जा होइन कता कताबाट आउने गाडीहरू सबै ठाउँमा पुग्न सकिरहेका छैनन्, काठमाडौँतर्फ जान सकिरहेका छैनन्। अरू राजमार्गहरूमा पनि बेलुकीको समयमा 6 बजेबाट प्रतिबन्ध लगाइएको छ। यता अब सिद्धार्थ राजमार्ग स्याङ्जा हुँदै बुटवल पालपतेर निस्कने यो राजमार्ग एकदमै खुला छ। पोखरा बागलुङ राजमार्ग पनि खुला छ। बेनी जोन्सन सड़क खण्ड पनि खुला छ। अब अरू भित्री सड़कहरू कहीँ कहीँ त्यस्तो समस्या हुन सक्छ, ती खुलिहाल्छन्। अब अहिले स्थानीय तह छ, स्थानीय तहले खुलाउने प्रयास गरिहाल्छ। तर यो चाहिँ आज पृथ्वी राजमार्ग पनि एकदमै खुलाउने प्रयास त जारी छ, तर पनि अब सम्भव भएको छैन भन्ने कुरालाई मैले थोरै जोडेँ। अब अरू कता कता भइरहेछन् भन्दाखेरि कान्तिपथ पनि बन्द छ, अरेनीको राजमार्ग पनि बन्द छ, त्यस्तै सिद्धिचरण लोकमार्ग पनि पूर्ण रूपमा अवरुद्ध छ, बीबी राजमार्गमा सवारी चलाउनको लागि बन्द गरिएको छ। यिनै कुराहरू हुन्। पानी पर्ला जस्तो भइरहेछ, सिमसिम पानी परिरहेछ। अब यो बेलामा एउटा गीत सुनौ, त्यस पछाडि अघि मैले भन्दै थिएँ नि व्रतको कुराहरू, त्यही भएर अहिले चाहिँ के वर मागी फर्क्यौ भन रामभक्त जोजीज्यूको आवाज यहाँहरूको लागि।

0: ल खासै मागेको कुरा यो वर मागेको कुरा भगवानसँग मागेको कुरा अरूलाई भन्नुहुन्न भन्छन् तर पनि एउटासित चाहिँ भन्नै पर्ने रहेछ कि गीतले जस्तै यस्तै भन्दै थियो राम भक्त जोजीज्यूले गाउनुभएको आवाज तपाईँको लागि मैले प्रस्तुत गरेँ 11:14 गएको छ स्टुडियो घडीमा कार्यक्रम पोखरा कलिन यहाँले सुनिरहनु भएको छ 061-543-0040 मार्फत तपाईँसँग कुराकानी गर्नको लागि यति बेलाको क्रममा अनिहरूमा सबिन तपाईँको साथमै छु यहाँहरू आउन सक्नुहुनेछ टेलिफोन लाइन मार्फत आज खासै त्यस्तो प्रश्न केही पनि छैन यस्तो गफगाफ गरौँ भन्ने उद्देश्यका साथ अगाडि बढ़िरहेको अवस्था हो अहिलेको लागि टेलिफोन लाइन मार्फत एकजना श्रोता साथी आइसक्नु भएको छ म उहाँलाई हटले वेलकम गर्छु है त नमस्ते
1: नमस्कार
0: नमस्ते दिल के छ हालको
1: आज एकदमै ठिकठाक छ अघिदेखि ट्राई गरेको थिएँ लागेन बल्ल अघिल्लो लाग्यो हजुर
0: ठिक छ मैले एउटा गीत बजाएर सुरुवात गर्छु त्यो भएर होला होइन
1: हजुर
0: अनि लेफ्ट साइडतिर के छ हालखबर दिल
1: लेफ्ट साइडतिर हिजोको चहल पहलले गर्दा अहिले सुनसान छ
0: अहिले सुनसान छ
1: हिजो रातभरि सक्रिय भएका मान्छेहरूले आराम गरेका रहेछन् कि देखेको छ पसलहरू हल्का हल्का खोल्दैछन् अनि गरिरहेछ यस्तै यस्तै सर्नु पर्यो सर
0: अनि तपाईँले चाहिँ फुटबल हेर्नुभयो हेर्नुभयो
1: मैले हेरेँ मैले प्रत्येक वर्ष छ मैले थाहा पाउँछ 2002 कि 2006 हेर्न सुरु गरेको हो मेरो प्रेडिक्सनले पनि राइट भयो
0: वाओ ल तपाईँलाई बधाई छ
1: हजुर धन्यवाद
0: हामी एउटै टिममा परियो छ
1: हजुर एउटै टिममा यो स्पिनहरूको के हुन्छ भने प्रायः पहिल्यैदेखि 2010 नै उनीहरूको गोलको यो डिफेन्स एकदमै राम्रो हुन्छ उनीहरू गोल गर्ने भनेको 1-0 मात्र एक एक गोल मात्र गर्छन्
0: त्यही त प्रायः जसो त्यस्तै भइरहेको थियो र हिजो अथवा गए राति पनि त्यस्तै भयो भनौँ होइन
1: हजुर मैले मेरो प्रेडिक्सनै त्यही थियो 0-1 अन्तर एक्स्ट्रा टाइमको
0: भनेपछि स्पेनले जित्छ भन्नुभएको थियो
1: हजुर
0: ए ल बधाई
1: हजुर एकदमै
0: ठिक छ म पनि स्पेनकै सपोर्टमा थिएँ र
1: एकदम किनभने स्पेनका सबै यङ खेलाडीहरू भए हजुर 19-20 यस्ता यस्ता भए अनि यसले गर्दा अर्जेन्टिनालाई पनि त्यतिको समयसम्म रोक्न राख्यो
0: दबावमा यति दबावमा राख्यो कि होइन ओहो
1: एकदमै बल पोजिसन हेर्दा पनि सुरुदेखि हेर्दाखेरि स्पेनले स्पेनकै वर्चस्व कायम थियो
0: पुरै पुरै 90% स्पेनको वर्चस्व थियो नि
1: हजुर एकदमै
0: लास्ट आवरमा आएर ठ्याक्कै
1: हजुर
0: गोल भइहाल्यो त्यस पछाडि त अब पेनाल्टीमा जान्थ्यो होला एकछिन गोल नभएको भए त होइन
1: नभएको भए जान्थ्यो पेनाल्टीमा गएको भए सायद अर्जेन्टिनाकै पक्षमा हुन्थ्यो
0: एकदम त्यो फेरि स्योरै थियो कि उसको किपर चाहिँ
1: एकदमै राम्रो थियो
0: बेस्ट छ उसको चाहिँ त्यो भएर पनि त्यतातिर जान्थ्यो होला जस घरमै हेर्नुभयो कि कतै बाहिर त्यतातिर निस्किनु भयो
1: घरमै हेर्छु प्रायः सधैँ
0: ए घरमै हेर्नुभयो त्यता
1: परिवार सबै मिलेर
0: ए सपरिवारै हेर्नुभयो
1: हजुर
0: नभए त यो रातिको बेलामा त कोही धेरै ठाउँमा हिजो देखाइएको थियो एलइडी स्क्रिनमा
1: हजुर
0: त्यता पुग्नुभयो कि भन्ने लागेको थियो पानी पनि परिरहेको थियो
1: म पुगेन घरमै हेरेको थिएँ पहिला पहिला घरमा नहुँदाखेरि अरू छिमेकमा गएर पनि हेरियो 2006 घरमै
0: हेरियो घरमै आफ्नो मोबाइलमा जता हेर्नु
1: म भन्दा पनि मेरो दाइ नै एकदमै फ्यान हुनुहुन्छ एकदमै उहाँ चाहिँ सधैँ अर्जेन्टिनाको सपोर्टर अर्जेन्टिनाको सपोर्टर भएको देखेर छोरीहरू दाइका छोरीहरू विदेशमा बस्नु भने अर्जेन्टिनाकै
0: सपोर्टर
1: अर्जेन्टिनाले गोल गर्दा उहाँ दाइलाई गोल यति भयो भन्दै उहाँबाट नि खबर गर्थे
0: हिजो
1: निराश भयो उनीहरू
0: ए ठिक छ अब खेल हो हार जित त भइहाल्छ तर खेल चाहिँ हेर्न प्रतिस्पर्धात्मक गजब थियो मनोरञ्जन लियो भनौ न होइन
1: हजुर स्पेनमै बस्ने मेरो भान्जा भान्जी पनि आएका थिए हजुर उनी अहिले छुट्टीमा आएको थिए उनीहरूले स्पेनको सपोर्ट गर्थे बाजी पनि राखेर उनीहरूले जिते
0: ओहो है
1: हजुर
0: बाजी त्यसो भए जितिहाले
1: हजुर यो 1930 सुरु भएको रहेछ फुटबल कपको त्यतिखेरको मैले यो पुरानो भिडियो पनि युट्युबमा हेर्दाखेरि त्यतिखेर त सबै रुख रुखमा बसेर पनि हेरेका रहेछन्
0: हो नि त्यो एउटा हिस्ट्री छुट्टै छ अरे कि
1: हजुर एकदम
0: त्यो खाल
1: हिस्ट्री अनुसार त के पढेको थियो चाइनाको कुनै के खेलबाट विकसित भएको भन्ने पनि सुनिन्थ्यो त्यस्तै त्यस्तै पछि ब्रिटिसहरूले विकास गर्यो अरे भन्ने पनि सुनिएको सुरुमा मैले धेरै वर्ष अगाडि एउटा पत्रिका पढ्दा सुरुमा त शत्रुको टाउको काटेर त्यसलाई गुडाउँदै गुडाउँदै लैजाँदै त्यहीँबाट फुटबलको अवधारणा
0: होला त्यो पनि हो अब पुराना यो जुन हिस्ट्रीका कुराहरू छन् अब ती कसैले के भनेका छन् कसैले के भनेका छन् आफ्नै आफ्नै विश्लेषण छन् कि
1: हजुर
0: ल ठिक छ तपाईँ पनि गजब विश्लेषण रह्यो अब केही सुनाउने हो र
1: हजुर
0: अरू केही सुनाउने इच्छा छ
1: एकदमै गीत कुनै अहिले सुन्न त धेरै मन लाग्छ त्यो हामीसँग पुराना गीत पनि हुन्छन् होला नि
0: एक्चुली भन्नुहोस् त
1: त्यो मलाई त्यो नारायण गोपालको ईश्वर तैँले रचेर फेरि भने एकदम सुन्न मन लाग्यो, त्यो मुना मदनको ईश्वर तैँले रचेर फेरि कसरी बिगारिस भन्ने मुना मदनको।
0: ओके हुन्छ, यो गीत म बजाउनेछु, सुन्दै गर्नु होला है त।
1: हजुर
0: हस् नमस्ते।
1: ओके नमस्ते।
0: वान दिल थापा हामीलाई लेकसाइडदेखि फोन गर्नु भएको थियो, उहाँसँग कुराकानीलाई पनि मैले थुङ्गाइसकेको छु। एउटा गीत पनि रोज्नु भएको छ, गीत खोज्दैछु है त म।

0: ओके हाम्रो दिलले रोजेको गीत भेटिसकेको छ. अब यो गीत बजे पछाडि बल्ल अरू गीतहरूको पालो आउँछ होइन. अहिलेको लागि भने केही श्रोताहरूलाई लिउँ भन्ने योजना छ मेरो चाहिँ. हिजो बेलुका गैराती भएको फुटबलको चर्चा परिचर्चा थोरै भयो, त्यही भएर पनि उहाँसँग कुराकानीलाई मैले टुङ्गाइसकेको छु. हामीलाई कार्यक्रम सुनेर कमेन्ट गर्नुभएको छ शिवकुमार विश्वकर्माले पोखरा 10 औद्योगिक क्षेत्रबाट, र लेख्नु भएको छ बाउको सम्पत्तिमा धाक लगाउनु भन्दा आफ्नै होस् के लेख्नुभयो, आफ्नो होस् र धाक लगाउने बाउले लगाउन अनि पो बल्ल मजा आउँछ साथी भन्नुभएको छ. अलिक अस्पष्ट भयो है शिव. जय शम्भु शुभप्रभात, नमस्कार दाई. म पनि सुन्दैछु है पोखराकलिन, काम गर्दै रेडियो सुन्दै त्यसमा पनि पोखराकलिन सबिन दाईको आवाज सुन्न पाउँदा बडो आनन्द आउने, समय बितेको पत्तै नहुने, मजासँग पानी परिरहेको छ है. पोखरा 10 भोजराज काफ्लेको ढल्कियो जिन्दगी गीत सुनम न हो दाई आज भन्नुभएको छ. हुन्छ, तपाईँले भन्नु गीतलाई म विस्तारै कर्मीसँग बजाउँदै जानेछु. शिवकुमार विश्वकर्मा हुनुहुन्थ्यो हामीलाई पोखरा 10 औद्योगिक क्षेत्रदेखि कार्यक्रम सुन्दै गरेको जानकारी दिनुभएको छ. करण परियार संगीत हुनुहुन्छ, नमस्ते हजुर, नमस्ते भन्नुभएको छ. नमस्ते, र उहाँले हामीलाई दाङको तुलसीपुरबाट यति बेला सुनिरहेको जानकारी दिनुभएको छ. क्या आनन्द आयो दाई गीत सुनेर, साह्रै मिठो गीत सुन्नु पाइयो, खुसी लाग्यो भन्नुभएको छ शिवले नै फेरि पनि. र तपाईँसँग पनि कुराकानी गर्नको लागि स्टुडियो टेलिफोन नम्बर 0615340040 खुला छ, आउन सक्नुहुन्छ है. त टेलिफोन लाइन मार्फत कुराकानी गर्नको लागि यहाँहरू सबैजनाको लागि हो टेलिफोन लाइन खुला छ. अब हिजो राति गेम हेरिसकेपछि गए राति धेरैजना अलिक निन्द्रमा हुनुहुन्छ होला, मलाई पनि त्यस्तै भइरहेको छ होइन. एकछिन पछाडि फेरि रेस्ट गर्नु पर्ला कि. ओके, अब अरू के छन् खै खबरहरू हेरौँ, तपाईँसँग खास त कुराकानी गर्ने हो के अरे, बिस्तारै केही न केही यसो जानकारी त दिनु पर्यो. के भएछ त भन्दाखेरि कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका 17 मध्ये 3 महिला नेपाली सेनाले सकुशल उद्धार गरेको छ भने अरू बाँकी 14 सम्पर्कविहीन भएका छन्। यो दुःखद खबर हो र यो खासमा चाहिँ 3 निकुञ्जभित्रको तल्लेरी पोस्टबाट झन्डै 4 किलोमिटर दूरीमा सेनाले फेला पारेको हो. यो खबर तपाईँको लागि मैले प्रस्तुत गरेँ कार्यक्रम पोखरा कलिनमा. एकैछिन म ब्रेक राख्छु, ब्रेक पछाडि हामी गीतसँगै र कुराकानीसँगै अगाडि बढ्नेछौँ. भन्दै थियौँ अहिलेको लागि टेलिफोन लाइन मार्फत एकजना श्रोता साथी आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु है. त नमस्ते. हो साईराम, जाउन दिदी, धेरै दिन पछाडि कता हुनुहुन्थ्यो? ए स्याङ्जा जानुभएको थियो होइन? स्याङ्जा जाने बाटैमा तनाउ भन्छन्, स्याङ्जा जाने बाटोमा तनाउ पर्छ? पशुपतिको गीत सुन्नु होइन, पशुपति
1: बरु
0: लमजुङ जाने बाटोमा तनाउ भन्न मिल्थ्यो होइन?
1: लमजुङतिर कता कता काठमाडौँतिर अरू ठाउँतिर जाने बाटोतिर
0: त्यही त स्याङ्जा जाने बाटैमा तनौ बिर्सी जाने मायालाई के भनौँ भन्ने एउटा गीत छ कि पशुपति शर्माको होइन?
1: हजुर हजुर,
0: त्यही त नि स्याङ्जा जाने बाटो कि काठमाडौँतिर बस्दाखेरि भनेको भए त ठिकै होला.
1: हजुर,
0: नभए हामी पोखरा भएर त स्याङ्जा जाने बाटैमा तनौ त भन्नै मिल्दो रहेछ कि.
1: त्यही त
0: त्यही त अनि के छ दिदी अरू हालखबर, सन्चै आरामै हुनुहुन्छ?
1: हजुर ठिकै ठिकै नै छु भन.
0: ए ल ठिक छ. अनि कति दिनको बसाइ थियो स्याङ्जातिर?
1: 3 मङ्गलबार गएर बुधबार बसेर बिहिबार फर्केको.
0: ए
1: अनि त्यसपछि घरमै हिजो साई केन्द्र.
0: ए के छ साई केन्द्रतिर के हुँदैछ?
1: 19 हिजो गणेश मन्दिर शिव मन्दिर स्वास्थ्य साई कार्यक्रम थियो.
0: ए हजुर,
1: आज फेरि कता कता उता छोरेपाटन के भन्छ अरे त्यहाँको मन्दिर, त्यही मन्दिरमा साइरामहरू को जानुभयो, पानी पिउने पानीको सेवाको लागि जानुभएको छ
0: केदारेश्वरतिर.
1: पानी भन्दै हजुर
0: केदारेश्वरतिर होला?
1: हजुर केदारेश्वर मन्दिर.
0: एकदम राम्रो ल.
1: हजुर पालो पालो घरहरू जाने भनेर जानुभएको छ. म अलि अस्वस्थ भएको कारणले गइनँ आज. पालो पालो अब सोमबार अझै पनि छ नि बाँकी 2-3
0: छ, अझै 3 बाँकी छ नि.
1: हजुर एउटा सोमबार रुद्री पूजा हुन्छ अन्तिम सोमबार महिनाको साउन महिनाको 13 गते के बार पर्यो त्यो गुरु पूर्णिमाको दिनमा फेरि के अरे त्यो गुरु पूजन हुन्छ
0: ल यो सक्रियताका साथ लागिरहनु भएको छ ठिक छ राम्रो छ एकदम राम्रा राम्रा कामहरू गरिरहनु भएको छ सरसफाई लगायत होइन विभिन्न रक्तदान होइन सामाजिक उत्तरदायित्वका कामहरू पनि भइरहेका छन् साई केन्द्रबाट यहाँहरूलाई यस्तै यस्तै कामलाई पनि निरन्तरता दिँदै जानु होला भन्दै केही सुनाउने दिदी
1: आज सोमबार है मन्दिर जान त सकिन अलि अस्वस्थ भएको कारणले नानी त गर्छ त्यतै मन्दिरतिर बिन्दुवासिनी गयो कि नारायण थान है
0: ए हजुर हजुर
1: म चाहिँ अब घरबाटै घरमै शिवजीलाई सम्झिँदै पूजा गर्दै
0: बसेँ
1: हिजो साई केन्द्रमा घरमा हतार हतार हुने 11 बजेदेखि जानु पर्ने सरसफाईको कार्यक्रम त्यति बजेदेखि छ खाना हतार हुने अनि उहाँ गएर टन्ना खाजा खाइयो अनि
0: ए
1: खाजाले गर्दा थोरै असर पर्यो जस्तो लाग्यो कि त्यही भएर म जान सकिनँ घरबाटै अब शिवजीलाई पुकार्न पर्यो
0: ल ठिक छ केही सुनाउने दिदीहरू
1: थोरै
0: ल सुरु गर्नु हस् हस् ल
1: साई केन्द्रकै भजन सुनाउँछु शिवजीको भजन है
0: हस् ल एकदम सुनिहालौ गजब ल
1: शैलगिरीश्वर उमा महेश्वर

0: ला धेरै धेरै धन्यवाद यो मिठो साई भजनको लागि यहाँलाई धन्यवाद दिँदै अहिलेको लागि छुटौँ है त दिदी। गीत अब हजुर दुईवटा भइसक्यो फेरि फेरि सुनौला है दिदी। हस् हस् सोकेमा हुनुहुन्थ्यो जमुना तामाङ हामीलाई दिपबाट फोन गर्नुभएको थियो। अब गीतको लिस्ट लामै छ त्यो भएर पनि अहिलेको लागि सकिएन सरी। अहिलेको लागि एकैछिन म ब्रेक राख्छु ब्रेक पछाडि आउनेछु सुन्दै गर्नु।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
4: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
5: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
5: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98560-27-29।
6: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
4: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर फोन 061-577-007 97-623-36-817।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11।
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा संचालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससीआईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 57-06-12 र 98-22-79-93।

अघि यो आवाज सँगसँगै यहाँलाई पुनः स्वागत छ। कार्यक्रम पोखरा कल इन सुनिरहनु भएको छ। एफएमको 93.4 मेगाहर्ज सँगसँगै हाम्रो अनलाइन माध्यम मार्फत हामी के साथ लाइभमा छौँ। यदि सुनिरहनु भएको छ र कुराकानी गर्नको लागि आउन चाहनुहुन्छ भने स्टुडियो टेलिफोन नम्बर 061-543-0040 खुला रहेको छ। टेलिफोन लाइन मार्फत यहाँहरूको सहभागिता लिन्छु म र यो क्रममा यसो गफगाफ होइन गीत सुन्न मन लागेको छ भने गीत सुन्ने त्यस्तै त्यस्तै गरेर कार्यक्रम अगाडि बढ़िरहेको छ। अहिलेको लागि अब के गरौं, एकजना साथीसँग कुराकानी गरौं अथवा ब्रेक लिउँ भन्ने हो। एकजना साथी आउनुभयो भने कुराकानी गर्न सकिएला। यहाँहरू सुन्दै हुनुहुन्छ भने पनि र फुर्सदमै हुनुहुन्छ भने पनि हामीलाई फोन गर्न सक्नुहुनेछ। अहिलेको लागि एकैछिन अब हामी एउटा गीततर्फ लाग्छौं, त्यस पछाडि थप विषयवस्तुसँगै अनि म जोडिनेछु। अब खासै त्यस्तो अरू त केही पनि छैन। यहाँहरूको लागि एउटा आवाज राख्न खोजिरहेको छु म, त्यस पछाडि हामी फेरि कुराकानीको लागि जुट्नेछौँ। अहिलेको लागि भने एउटा गीत सुनौ ल। ओके, यो श्री विजय अधिकारीले गाउनुभएको आवाज तपाईँ सबैजनाको लागि है त। त्यस पछाडि हामी फेरि कुराकानीको लागि जुट्नेछौँ। अहिलेको लागि यो आवाज तपाईँहरू सबैजनाको

ल श्री विजय अधिकारीले गाउनु भएको हरिहर खनिया आवा थापा लगायत कलाकारहरू यसमा अभिनयमा रहनु भएको छ। यो पृथ्वीनारायण क्याम्पसभित्र सुटिङ गरिएको यो गीत छ। तपाईँ कार्यक्रम पोखरा कलिन सुनिरहनु भएको छ। यहाँहरू कुराकानीको लागि जोडिन सक्नुहुनेछ। स्टुडियो टेलिफोन नम्बर 01605340040 खुला रहेको छ। दुईजना साथीसँग कुराकानी भएको छ। फेसबुक लाइभ मार्फत हामीलाई कृष्ण परियारले कार्यक्रम सुनिरहेको जानकारी दिनुभएको छ। नौडाँडाको शिला टेलरदेखि हामीलाई कृष्ण परियारले यति बेला सुनिरहनु भएको छ र सबैजनालाई सम्झिनु भएको छ। तपाईँ पनि टेलिफोन लाइन मार्फत सहभागिता जनाउन चाहनुहुन्छ भने 01605340040 मार्फत आउन सक्नुहुनेछ। यहाँहरूसँग कुराकानी गर्नको लागि अनिहरूमा सबिन तपाईँको साथमै छु। र अब मैले केही महत्वपूर्ण कुराहरू पनि जोडेँ है। काठमाडौँ बाहिर जाने गाडी नागढुङ्गामै रोकिएका छन्। प्रहरीले पहिरो पन्छाउन अझै केही बेर लाग्ने भनेको छ। अब अपडेट लिएर मात्र तपाईँ यात्रा गर्नुहोला। नारायणघाट मुगलिन सड़क खण्ड भने खुला छ। यो भनेको खास मुगलिन मतबाट काठमाडौँ जाने पृथ्वीराज मार्गको धादिङ नपुग्दै होइन इच्छाकामनामै चितवनको इच्छाकामनामै यो खालको एउटा जुन पहिरो आएर बाटो अवरुद्ध भएको छ र अहिले त खुलाउने प्रयास चाहिँ जारी रहेको छ। 11:47 गएको छ स्टुडियो घडीमा कुराकानीको लागि एकजना साथीसँग कुराकानी गरौँ। त्यस पछाडि साइन आउट हुनु पर्ला भन्ने छ। अलिक थोरै बेलुकी अब गेम हेरेको होइन निन्द्रा नै जस्तो हुने रहेछ कि। कञ्चनपुरमा च्याउ खोज्न गएका 14 महिला सम्पर्क विहीन भएछन् है। कञ्चनपुरको यो मैले अघि नै जोडिसकेँ। कुराहरू प्रसङ्गहरू धेरै कुराहरू यहाँले थाहा पाइसक्नु भएको छ। ओके ल ठिक छ। कार्यक्रमबाट अब भने आजको लागि अब बिदा माग्नुपर्ने बेला भएको छ। यहाँहरू सबैजनालाई थ्याङ्क यू सो मच भन्छु। र अब एउटा गीत सुन्दै कार्यक्रमबाट छुटिनुपर्ने हुन्छ। आजको लागि फोन गर्नुभयो दिल थापा लेक साइडबाट, जमुना तामाङ दिपबाट, र हामीलाई कार्यक्रम सुनेर कमेन्ट गर्नुभयो कृष्ण होइन, त्यसपछि भयो लगायत कमल प्रिया केसी सञ्जित लगायत गफाडी केटी सबैजनालाई थ्याङ्क यू सो मच। यहाँहरूको दिन शुभ रहोस्। अन्तिममा मागेर पाउने भए म तिम्रै लागि डट मागिदिन्थे है। त यो आवाज तपाईँको लागि छोड्दै आजको यो दिनबाट यो श्रृंखलाबाट सबै अर्को श्रृंखलासम्मको लागि छुट्टिन्छु। रेडियो अन्नपूर्ण सुन्दै गर्नुहोला। यहाँहरूको दिन शुभ तरिकाले लाभ भएर बितोस्। जय होस्।

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्फ सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-42 छ
1: भरोसाको यो यात्रा बिग मार्ट

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले जियो।
1: फिस्टल आईवीएफ केन्द्र में जाऊ अब बाजोपन को नैराश्यता खुशी में बदलाऊ।
2: हाँ यो कसरी संभव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
1: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
2: साँच्चै हो र
1: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाजपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
2: हो त
1: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टल आईवीएफ केन्द्र फिस्टल हस्पिटल तेस्रो तला गैरापाटन चार पोखरा फोन 061-450-424 98-84-46-5525
3: ओहो नासर बे कति छाब डिजाइन बे मारै गना किनानी खनि तोला
4: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र फुलारी तोला
3: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी बेल्ले छ्याबा पोपिम ओछे
4: हजुर किने झोकोलाई नि छाब छाब छाब मारे डिजाइन गहना सैदीम विशा वा चुबल तुई विशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै याव क्यार मोहै
3: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
4: तमुताई रबा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा नत खैमा बिलन चन्न यामो
3: तोय निल तुई विश्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-580-815 98-560-3518 प्रोप्राइटर दशरथ सुनार
4: छतैरा त तान नि भिम्द
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
1: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
6: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
1: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
6: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
7: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
1: नेपलिज इन्काउन्टर एजुकेसन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
6: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
1: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
8: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-689 452-715
9: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
10: टाइम चेक
11: यति बेला मध्य
9: नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र

0: हो।
1: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूप में प्रत्येक महीना को तेस्रो शनिवार सुंदर पोखरा फार्मेसी महेन्द्रपुल में आउने हुने भएकोले ढाड़ को नशा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हाथ खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुड़ा दुख्ने पेरालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
1: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
2: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
1: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
1: फोन नम्बर 0614510000,
2: 0614510002, मोबाइल नम्बर 9856084466।
1: द गेम्स कलेज फर एम्पावरिंग द फ्युचर।
3: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 57062 र 98229793।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
6: कालिका बहुमुखी क्याम्पस काली पोखरीको बीबीएस, बीए र बीएडमा नयाँ भर्ना सम्बन्धी सूचना। यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। नन क्रेडिट कोर्स मार्फत सिपमूलक गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ। भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 5 बजेसम्म भइरहेको छ। सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन, सुविधा सम्पन्न पुस्तकालय, ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नै सभाहल, बास्केटबल, भलिबल तथा फुटबल मैदान भएको, गरीब तथा जीर्णदार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था। थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। फोन 061-433-385, 98-560-83-85।
7: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट
6: सधैं तपाईको साथमा हिजो आज भोलि हामी छौ तपाईको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईको पहिलो रोजाई
8: घरेको भए हैन गरिहाल्नुस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
9: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनान्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
8: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
9: शिखर इन्स्योरेन्सको सहकार्यमा
8: अस्पताल खर्च सहाराले गर्छ
9: ई सेवा सबै सधैँ सँगै
6: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
10: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
11: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर फोन 061-577-007 97-623-36-817

0: फोन पॉइंट संग सधैं रिवार्डेड
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूप में प्रत्येक महीना को तेस्रो शनिवार सुंदर पोखरा फार्मेसी महेन्द्रपुर में आउने हुने भएकोले ढाड़ को नशा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हाथ खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुड़ा दुख्ने पेरालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
4: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस फाइव नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, उड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434032329, 98028-59321, 061-581-871।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।

0: प्राणशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: यति बेला दिउँसोको एक बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्रपुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।

0: न्यूरोफिजिशियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
0: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061 587 2 66 र 553 834।

0: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
1: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165713163582844 वेबसाइट www.lagrandi.edu.np।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्विस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256।

मैले माया गर्दै गए, उनले शंका गर्दै गए, दूरी बढ्दै गयो, विडम्बना उनी अर्कैकी बहिन म एक्लो भएँ।

0: फेस्टल आईबीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फेस्टल हस्पिटलमा खुलेको फेस्टल आईबीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हो नि, बरु आजै गइहालौ। फेस्टल आयुर्वेद केन्द्र, फेस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।
3: बिगसत्र भरोसाको यो यात्रा बिगमार्ट

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434-032-29, 98-028-59-321, 061-581-871।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98-560-027-29।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
3: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखौ न।
2: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
3: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9857000536।

0: सुवर्ण अवसर
1: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
0: उपचार हुने रोगहरू
1: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
2: खुट्टाको रगतको नसा सम्बन्धी
1: भेरिकोस भेन्सको उपचार,
0: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
0: अपरेशन पश्चात दुखाई कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
0: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162-590-163।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
5: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई।
6: शर्माजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
7: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
8: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
7: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
8: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
9: होम केयर सेवा, होम केयर सेवा।
10: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
9: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
10: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
9: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
10: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
9: सुत्केरी नवजात शिशुको हेरचाह,
10: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
9: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
10: डाक्टर ल्याब सेवा,
9: औषधि डेलिभरी सेवा,
10: उपकरण बहाल सेवा।
11: तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिङ्लेढुङ्गा पोखरा निवा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-89-2 77।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061587263 र 553834।

0: इंडक्शन एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस् तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ बेचर अप्लायन्सेस बेचरको बानी लाग्छ
1: टीएनटी एक्सप्रेस अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
2: 21 औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस
1: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 061538369 टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क

0: पानीले फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ।
1: बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैराबाटन, पालिखे चोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
3: तपाईँ हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
2: उपचार हुने रोगहरू
3: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
2: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
3: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
2: अपरेशन पश्चात दुखाई कम हुने,
3: उपचार गरेपछि छिटो निको हुने,
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
3: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
4: फोन 061-590-162-590-163।
5: फिस्टुल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
6: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
5: किन आत्तिनु पर्यो? फिस्टुल हस्पिटलमा खुलेको फिस्टुल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
6: साँच्चै हो र?
5: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
6: हो त?
5: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टुल आयुर्वेद केन्द्र, फिस्टुल हस्पिटल, तेस्रो तल्ला, गैराबाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

सहित गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर

0: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
1: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
1: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
2: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
1: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
2: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
1: न्युरो सर्जरी सेवा,
2: बाल रोग,
1: नाक कान तथा घाँटी रोग,
2: मानसिक तथा स्नायु रोग,
1: प्रसूति तथा स्त्री रोग,
2: छाला, यौन तथा कुष्ठ रोग,
1: नेत्र रोग,
2: दाँत तथा मुख रोग,
1: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिब्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
2: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
1: सुविधा सम्पन्न आईसीयू सेवा,
2: डिजिटल एक्सरे,
1: सिटी स्क्यान सेवा,
2: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
1: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
2: फिजियोथेरापी, युरोफ्लोमेट्री,
1: केमोथेरापी,
2: सुरक्षित गर्भपतन सेवा,
1: होल बडी चेकअप, हेल्थ प्याकेज,
2: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
1: फोन 061-572-648-572-849।
3: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
4: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256।

0: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 9850607729।
2: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म। स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
5: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 57062 र 98229993।
6: मम्मी गर्मी भयो के चिसो पिउनलाई चिसो उठाउ हरे हरे गर्मीमा नयाँ ट्रेन्ड रिफ्रेशमेन्ट बार न्यूट्रिशन मिक्स चिसो हरे।
7: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
8: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
7: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
8: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
9: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
7: नेपलेज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
8: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
7: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
10: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-6089, 452-715।
11: होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
11: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
11: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
11: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
11: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
11: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-89-2 77।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: त्रिवी शिक्षण अस्पताल, टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, उड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा। हिजो, आज, भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: यति बेला अपराह्नको 3 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
7: ओए साइली, माथिल्लो घरको मदन त इन्डियन आर्मीमा भर्ती भएछ नि।
8: दुःख पाएको थियो, राम्रै भएछ नि।
9: के गरेछस् हो मदन?
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।

0: फ्रिस्टल आईवीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-71।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
2: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
3: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
3: विस्तृत जानकारीका लागि लागरानी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 0165-73-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा, फोन 0615-88-115-98251-98190।
5: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229993।

0: साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
1: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
0: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
1: शशिधर, अनि तिमी नि?
2: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
1: त्यो पनि एनटीएचएमसीमा छ नि।
0: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458। विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-9251-98-190। के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
0: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
0: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 9856-0027-29।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप, नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 061-590-162, 590-163।

0: বাতসালিয়া পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হোপ লাইন 01-597-06-11
1: के तपाईं ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 57062 र 98229793।
2: ओहो नासर बे, कति छ्याब डिजाइन बे मारेगा ना किना नि खनी तोला
3: खनाई देवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला
2: ए नई छ्याबा मार दोकान पो मोना नई पेसोलाई नि च्याब चुरा रैया औठी हमेला झोका टस टिग्री हार तान चनाइ तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छ्याब पोपिम ओछे
3: हजुर किमे झोको लाइनी छ्याबा मारे डिजाइन गहना चैदी म बिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खुवाऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिकी चोकै यावै क्यार मोहै
2: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुल अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
3: समुदाय रबा ता कृबा ज्याला जाति कृबा छतैरा नत खैमा बिलन चन्ने यामो
2: तोय निल तिबी छ्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 0615808115 98565358 प्रोप्राइटर दशरथ सुनार
3: छतैरा त तान नि बिन्द
4: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट।

0: ब्याङ्कबाट इजाजत प्राप्त ग वर्गको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा।
2: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98563300 5 98563300 5।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: मिठो सुगन्ध। आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
1: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, कुड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: तपाईँ हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरो पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू:
5: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाइ कम हुने,
5: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
5: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
6: फोन 061-590-162, 590-163।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: यति बेला अपराह्नको 4 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061587263 र 5 53 834

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: पॉइंट सँग सधैं रिवार्डेड।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको तालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434032129, 98028-59321, 061-581-871। मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

मायाले मलाई छोड्ला तर मैले तिमीलाई छोड्ने छैन, लाएको माया तोड्ने छैन, खाएको कसम तोड्ने छैन। सीआरबीटी 01300031209 पीआरबीटी 6042 71

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइ साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण MRI होइन, फ्री टेस्टलाई MRI गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय फ्री टेस्टका MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक 3T मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-595-728, मोबाइल 9856-0027-29।
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97180025530।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, कुड्को हुने वा धेरै अग्लो हुने।
1: बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434032329, 98028-59321, 061-581-871।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगार।
3: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS पाइप्स, नेपालस नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 5 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
8: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
9: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
7: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-032-29, 98-028-59-321, 061-581-871।
10: 93.4
7: बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: रेडियो अन्नपूर्ण 93.4
1: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
2: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com। Admission open Pokhara College of Management PCM affiliated to Pokhara University 24 years of academic excellence in management bachelor program 4 years program of bachelor in business administration BBA 4 years of IT program bachelor of computer system and information technology BCSIT 4 years program of bachelor of business administration in finance BBA finance forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management. Both stream can apply. Intro to learn. Go forth to serve. Further details. Pokhara College of Management. PCM. Gyanmarga, Nadipur. Pokhara 3, Kaski, Nepal. Phone 061-544-761. 570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.

0: रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, कुड्को हुने वा धेरै अग्लो हुने, बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434032329, 98028 59321, 061 581.

0: यत्र वर्ष देखु मरी मेटर बचत गरिया पैसो कति ढेर होला भनेको जम्मा यति यसरी कहिले बन्ने आउन लखपति कहिले करोडपति
1: 1000-2000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटल को समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी सुरु गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएस क्यापिटल को वेबसाइट lscapital.com.np मा गई एसआईपी सुरु गर्नुहोस् म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला
2: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ
3: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ त्यसैले रेड प्लस के हो यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ
2: नेपाल आदिवासी जनजाति महासंघ
4: होम केयर सेवा होम केयर सेवा
5: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
4: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
4: वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
4: सुत्केरी नवजात शिशुको हेरचाह
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह
4: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
5: डाक्टर ल्याब सेवा
4: औषधि डेलिभरी सेवा
5: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-569-2 77

0: पोखरामा एकमात्र ईएमबीए कलेज एक्जिक्यूटिव मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फैकल्टीबाट बैचलर्स गर्नुभएको जस्तै बीबीए बीई बीकॉम बीबीएस बीएचएम बीसीए बीएएलएलबी बी फार्मा एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
2: रेडियो अन्नपूर्ण 93.4

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229993।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटेछ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकेछ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: तपाई यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला साँझको छ बजेको छ।
4: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। देशको आर्थिक विकासमा पूँजी बजारको महत्वपूर्ण भूमिका रहेको प्रधानमन्त्री शाहको भनाई। व्यवसायीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह। मनोरञ्जन क्षेत्रमा कार्यरत किशोरीका 15 बुदे माग मन्त्री गुरूङलाई हस्तान्तरण। शोषण मुक्त र सम्मानित कार्यस्थल निर्माणमा मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख। पोखरामा बोलबम यात्राको रौनक। गाईघाटबाट जल ल्याई केदारेश्वरमा जलार्पण। मदन पुरस्कार 2082 लागि श्रेष्ठ 10 पुस्तकको सूची सार्वजनिक। कंगोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको संख्या 930 पुग्यो। बहराइन र कुवेतद्वारा इरानी आक्रमण विफल भएको दावी। र नेदरल्याण्डसमा लीग टूको 8 सिरिज खेल्दै नेपाल, पहिलो खेल नामिबियासँग भोलि दिउँसो 2:45 हुने। प्रधानमन्त्री बालेन्द्र शाहले देशको आर्थिक विकास र समृद्धिको लागि पूँजी बजारको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ। आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सरकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पूँजी बजार मार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताउनु भएको छ। प्रधानमन्त्री शाहले व्यवसायीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै काम गर्नेलाई प्रोत्साहन र गल्ती गर्ने विरूद्ध शून्य सहनशीलताको नीति अप्नाउने सरकारको स्पष्ट नीति रहेको जानकारी दिनुभयो। प्रधानमन्त्री समक्ष सरकारवाला संस्थाका प्रतिनिधिले बजारको दिगो विकासको लागि कानूनी, नीतिगत, संस्थागत र प्रणालीगत सुधारको आवश्यकता रहेको भावना व्यक्त गर्नुभएको थियो। सरकारवालाले छलफलपछि प्रधानमन्त्री शाहसँगको संवादले आफूहरू सकारात्मक भएको भावना व्यक्त गर्नुभएको थियो। उहाँहरूले प्रारम्भिक शेयर निष्कासन प्रणालीमा सुधार, दोस्रो बजारमा माग र आपूर्तिलाई सन्तुलन कायम राख्न तथा दैनिक कारोबार रकमलाई 30 अर्ब पुर्याउने वातावरण मिलाइदिन आग्रह गर्नुभएको छ। त्यसैगरी उहाँहरूले ब्याङ्क तथा वित्तीय संस्था मार्फत मार्जिन कारोबारसँग सम्बन्धित ब्रोकर कम्पनीलाई कर्जा प्रवाह सहज बनाउन नेपाल राष्ट्र ब्याङ्कले आवश्यक कदम चाल्नुपर्ने जानकारी दिएको छ। ब्याङ्क तथा वित्तीय संस्थाले धितोपत्रमा लगानी गरेपछि कम्तीमा 6 महिनासम्म बिक्री गर्न नपाउने विद्यमान व्यवस्था खारिज गर्न तथा शेयर धितो कर्जाको सीमालाई प्राथमिक पुँजीसँग आबद्ध गर्नुको सट्टा कुल कर्जाको 5% कायम गर्ने व्यवस्था मिलाई संशोधन गरिदिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ। अर्थ मन्त्रालयले व्यक्तिगत कारोबारमा हुने नोक्सानीमा कर समायोजनको व्यवस्था गरिदिनुपर्ने, कर्मचारी संचय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोष जस्ता ठूला संस्थालाई दोस्रो बजारमा लगानी गर्न प्रोत्साहन गर्नुपर्ने, नेपाल स्टक एक्सचेन्जको रणनीतिक साझेदार सहित पुनः संरचना र गैर आवासीय नेपालीलाई पूँजी बजारमा लगानी गर्ने मार्ग प्रशस्त गरिदिन माग राख्नु भएको छ। छलफलमा स्टक ब्रोकर एसोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका प्रतिनिधि प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ। अर्थ मन्त्रालयले व्यक्तिगत कारोबारमा हुने नोक्सानीमा कर समायोजनको व्यवस्था गरिदिनुपर्ने, कर्मचारी संचय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोष जस्ता ठूला संस्थालाई

प्रसाद पौडेल सहभागी हुनुहुन्थ्यो। नियमनकारी निकायका तर्फबाट नेपाल धितोपत्र बोर्डका अध्यक्ष गोपाल भट्टले सरकारवालाका सुझावलाई आत्मसात गर्दै बोर्डले आर्थिक वर्ष 83-84 पुँजी बजार नीति तथा नेपालको पुँजी बजार मार्गचित्र 2083 लागू गरिसकेको जानकारी दिनुभएको छ। नेपाल स्टक एक्सचेन्जका अध्यक्ष अमृत लम्सालले बैंक तथा वित्तीय संस्था बीमा तथा पुँजी बजार सुधारको लागि आवश्यक ऐनको तर्जुमा तथा संशोधन प्रक्रिया शुरू भइसकेको बताउनुभएको छ। नेप्सेको पुनर्संरचनाको लागि उपयुक्त मोडालिटी तयार गरी अगाडि बढ़ाइने उल्लेख गर्दै उहाँले धितोपत्र बोर्डद्वारा जारी गरिएका नीति अनुरूप प्रणालीको विकास गरी धितोपत्र कारोबारलाई थप प्रभावकारी र व्यवस्थित बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। मानव पेशभूषण विरूद्धको राष्ट्रिय नीति 2082 प्रभावकारी कार्यान्वयन तथा मनोरञ्जन क्षेत्रमा कार्यरत किशोरी तथा श्रमिकहरूको अधिकार सुनिश्चित गर्ने उद्देश्यले गण्डकी प्रदेश स्तरीय परामर्श तथा ज्ञापनपत्र हस्तान्तरण कार्यक्रम सोमबार पोखरामा सम्पन्न भएको छ। शुभ अवसर ग्राम नेपालको आयोजनामा भएको कार्यक्रममा मनोरञ्जन क्षेत्रमा कार्यरत दौतरी समूहका सदस्यहरूले गण्डकी प्रदेश सरकारकी सामाजिक विकास युवा तथा खेलकुद मन्त्री रेखा गुरूङलाई 15 बुधे संयुक्त ज्ञापनपत्र हस्तान्तरण गर्नुभएको हो। ज्ञापन पत्रमा मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरूको श्रम अधिकार सामाजिक सुरक्षा सुरक्षित कार्यस्थल तथा मानवाधिकारको संरक्षणका विषयलाई प्राथमिकताका साथ उठाइएको छ। सबै श्रमिकसँग अनिवार्य लिखित सम्झौता गर्ने बाल श्रम अन्त्य गर्ने न्यूनतम पारिश्रमिक र ओभरटाइमको सुनिश्चितता स्वास्थ्य तथा दुर्घटना बीमा सामाजिक सुरक्षा कोषमा आबद्धता कार्यस्थलमा आचार संहिता लागू गर्ने हिंसा तथा यौन शोषणका घटनामा निशुल्क कानूनी सहायता उपलब्ध गराउने गुणस्तरीय खाना सुरक्षित यातायात अतिरिक्त कामको छुट्टै भुक्तानी विदा नलिँदा तलब कटौती गर्ने व्यवस्था हटाउने लगायत 15 बुधे माग समेटिएको छ। कार्यक्रममा दौतरी समूहकी सदस्य इमायाविकले मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरूको तर्फबाट 15 बुधे संयुक्त मागपत्र वाचन गर्दै मन्त्री गुरूङलाई हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रेखा गुरूङले सुरक्षित सम्मानित र शोषण मुक्त समाज निर्माणको लागि सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो। महिला किशोरी तथा बालबालिकाको सुरक्षा र अधिकार सुनिश्चित गर्नु सरकार मात्र नभई सबै सरोकारवालाको दायित्व भएको उल्लेख गर्दै मन्त्रालयले यो अभियानमा सदैव साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले मानव बेचबिखन विरूद्धको अभियान लैंगिक समानता सामाजिक न्याय र मानवाधिकार र संरक्षणसँग प्रत्यक्ष रूपमा जोड़िएको विषय भएकाले सबै मिलेर सभ्य र न्यायपूर्ण समाज निर्माणमा लाग्नुपर्नेमा जोड़ दिनुभयो। गण्डकी प्रदेशसभाका सामाजिक विकास तथा कृषि समितिका सभापति दमयन्ती रूचालले समाजमा अझै पनि शक्तिशाली वर्गबाट कमजोर र निमुखामाथि हिंसा तथा अपमान हुने प्रवृत्ति विद्यमान रहेको बताउनुभयो। उहाँले यस्तो समस्या नेपालमा अझै जटिल र विकराल अवस्थामै रहेको भन्दै कानूनको प्रभावकारी कार्यान्वयन र सामाजिक सचेतना आवश्यक रहेको धारणा राख्नुभयो। सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयका सचिव डाक्टर शेष नारायण पौडेलले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण तीनै तहका सरकार र सबै सरकारवालाको साझा जिम्मेवारी भएको बताउनुभयो। उहाँले विभिन्न निकायले काम गरिरहे पनि स्पष्ट कार्य विभाजन नहुँदा प्रभावकारितामा कमी आएको उल्लेख गर्दै कुन प्रकृतिका मुद्दा कसले हेर्ने स्पष्टता आवश्यक रहेको बताउनुभयो। महिला तथा बालबालिका बेचबिखन विरूद्ध सहकर्मी समूह नेपाल एटविनकी कार्यकारी निर्देशक बेनुमाया गुरूङले मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति 2082का प्रमुख व्यवस्था कार्यान्वयन चुनौती तथा सरकारवालाको भूमिका बारे प्रस्तुति दिनुभएको थियो। कार्यक्रममा प्रदेशसभा सदस्य भक्तबहादुर कुंवर राष्ट्रिय मानवाधिकार आयोग गण्डकी प्रदेश कार्यालयका प्रमुख नितु गर्दौला सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख हरिपरश बहादुर खपाङ्गे श्रम तथा रोजगार कार्यालय पोखराका प्रमुख चण्डिका पौडेल जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी विन्द्र कुमार पासवान गैर सरकारी संस्था महासंघ गण्डकीका अध्यक्ष पदमराज पहारी सामाजिक विकास मन्त्रालयका समन्वय अधिकृत बद्री प्रसाद वाग्ले र शक्ति समूह गण्डकीको कार्यक्रम संयोजक सरिता पौडेल लगायतले मानव बेचबिखन नियन्त्रण सुरक्षित रोजगारी तथा श्रमिक अधिकार संरक्षणका विषयमा आफ्नो धारणा राख्नुभएको थियो। गुड सेफर्ड इन्टरनेशनल फाउण्डेशन नेपालको कन्ट्री डिरेक्टर सिस्टर टास्किला निगोलोसको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन विकास ढुङ्गानाले गर्नुभएको थियो। मदन पुरस्कार गुठीले मदन पुरस्कार 2082का लागि उत्कृष्ट 10 वटा पुस्तक को नामावली सार्वजनिक गरेको छ। गुठीमा प्राप्त भएको कुल 298 वटा पुस्तकहरूमध्ये उत्कृष्ट 10 कृति छनौट गरिएको हो। छनौट भएका 110 कृतिहरूमध्ये एक कृतिलाई वर्ष 2082को प्रतिशत

प्रतिष्ठित मदन पुरस्कार अर्पण गरिने गुठीले जनाएको छ। गुठीका अनुसार अकारादिक्रम अनुसार छनौटमा परेका पुस्तकहरूमा केशवराज गेवालीको अज्ञात, केशव दाहालको इच्छा र ललित विष्टको उत्कृष्ट रहेको छ। त्यसै गरी रोशन कुमार झाको नेपाल मण्डलसँग जोडिएको सिमरौनगढ़को इतिहास, वीणा जोशी राजभण्डारीको नेवार समुदायको परम्परागत मुखेन्द्रनाथ र उमा सुवेदीको परिधि पनि ज्येष्ठ दशको सूचीमा पर्न सफल भएका छन्। सीमा आवासको महायुग श्रवण गरेर मुकारुङको सल्लाह डाक्टर नवराज कार्की स्पष्ट र नदी हिउँद पुस्तक पनि पुरस्कारको अन्तिम प्रतिस्पर्धाका लागि छनौट भएका छन्। प्राप्त 298 पुस्तकहरूबाट प्रारम्भिक चरणमा 10 पुस्तक कृति छनौट गरिएको छ। मदन पुरस्कार गुठीका अध्यक्ष कुन्दन दीक्षित रहनु भएको छ। हिन्दू धर्मावलम्बीहरूको आस्था र श्रद्धाको महिना साउन शुरू भएसँगै पोखरामा बोलबम यात्राको रौनक छाएको छ। साउन महिनाको पहिलो सोमबार गेरू वस्त्र धारण गरेका हजारौं भक्तजन पोखरा एक बगर स्थित गाईघाटमा जम्मा भई सेती नदीको पवित्र जल लिएर करिब 8 किलोमिटर पदयात्रा गर्दै बैदाम स्थित केदारेश्वर महादेव मन्दिरमा पुग्छन्। भक्तजनले गाईघाटको 108 धारामा स्नान गरी सेती नदीको जल, गाईको दूध र बेलपत्र बोकेर बोलबमको जय घोष गर्दै भजन कीर्तन तथा बाजागाजा सहित नगर परिक्रमा गरेका थिए। रयाली बगर न्यू रोड सिर्जना चौक हुँदै फेवाताल किनार स्थित केदारेश्वर मन्दिर पुगिएको थियो। मन्दिरमा 108 शिवलिंगमा जलार्पण गर्दै भक्तजनले आफ्नो मनोकांक्षा पूरा हुने विश्वासका साथ पूजा अर्चना गरिरहेका छन्। केदारेश्वर महादेव मणि शिवाश्रम समितिका बोलबम कार्यक्रम संयोजक तथा विश्व हिन्दू महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शंकर खरालका अनुसार समितिले विगत 25 वर्षदेखि श्रावण महिनाको प्रत्येक सोमबार बोलबम यात्रा आयोजना गर्दै आएको छ। उहाँका अनुसार पहाड़ी क्षेत्रमा बोलबम यात्राको शुरूआत पोखराबाट भएको दावी गर्दै 2058 सालदेखि गाईघाटबाट जल ल्याएर केदारेश्वर मन्दिरमा जलार्पण गर्ने व्यवस्थापन समितिले गर्दै आएको हो। संयोजक खरालले पछिल्लो वर्षहरूमा यातायातको सहज पहुँच र दैनिक कार्य व्यस्तताका कारण खाली खुट्टाले पदयात्रा गर्ने भक्तजनको संख्या केही घटेको बताउनु भएको छ। तर गाउँबाटै पवित्र जल बोकेर यात्रा गर्दै शिवलिङ्गमा जल चढ़ाउनुको धार्मिक महत्व विशेष रहेको उहाँको भनाइ छ। बोलबम यात्रामा कास्की सेत आसपासका जिल्ला तथा छिमेकी मुलुकबाट आएका श्रद्धालु समेत उल्लेखनीय रूपमा सहभागी हुने गरेका छन्। कतिपय भक्तजनले सम्पूर्ण 8 किलोमिटर दूरी खाली खुट्टाले पार गर्दै आफ्नो आस्था प्रकट गर्नुभएको छ। सहभागी भक्तजनका अनुसार साउन महिनामा भगवान शिवको उपासना गरी पवित्र नदी, कुण्ड वा तलाउबाट जल उठाएर शिवलिङ्गमा चढ़ाउँदा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। पछिल्लो वर्षहरूमा बोलबम यात्रा धार्मिक अनुष्ठानसँगै सांस्कृतिक पर्वका रूपमा पनि स्थापित हुँदै गएको छ। समितिले सहभागी हुन नपाएकालाई बाँकी सबैलाई सोमबार बोलबम यात्रामा सहभागी हुन आग्रह गर्नुभएको छ। यस वर्ष श्रावण महिनामा 4, 11, 18, 25 गते सोमबार परेकोले ती सबै दिन विशेष बोलबम यात्रा तथा जलार्पण कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। 44 बीपी स्मृति दिवसको सन्दर्भमा नेपाली कंग्रेस कास्कीले विद्यार्थीहरूबीच वक्तृत्वकला प्रतियोगिता गरेको छ। अहिलेको युवाहरूले बीपीबाट केही सिकुन भन्ने विषयमा आयोजित प्रतियोगितामा एसयूएस हर्मन माइनर र विद्यालयकी प्रेरिका पराल प्रथम भएको नेपाली कंग्रेस कास्कीका सहसचिव एवं प्रवक्ता नवीन सिग्दियाले जानकारी दिनुभएको छ। प्रतियोगितामा लक्ष्मी आदर्श माविका सम्झना बेलवासी द्वितीय, एसयूएसकी अनुजा गौतम तृतीय र रामज्योति माविकी स्वेच्छ परिवार सान्त्वना हुनुभयो। विजेताले क्रमशः 10,000, 8,000, 5,000 र 2,000 सहित प्रमाणपत्र प्रदान गरिनेछ। साउन 6 गते पार्टी कार्यालयमा हुने कार्यक्रममा उनीहरूलाई पुरस्कृत गरिने प्रवक्ता नवीन सिग्देले जानकारी दिनुभएको छ। निर्णायक मण्डलमा डाक्टर एमनाथ तिमलसेना संयोजक र दिपेन्द्र पराजुले नेपाली कांग्रेस कास्कीका उपसभापति एवं कार्यक्रमका संयोजक युवराज कुंवरको अध्यक्षतामा भएको कार्यक्रममा सभापति किशोर दत्त बराल, सचिव देवेन्द्र राणावाट, सहसचिव एवं प्रवक्ता नवीन सिग्देल, सहसचिव
शंकर ढुंगाना लगायतले बोल्नु भएको थियो। हेमजा साहित्य राष्ट्रिय पुरस्कारबाट बिम्ब कवि तथा कलाकार रमेश श्रेष्ठ पुरस्कृत हुनुहुने भएको छ। कृष्णप्रसाद पौडेलको संयोजकत्वमा कोवि शरण उपाध्याय र वसन्तराज त्रिपाठी सदस्य रहेको प्रतिभा चयन समितिले श्रेष्ठको नाम सिफारिश गरेको थियो। बिम्ब कविका रूपमा सुपरिचित नेपाली कविता र कलाका सुप्रसिद्ध प्रतिभा प्राज्ञ श्रेष्ठ गीत लेखन र संस्कृति संरक्षणमा पनि सक्रिय हुनुहुन्छ। लोकनृत्य, गाईजात्रा, बाघजात्रा, भैरव नृत्य लगायतको संरक्षणमा चार दशक आफूलाई समर्पित गराउनुभएका उहाँका दर्जन चर्चित कविता कृति प्रकाशित छन्। बागमय क्षेत्रमा समर्पित श्रेष्ठसँग नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा रहेर सेवा गरेको अनुभव समेत छ। उहाँ यस अगाडि दर्जन बढ़ी राष्ट्रिय अन्तर्राष्ट्रिय सम्मान पुरस्कारबाट पुरस्कृत भइसक्नु भएको छ। यसै गरी संस्थाद्वारा संचालित शुभ प्रभात काव्यमाला पुरस्कार गन्धर्व सारङ्गी पाठशाला हेमजालाई प्रदान गरिनु भएको छ। संयोजक बलराम पौडेलको संयोजकत्वमा सोमनाथ गौतम र डिलीराम पौडेल सदस्य रहेको प्रतिभा चयन समितिको सिफारिशलाई संस्थाको बैठकले अनुमोदन गरेको हो। प्रतिष्ठानले मासिक रूपमा सञ्चालन गर्ने शुभ प्रभात काव्यमाला र प्रतिष्ठानको कार्यक्रममा सारङ्गीको धुनसहितको गायनले प्रतिष्ठानका गतिविधि सफल पार्न पुर्याएको योगदानको कदर गर्दै सम्मानित गर्न लागि जनाइएको छ। पाठशालाका बालबालिका समरबहादुर गायकद्वारा प्रशिक्षित हुँदै आएका छन्। प्रतिष्ठानले संस्थाको कोषको लागि स्वैच्छिक सहयोग प्रदान गर्ने गरेका दाताको रकमलाई एकीकृत पारी 2081 सालमा हेमजा साहित्य राष्ट्रिय पुरस्कारको स्थापना गरेको हो। यसै गरी संस्थाको मासिक रचना वाचन कार्यक्रमलाई प्रभावकारी बनाउन तत्कालीन अध्यक्ष बलराम पौडेलको पहलमा साहित्यकार डाक्टर पुष्पा केसी भण्डारी र असफल गौतमको सहयोगमा शुभ प्रभात बाल साहित्यको स्थापना गरिएको छ। पहिलो पटक अर्पण गर्न लागि दुवै पुरस्कार संस्था स्थापनाको दिन साउन 8 गतेका दिन एक समारोहका बीच अर्पण गरिने प्रतिष्ठानका अध्यक्ष सुनिल गायकले जानकारी दिनुभएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
2: तपाईँ हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
3: खुट्टाको रगतको नसा सम्बन्धी
2: भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
3: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेशन पश्चात दुखाई कम हुने,
3: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
3: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
4: फोन 061-590-162-590-163।
5: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-9251-98-190।
6: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
7: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
6: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
7: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
8: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
9: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
10: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
10: सम्पर्क सुन्दर पोखरा फार्मेसी मैन्द्रपुल पोखरा, फोन 061587263 र 553834।

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो 24 घण्टामा देशभर विपदजन्य 62 घटना भएका छन्। सो अवधिमा मुलुकका विभिन्न भागमा बाढ़ी, पहिरो, डुबान, सर्पदंश जस्ता प्राकृतिक विपदका घटना भएका छन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार ती घटनामा 2 जनाको मृत्यु र 15 जना घाइते भएका छन्। सर्पदंशको कारण 2 जनाको मृत्यु भएको हो भने 11 जना घाइते भएका छन्। उक्त घटनाबाट 9 जिल्ला प्रभावित छन्। प्राधिकरणका अनुसार पछिल्लो 24 घण्टाको अवधिमा 11 सड़क अवरूद्ध भएका छन्। प्राधिकरणले आज सार्वजनिक गरेको दैनिक विपद बुलेटिन अनुसार विपदको कारण करिब 12,27,000 बराबरको अनुमानित आर्थिक क्षति भएको छ। घटनामा 6 चौपायामा पनि क्षति भएको छ। पछिल्लो 24 घण्टामा 18 जिल्लामा 26 पहिरो, 13 सर्पदंश, 8 आग लागि, 7 अविरल वर्षा, 5 जनावर आक्रमण तथा 3 बाढ़ीको घटना भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ। ती घटनाबाट 47 जिल्ला प्रभावित भएको र उद्धारको लागि सुरक्षा निकायका 267 जना जनशक्ति परिचालन भएको प्राधिकरणले जनाएको छ। शनिबार र आइतबार देशका विभिन्न स्थानमा भएको मध्यम, भारी र अति भारी वर्षाको कारण बाढ़ी, पहिरो, डुवान जस्ता विपदका घटना बढ़न सक्ने भन्दै प्राधिकरणले प्रतिकारको लागि व्यापक तयारी गरेको थियो। शेयर बजार लगातार 5 कारोबार दिन बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 41.70 अंकले बढ़ेर 2,719.24 बिन्दुमा पुगेको छ। 5 कारोबार दिनमा नेप्सी 149 अंकले बढ़ेको छ। आज म्यूचुअल फण्ड बाहेक सबै समूहको उपसूचक बढ़ेकोमा उत्पादन तथा प्रशोधन समूह 3.21 तथा जलविद्युत र अन्य समूह 2.5% भन्दा धेरैले उकालो लागेको छ। आज 239 कम्पनीको शेयर बढ़ेकोमा 32 घटेको छ। यस्तै 5 कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। गएको शुक्रबार 4,57,00,000 करोड़को कारोबार भएकोमा आज 343 कम्पनीका 1,22,00,000 किता शेयर 5,51,00,000 करोड़ रूपियाँमा किनबेच भएको छ। कंगोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको संख्या कम्तीमा 930 पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार शनिबारसम्म देशभर 2,344 जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो 24 घण्टामा मात्रै 37 जनाको मृत्यु भएको छ भने जुन एकै दिनमा भएको उच्च मृत्युमध्ये एक पनि हो। पूर्वी कंगोमा गत मे 15 घोषणा गरिएको यो इबोला प्रकोप हालसम्मकै तीव्र गतिमा फैलिएको प्रकोप भएको अधिकारीहरूले बताएका छन्। यसपटक फैलिएको बुन्डी बुग्यो प्रजातिको इबोला अन्य प्रकारको तुलनामा कम देखिने र भए पनि यस विरूद्ध हालसम्म स्वीकृत खोप वा उपचार विधि उपलब्ध छैन। सबैभन्दा बढ़ी प्रभावित इतोरी प्रान्तमा सुरक्षा चुनौतीको कारण रोग नियन्त्रण तथा उपचारको प्रयास प्रभावित भइरहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार प्रकोप घोषणा भए यता स्वास्थ्य केन्द्र र उपचार टोलीमाथि कम्तीमा 12 आक्रमण भएका छन्। यसैबीच तलब नपाएको विरोधमा केही स्वास्थ्य कर्मीले काम छोडेका छन्। बहराइन र कुवेतले इरानबाट गरिएका हवाई आक्रमणको प्रयासले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले विफल पारेको बताएका छन्। अमेरिका र इरानबीच एक साताभन्दा बढ़ी समयदेखि जारी सैन्य तनावबीच दुवै देशले पछिल्लो आक्रमणको जानकारी सार्वजनिक गरेका हुन्। हर्मुज जलसन्धिमा ओमानतर्फको जलमार्ग प्रयोग गर्ने जहाजलाई इरानी जलक्षेत्र प्रयोग गर्न बाध्य पार्ने प्रयासपछि अमेरिका इरानबीचको कमजोर युद्ध विराम लगभग भंग भएको छ। त्यस यता दुवै पक्षले एकअर्कामाथि आक्रमण जारी राखेका छन्। अमेरिकी फिफ्थ फ्लिट तैनात रहेको बहराइनले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले इरानका धेरै हवाई आक्रमणका प्रयासलाई अवरोध गरी नष्ट गरेको जनाएको छ। कुवेतको सेनाले पनि इरानबाट आक्रमण गरिएको पुष्टि गरेको छ। आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत नेपालले बुधबारदेखि घरेलु टोली नेदरल्याण्ड्स र नामिबियासँग त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्दैछ। नेपालले पहिलो खेल नामिबियासँग मंगलबार दिउँसो 2:45 खेल्नेछ। नेदरल्याण्डको उथ्रेतमा हुने सिरिजमा नेपालले दोस्रो खेल घरेलु टोलीसँग बिहिबार खेल्नेछ। यस्तै तेस्रो खेल आगामी सोमबार नामिबियासँग र त्यसको 2 दिनपछि अन्तिम खेलमा नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। लीग टूको 7 सिरिज खेलिसक्दा नेपाल 28 खेलबाट 24 अंक जोड्दै 5 स्थानमा छ। अंक तालिकामा शीर्ष स्थानको अमेरिकाको 32 खेलबाट 43 अंक छ भने समान खेल खेलेको दोस्रो स्थानको स्कटल्याण्डको 38 अंक रहेको छ। नेदरल्याण्ड्स 28 खेलबाट 32 अंक जोडेर तेस्रो स्थानमा रहँदा समान खेलबाट 31 अंक बटुलेको ओमान 4 स्थानमा छ। नेपाल 5 रहँदा 6 स्थानको क्यानाडाको पनि समान 24 अंक नै छ। नामिबिया 22 अंक सहित 7 र युएई 14 अंक जोडेर पुछारमा छ। लीग टूको शीर्ष 4 परेर विश्वकपमा पुग्नको लागि नेपाललाई यो सिरिज महत्वपूर्ण छ। यो सिरिजपछि नेपालले लीग टू साइकलको अन्तिम सिरिज अक्टोबरमा घरेलु टोली ओमान र क्यानाडासँग खेल्नेछ।
साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। देशको आर्थिक विकासमा पूँजी बजारको महत्वपूर्ण भूमिका रहेको प्रधानमन्त्री शाहको भनाई, व्यवसायीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह। मनोरञ्जन क्षेत्रमा कार्यरत किशोरीका 15 बुदे माग मन्त्री गुरूङलाई हस्तान्तरण। शोषण मुक्त र सम्मानित कार्यस्थल निर्माणमा मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख। पोखरामा बोलबम यात्राको रौनक। गाईघाटबाट जल ल्याई केदारेश्वरमा जलार्पण। मदन पुरस्कार 2082 लागि श्रेष्ठ 10 पुस्तकको सूची सार्वजनिक। कंगोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको संख्या 930 पुग्यो। बहराइन र कुवेतद्वारा इरानी आक्रमण विफल पारेको दावी। र नेदरल्याण्डसमा लीग टूको 8 सिरिज खेल्दै नेपाल, पहिलो खेल नामिबियासँग मंगलबार दिउँसो 3:15 बजे हुने। अवस्था साँझ 6 बजेको अनुभवन हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अनुभवन हाइलाइट्समा हुनेछ। नमस्कार।

0: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
1: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
0: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
0: फोन नम्बर 0614510000
1: 0614510002 मोबाइल नम्बर 9856084466।
0: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड। फोन 061-590-162 590-163।
4: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to Learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
5: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू
5: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
6: जनरल सर्जरी, सबै प्रकारका अपरेसन सेवा,
5: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
6: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
5: न्युरो सर्जरी सेवा,
6: बाल रोग,
5: नाक कान तथा घाँटी रोग,
6: मानसिक तथा स्नायु रोग,
5: प्रसूति तथा रोग,
6: छाला, यौन तथा कुष्ठ रोग,
5: नेत्र रोग,
6: दाँत तथा मुख रोग,
5: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेसनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेसन,
6: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
5: सुविधा सम्पन्न आईसीयू सेवा,
6: डिजिटल एक्सरे,
5: सिटी स्क्यान सेवा,
6: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
5: इन्डोस्कोपी, इसिजी, EEG, PTA,
6: फिजियोथेरापी, युरोफ्लोमेट्री,
5: केमोथेरापी,
6: सुरक्षित गर्भपतन सेवा,
5: होल बडी चेकअप, हेल्थ प्याकेज,
6: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
5: फोन 061-572-648-579.
7: हेलो
8: हजुर, नमस्कार।
7: हेलो
8: नमस्कार काका, सुन्नु भएन?
7: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
8: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
7: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
8: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
7: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
8: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
7: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
8: अब भ्याउनुहुन्छ हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाट डाक्टरलाई देखाउनुहोस्।
7: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INS नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
2: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
9: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
9: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा, फोन 061-450-424, 98-0084-46-525।
9: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
4: म त BHM पढ्ने हो NTHMCमा।
9: म पनि BBA NTHMCमा नै पढ्ने सोचिरहेको छु।
4: शशिधर, अनि तिमी नि?
7: म त BBA फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
4: त्यो पनि NTHMCमा छ नि।
9: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई BHM, BBA, BBA फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज NTHMC पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
4: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज NTHMC पोखरा, फोन 061-50-50-78-50-51-33 र 576-458।
9: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
4: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
10: एडमिशन ओपन इन इंजीनियरिंग एंड आर्किटेक्चर। Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10+2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
11: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र, बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434032329, 98028-59321, 061-581-871। मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
12: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
13: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
12: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
13: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
12: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-027-29।
13: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
14: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त, विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित, साथै आईएसओ मान्यता प्राप्त यस लागगाण्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
13: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल, माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
14: विस्तृत जानकारीका लागि लागराणी इन्टरनेशनल कलेज, पोखरा 8 सिमलचौर। फोन 061-573-163-582-844। वेबसाइट www.lagrandi.edu.np।
15: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
16: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
17: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: গুগল বাৎসল্য পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হোপ লাইন 01-597-0611
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा को मुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्नीशियन डिप्लोमा इन एक्सरे टेक्नीशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। संपर्क 9856033405 9856033405
2: होम केयर सेवा होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य लाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह
2: सुत्केरी नवजात शिशु को हेरचाह
3: कैंसर सर्जरी राहतकारी हेरचाह
2: केयर गिवर हेरचाहकर्ता घरेलू सेवा
3: डाक्टर लैब सेवा
2: औषधि डेलीवरी सेवा
3: उपकरण बहाल सेवा
1: तपाईको निरंतर साथ र सेवामा हेलो होम केयर परिवार जस्ते हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्दी र बुढी बजार फोन 061-411-777 मोबाइल 9856-9972-77
4: अयनी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यहीँ गएर देखाउ न।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 0165685536 मोबाइल 9856000536
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761-0025-30।
7: ओ सुरेश, बिहान बिहान कता जान लागिस्?
5: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला छ यार, आजको पास त उतै होला छ यार।
7: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड बरु, मेरो ब्यागमा गएर आइहालम।
1: पोखराको एकमात्र जानु पर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर, मोबाइल 9856-48082 9461-48082।
8: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061527426 537526

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ. अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ. 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि.
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन. अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि.
1: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको. थप जानकारीका लागि 061-588-595-574-044
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा.
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस 5 नेपाल नम्बर 1 ब्रांड. नक्कली देखि सावधान, जिन्दल को लोकप्रियता ने गर्दा नक्कली जिन्दल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिन्दल लेखेको पाइप मात्र खरीद गर्नु होला. टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम.
4: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा.
5: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति.
4: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ.
5: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
4: 24 घण्टा इमर्जेन्सी सेवा,
5: सम्पूर्ण ओपीडी सेवा,
4: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया को बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
5: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
4: रेटिना सम्बन्धी जाँच एवं उपचार,
5: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
4: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
5: आँखा छर्केको सिधा पार्ने सर्जरी,
4: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
5: लेजर सर्जरी सम्बन्धी सेवा,
4: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
5: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
4: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
5: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
4: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार.
5: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
6: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ.
4: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-270-590-219.
5: स्वस्थ आँखा, स्वच्छ दृष्टि.
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस 5 नेपाल्स नंबर 1 ब्रांड. नक्कली देखि सावधान, जिन्दल को लोकप्रियता ले गर्दा नक्कली जिन्दल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिन्दल लेखेको पाइप मात्र खरीद गर्नु होला. टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम.
7: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा.
8: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ.
9: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह 12 बजेसम्म.
8: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834.

0: रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला साँझको 7 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
6: 93.4 आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
7: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
6: नेपाल आदिवासी जनजाति महासंघ।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा
3: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
2: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
2: फोन नम्बर 0614510000
3: 0614510002 मोबाइल नम्बर 9856084666
2: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
4: फिस्टल आइबेर केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
5: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
4: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबेर केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
5: साँच्चै हो र?
4: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
5: हो त?
4: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
6: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, कुड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-551 कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, कुड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन

0: न्यूरोन पोखरामा अत्याधुनिक लेजर प्रविधि द्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
0: खुट्टाको रगतको नसा सम्बन्धी
2: भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
0: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेशन पश्चात दुखाई कम हुने,
0: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
0: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस, न्यू रोड पोखरा।
3: फोन 061-590-162-590-163।
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426, 537-526।

0: पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11।
1: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसीमा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458।
4: यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महीना को तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834।
3: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 9852-98-190।
4: ओहो छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
5: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
4: त्यसको लागि त चिन्तै छैन। बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्येश्वर ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
5: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
4: ल तिमीलाई थाहै छैन, दिव्येश्वरी ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
5: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
4: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
3: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 9800-50-701 9800-50-702।
6: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
7: Admission open in Engineering and Architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 Science, Diploma in Engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
3: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
5: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
5: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, फ्रिटी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-07-29।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा संचालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेजसँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98222993।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।
5: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
6: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
5: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
6: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
8: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरो पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
7: उपचार हुने रोगहरू,
8: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
9: खुट्टाको रगतको नसा सम्बन्धी
8: भेरिकोस भेन्सको उपचार,
7: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
9: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
7: अपरेशन पश्चात दुखाई कम हुने,
9: उपचार गरेपछि छिटो निको हुने,
7: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
9: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061-590-162-590-163।
10: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि डेढ वर्ष अर्थात 3 सेमिस्टर भरमा मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा दुई वर्षको ग्याप हुन पर्ने, अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 0165746558577903। मौकाको फाइदा उठाउनुहोस्।
11: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
12: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
13: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
12: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061587263 र 5 53834।

0: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
1: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।
2: हेलो,
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो
4: हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरे पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
4: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
4: अनि कति बेला बस्छन् त डाक्टर?
3: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
4: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
6: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163। दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी एभरेस्ट बैंकसँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: 7 points sanga sadai rewarded.
1: Home care seva, home care seva.
2: Hello home care, doctor nurse, caregiver ko seva aayo ghar ghar.
1: Ke hajur ko ghar ma briddha ama buba, baje bajai, dirghakalin rog bimari wa apangata bhayeka parivar ka sadasya lai bishesh hersha chahinchha ra aafno pesha, byabsay ra badhyata le parivar jan lai paryapta bishesh hersha ra samay dina miliraheko chaina.
2: Hamra daksha ebam anubhavi nurse, caregiver ra doctor harule gharai ma pradan garne vividh swasthya seva le sevagrahi ra parivar jan lai shanti ra nischintata pradan gardacha.
1: Hamra seva वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
1: सुत्केरी नवजात शिशुको हेरचाह
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह
1: केयरगिभर हेरचाहकर्ता घरेलु सेवा
2: डाक्टर ल्याब सेवा
1: औषधि डेलिभरी सेवा
2: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलीढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061411777 मोबाइल 9856099277।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
2: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
4: हेलो, के छ तेरो खबर?
5: ठिक छु यार, सन्चै छस्?
4: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
5: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
4: मैले त सबै किनमेल गरिसके। अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
5: मैले पनि किन्नु सके, सँगै किनौँ न।
4: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
5: सबै ठाउँको व्यवसायिक अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाम न।
4: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
6: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
7: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा। प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864667887।
8: तन्ना, आजै फेरि हाल्नुहोस्
9: रेडियो अन्नपूर्ण 93.4।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 8 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuitive Learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
1: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा
2: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
1: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
1: फोन नम्बर 061-451-000
2: मोबाइल नम्बर 9856084666।
1: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
3: ए साथीहरु, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
4: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
3: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
4: शशिधर, अनि तिमी नि?
5: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
4: त्यो पनि एनटीएचएमसीमा छ नि।
3: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
0: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा। फोन 061-50-50-78, 551-33 र 576-458।

0: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्ना व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0165674558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: हेलो,
4: हजुर नमस्कार।
3: हेलो,
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरै पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
3: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: अनि कति बेला बस्छन् त डाक्टर?
4: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
5: विगत 16 वर्षदेखि गुणस्तरीय IT तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा BBA र BIT कार्यक्रममा भर्ना खुला भएको छ। UK को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको को पाठ्यक्रम का साथ इन्फोमेटिक्स कलेज पोखरा ले हजारों सफल स्नातक तैयार पारी सकेको छ। कुनै पनि संकाय बाट प्लस टू वा सो सरह को परीक्षा उत्तीर्ण विद्यार्थी भर्ना संबंधी जानकारी का लागि सीधै इन्फोमेटिक्स कलेज पोखरा में संपर्क कर सक्नुहुन्छ। थप जानकारी का लागि संपर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटी पानी पोखरा फोन 061-5881-5952-98-91-190।
8: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-032-29, 98-028-59-321, 061-581-871।
9: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
5: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007-97-623-36-817।

0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
1: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 का लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773163582844 वेबसाइट www.lagrandi.edu.np।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो कुर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
0: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
0: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 0615872266 र 5353834।
7: अयनी मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
8: होइन किन चिन्ता लिएको, त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
7: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
8: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जराईबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क सिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01865536, मोबाइल 9956600536।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू
0: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
1: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
0: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
1: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
0: न्युरो सर्जरी सेवा,
1: बाल रोग,
0: नाक कान तथा घाँटी रोग,
1: मानसिक तथा स्नायु रोग,
0: प्रसूति तथा स्त्री रोग,
1: छाला, यौन तथा कुष्ठ रोग,
0: नेत्र रोग,
1: दाँत तथा मुख रोग,
0: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
1: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
0: सुविधा सम्पन्न आईसीयू सेवा,
1: डिजिटल एक्सरे,
0: सिटी स्क्यान सेवा,
1: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
0: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
1: फिजियोथेरापी, युरोफ्लोमेट्री,
0: केमोथेरापी,
1: सुरक्षित गर्भपतन सेवा,
0: होल बडी चेकअप, हेल्थ प्याकेज,
1: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
0: फोन 061-572-648, 572-849।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
4: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
3: नेपाल आदिवासी जनजाति महासंघ।
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।

0: फोन पॉइंट संग सधैं रिवार्डेड
1: हजुर सुन्नुस् त खुशीको खबर ल्याएका छौ अब न्यूरो रोग को उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरु अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
1: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-76-044
2: गण्डकी मेडिकल कलेज पोखरा तपाईको स्वास्थ्य हाम्रो भरोसा

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलेज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आयल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी डिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-689 452-715
5: ओ सुरेश बिहान बिहान कता जान लागिस
6: हेर्ने रमेश भएको मोबाइल बिग्रियो त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार आजको पास त उतै होला होस् यार
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ जाम हिँड बरु मेरो ब्यागमा गएर आइहालम
7: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस् तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ साथै यस मोबाइल टावरमा सीसी क्यामेरा विभिन्न कन्सल्टेन्सी होटल सहकारी संस्था पनि रहेका छन् त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ प्रोप्राइटर उदय केसी लाउरे दाई महेन्द्र पुल मोबाइल टावर मोबाइल 98568-48082 98461-48082

0: एबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा भारी वर्षाको सम्भावना कम हुँदै विपदबाट विस्थापितको व्यवस्थापन कसरी हुँदैछ?
1: स्थायी रूपमा बसोबास गर्ने ठाउँमा दिनुपर्ने खाद्यान्न लत्ता कपडाहरूको जोहो गरेर पनि उहाँहरूलाई त्यही अनुसारको सपोर्ट गर्नलाई पनि भनिरहेका छौँ।
0: पुँजी बजारको विषयमा प्रधानमन्त्रीले के भने?
2: पुँजी बजारमा अलिकति कन्फिडेन्समा आएको भन्ने विषयमा हामीलाई जानकारी छ, हामी चिन्तित छौँ भन्नुभयो।
0: प्रधानमन्त्रीलाई आज भेटेका एक व्यवसायी र एन्डी बर्नम युके का नयाँ प्रधानमन्त्री। तर शुरूमा प्रमुख विश्व समाचार।
3: पवनराज पौडेलबाट समाचार सुन्नुहोस्। राजा चार्ल्सको आह्वान स्वीकार्दै सरकार गठनको जिम्मेवारी लिएसँगै एन्डी बर्नम ब्रिटेनका पछिल्लो एक दशकका सातौं प्रधानमन्त्री बनेका छन्। डाउनिङ स्ट्रीटमा आफ्नो पहिलो सम्बोधनका क्रममा उनले ब्रिटेनले पुनः स्थिरता हासिल गर्न सक्ने कुरा विश्वलाई देखाउन आवश्यक रहेको बताए। उनले भने, तर म अहिले मानिसहरूलाई केही राहत दिने, जीवनयापनको लागतमा केही मदत पुर्याउने काम गर्न सक्छु र भोलि नै तीमध्ये केही उपाय तय गर्नेछु जसमा तिनको खर्च कसरी व्यवस्थापन गर्ने भन्ने कुरा पनि समावेश हुनेछ। एन्डी बर्नम प्रधानमन्त्री बन्नु अघि पत्रकारहरूसँग कुरा गर्दै बर्नमले शुरूमा संवाद हुने विदेशी नेतामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि समावेश हुने संकेत गरेका थिए। उनले युक्रेनप्रति ब्रिटेनको समर्थन उनकै शब्दमा दृढ़ रहने पनि बताए। प्यालेस्टिनी समूह हमासले आफ्ना पूर्व प्रमुख वार्ताकार खलिल अल हयालाई नयाँ नेता चयन गरेको छ। दुई वर्ष अघि गाजामा इजरायली सेनाद्वारा याहिया सिनवार मारिएपछि यो पदमा नियुक्त हुने उनी पहिलो व्यक्ति हुन्। हमास सदस्यहरूबीच आन्तरिक मतदान भएको बताइएको छ। सन् 2023 अक्टोबरमा इजरायलमाथि भएको घातक आक्रमणपछि इजरायली आक्रमणहरूमा हमासका अधिकांश वरिष्ठ नेतृत्व मारिएका थिए। युरोपेली आयोगले चिनिया ई कमर्स कम्पनी अली एक्सप्रेसलाई असुरक्षित खेलौना र सौन्दर्य सामग्री सहितका अवैध उत्पादनहरूको बिक्रीका निम्ति अनुमति दिएको भन्दै 60 करोड़ डलर भन्दा बढ़ी जरिवाना गरेको छ। दुई वर्ष अघि शुरू गरिएको युरोपेली संघ ईयूको अनुसन्धानले उक्त कम्पनी आफ्नो प्लेटफर्मबाट त्यस्ता सामानहरू पर्याप्त तीव्रताका साथ हटाउन विफल पाएको थियो। उक्त जरिवाना प्रति असन्तुष्ट अली एक्सप्रेसले भने उक्त निर्णयमा आफ्ना सुधारका कदमहरू प्रतिबिम्बित नभएको जनाएको छ। अस्ट्रेलियाद्वारा प्रक्रियाका निम्ति नाउरू टापु पठाइएका असाइलम सिकर्स अर्थात शरणको खोजीमा रहेका अधिकांश मानिसहरू नियमित खाना खान समेत नसक्ने पाइएका एक सर्वेक्षणले देखाएको छ। हाल त्यहाँ 100 भन्दा बढ़ी मानिसहरू त्यसरी राखिएका छन्। ती प्रत्येकले अस्ट्रेलिया सरकारबाट हरेक दुई सातामा 180 अमेरिकी डलर पाउने हक राख्छन्। असाइलम सिकर्स रिसोर्स सेन्टर एसएआरसीसँग उनीहरूले खर्च धान्नका लागि प्राय छाक त्याग्नुपर्ने अवस्था रहेको बताएका छन्। सरकारले भुक्तानीको नियमित समीक्षा हुने बताएको छ, तर उक्त स्थान महँगो खाद्यान्न आयातमा अधिक निर्भर छ। र फुटबलको नयाँ विश्वविजेता बनेको स्पेनी टोली मद्रिड पुगेको छ। त्यहाँ एक दिने भव्य उत्सवका बीच उनीहरूको स्वागत हुँदैछ। क्रमशः राजा र प्रधानमन्त्रीको भिन्दा भिन्दै स्वागतपछि विश्वविजेता टोलीले एउटा खुल्ला बसमा मद्रिड हुँदै विजय र्याली गर्नेछ। स्पेनले फाइनल खेलमा अर्जेन्टिनालाई 1-0 हराउँदै दोस्रो पटक विश्वकपको उपाधि सुरक्षित गरेको हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईंलाई पुनः स्वागत छ। मनसून शुरू भएपछि विस्थापनमा परेका झण्डै 450 परिवारलाई स्थानीय प्रशासनसँग मिलेर अस्थायी बासको प्रबन्ध मिलाइएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। नेपाल प्रहरीले असार 5 गते मनसून शुरू भए यता 724 प्राकृतिक विपदका घटना भएको र त्यसमा 66 घाइते भएको बीबीसीलाई जानकारी दिएको छ। सप्ताहन्तमा देशका विभिन्न ठाउँमा भएका भारी वर्षाका कारण आजसम्मको आँकड़ा अनुसार कम्तीमा देशभरका विभिन्न 9 प्रमुख ठाउँमा सड़क पूर्ण अवरूद्ध भएका थिए भने अहिले केही मात्रै एकतर्फी वा दिउँसोको समयमा सञ्चालनमा आएका छन्। जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूले अबका केही दिन सप्ताहन्तमा जस्तो स्तरमा वर्षा नहुने भन्दै भारी वर्षाको सम्भावना केही घटेको जनाएका छन्। सुनौ साथी फडिन्द्र दाहालको यो रिपोर्ट। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो 24 घण्टामा बाढ़ी पहिरो अविरल वर्षा सर्पदंश सहितका 62 घटनामा 2 मृत्यु भएको र 15 घाइते भएको जनाएको छ। मनसून शुरू भए यताका 724 विपदका घटनामा 346 घर डुवानमा परेको र 449 परिवार विस्थापित भएको प्रहरीले जनाएको हो। प्राधिकरणकी प्रवक्ता शान्ति महतले त्यस्ता परिवारलाई स्थानीय सरकारसँग मिलेर सरकारले सहयोग उपलब्ध गराएको बताइन्।
1: उहाँहरूलाई आदर्शवासी स्थानमा राख्नको लागि हामीले निगरानीमै बसेका छौँ र त्योसँग सम्बद्ध स्थानीय पालिका र स्थानीय प्रशासनसँग पनि हामी कोअर्डिनेसनमा रहेर उहाँहरूलाई सुरक्षित स्थानमा कसरी राख्ने कहाँ राख्ने भन्ने विषयमा चाहिँ हामीले उहाँहरूलाई सपोर्ट पनि गरिरहेका छौँ भने सँगसँगै 3 सुरक्षा कर्मीहरूलाई पनि परिचालन गरेर उहाँहरूलाई सुरक्षित स्थानमा लाने काम सामग्रीहरू हुन्छ उहाँलाई अस्थायी रूपमा बसोबास गर्ने ठाउँमा दिनुपर्ने खाद्यान्न लत्ता कपडा लगायतका सामग्रीहरूको जो गरेर पनि उहाँहरूलाई त्यही अनुसारको त्यहाँ सपोर्ट गर्नलाई पनि भनिरहेका छौँ उहाँहरूले गरी पनि राख्नुभएको छ।
0: प्रहरीको तथ्याङ्कले 110 भन्दा बढी घर संख्या विस्थापित भएको देखाउँछ जसको आधा भन्दा बढी कोशी प्रदेशमा रहेका छन्। अधिकारीहरूले यो वर्ष मनसूनजन्य विपदको जोखिम सम्बोधनका लागि 3 सुरक्षा निकायका कम्तीमा 26,000 सुरक्षाकर्मीलाई तयार अवस्थामा राखिएको बताएका छन्। प्राधिकरणले मनसून शुरू भए यता 68 चट्याङ 394 पहिरो र 110 बाढ़ीका घटना भएको जनाएको छ। सबैभन्दा बढ़ी परिवार बाढ़ी र पहिरोबाट प्रभावित भएको प्राधिकरणले उल्लेख गरेको छ। सप्ताहन्तमा भएको अविरल वर्षापछि कैयौं ठाउँमा बाढ़ी र पहिरोका विवरणहरू आएका छन्। अविरल वर्षापछि देशका कैयौं ठाउँमा पहिरो खसेर सड़क अवरूद्ध भएका जानकारी सुरक्षा निकायहरू दिएका छन्। राष्ट्रिय विपद न्यूनीकरण प्राधिकरणकी प्रवक्ता महतले सड़क खुलाउन सम्भव भएसम्मका स्रोत साधन परिचालन गरिएको बताइन्।
1: अहिले हाम्रो यो विशेष गरी पहिरो केकै लागि भनेर हामीले एउटा सड़कमा जाने पहिरोको लागि हुन सेतु एप पनि अपरेसनमा ल्याएका छौँ। त्यसमा चाहिँ सबै कुन कुन ठाउँमा पहिरो गएर कुन कुन डोजरहरू एक्जाभेटरहरू र त्यसमा अपरेटरहरू चाहिँ कुन कुन अवस्थामा हुनुहुन्छ कहाँ कहाँ हुनुहुन्छ र उहाँहरूलाई तुरन्त नजिक पर्ने डोजरलाई चाहिँ परिचालन गर्ने गरी पनि त्यो एप चाहिँ सञ्चालन भइरहेछ र त्यही अनुसार काम पनि गरिरहेका छौँ।
0: जल तथा मौसम विज्ञान विभागले जारी गर्ने पूर्व चेतावनीलाई ध्यान दिँदै अति जोखिम भनिएका जिल्लाहरूमा सवारी साधन सञ्चालन बन्द गर्न शनिबार प्राधिकरण अन्तर्गतको मनसून कमाण्ड पोस्टले जिल्ला सुरक्षा समितिहरूलाई निर्देशन दिएको थियो। साथी फडिन्द्र दाहालको यो रिपोर्ट तपाईँ हाम्रो वेबसाइट www.bbcnepali.com गएर आफूले चाहेको समयमा विस्तृतमा पढ्न सक्नुहुनेछ। अब अर्को विषय, प्रधानमन्त्री वालेन्द्र शाह बालेनले पूँजी बजार धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवाला व्यक्तिहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री कार्यालयका अनुसार छलफलमा प्रधानमन्त्रीले नेपाल धितो बोर्ड सेभोनका अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज नेप्सेका अध्यक्ष तथा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, स्टक ब्रोकर एसोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल लगायतसँग भेटेका हुन्। यसै सन्दर्भमा हामीले उद्योग वाणिज्य महासंघको पूँजी बजार समितिका अध्यक्ष प्रियराज रेग्मीसँग कुरा गर्दै शुरूमा तपाईहरूले आफ्ना समस्याबारे प्रधानमन्त्रीसँग के कुरा गर्नुभयो भनेर सोधेका छौं।
2: हामीले बेसिकल्ली यसलाई दुई पार्टमा, अहिले चाहिँ अलिकति यो नयाँ सरकार बनिसकेपछि पूँजी बजारको मनोबल अलिकति घटेको हो कि भन्ने विषयलाई, यो मनोबललाई कसरी उठाउन सकिन्छ, यसका कारणहरू के हुन् भन्ने विषयमा अलिकति कुरा गऱ्यौँ र दोस्रो चाहिँ अलिकति लङ्गर रनमा पूँजी बजारलाई स्वस्थ पारदर्शी बनाएर अलिकति लगानीकर्ताले भरोसा गर्ने, लगानीको लागि भरोसा गर्ने स्थल बनाउने र पुँजी बजारले समग्रतामा पुँजी परिचालन गरेर रोजगारी उद्योग धन्दा इन्टरप्रेन्योरसिप यसलाई प्रमोट गर्नलाई कसरी सपोर्ट गर्न सकिन्छ भन्ने विषयमा चाहिँ त्यहाँ कुराकानी भयो।
0: तपाईँहरूले यी कुराहरू गरेपछि, यी विभिन्न विषयमा कुरा राखेपछि प्रधानमन्त्रीज्यूले चाहिँ के भन्नुभयो?
2: प्रधानमन्त्रीज्यूले यो पुँजी बजारमा अलिकति कन्फिडेन्समा आएको भन्ने विषयमा हामी हेरिरहेछौँ, बुझिरहेछौँ, यसले यो हामीलाई जानकारी छ, त्यसमा हामी चिन्तित छौँ भन्ने किसिमको एउटा यो कन्फिडेन्सको विषयमा त्यो भन्नुभयो र यसको सुधार सँगसँगै यसको सुधारका लागि हामीले नेपाल राष्ट्र ब्याङ्कको गभर्नर साहब सहित सरकारवाला नियमनकारी निकायहरूसँग चाहिँ हामी छलफल गरिरहेका छौँ। कतिपय सुधारका कामहरू तपाईँहरूले सहजीकरण गरिदिनुहोस्, कहाँ कहाँ यसको बोटल नेक छ कहाँ कहाँ चाहिँ नि अप्ठ्यारो छ त्यसलाई फुकाइदिनुहोस् भन्ने किसिमले चाहिँ कुराहरू भइरहेको छ, हामीले थालि नै सकेका छौँ। तपाईँहरूका यी समस्याका बारेमा पनि कतिपय हामीले राखेका समस्याका विषयमा हामी अलरेडी म चाहिँ जानकार छु भन्नुभयो उहाँले, र तपाईँहरूले यो कुरा राखिसकेपछि थप यसमा पनि थप चाहिँ नि सुधारका लागि तपाईँहरूले राखेका विषयमा कहाँ कहाँ सहजीकरण गर्न सकिन्छ, के गर्न सकिन्छ, यो सबै चिजमा नियमनकारी निकायका प्रमुखहरू, बजार सञ्चालक, उहाँहरू सबैलाई बोलाएर फेरि छलफल गरेर यो काम चाहिँ अगाडि बढाउनलाई चाहिँ प्रधानमन्त्री कार्यालयले इनिसिएसन लिन्छ भन्नुभयो।
0: आजको इनिसिएसन चाहिँ यो भेट्ने भन्ने तपाईँहरूको तर्फबाट थियो अथवा प्रधानमन्त्रीज्यूको तर्फबाट आएको हो? यो पछिल्लो समय यो शेयर बजार अथवा पुँजी बजार नै त्यति उकासिन सकेन भन्ने खालका विवरणहरू तथ्याङ्कबाट पनि आइरहेका छन् नि, यो विषयमा चाहिँ कसरी त्यसलाई सुधार्ने भन्ने कुरा भयो त?
2: पुँजी बजार चाहिँ सरकारकै कारणले मात्रै पनि चाहिँ अब यो हो होइन भनेर चाहिँ ठ्याक्कै क्याटेगोरीले भन्न सक्ने अवस्था पनि होइन। यसमा अलिकति यसको इको सिस्टम, यसमा कारोबारका औजारहरू अनि इन्भेस्टरको कन्फिडेन्स, यो सबै चिजहरू छ। अब अहिले तत्काल चाहिँ हामीले भनेको तत्कालको लागि कन्फिडेन्स बढाउनको लागि चाहिँ अलिकति यो ब्रोकरहरूलाई भाइब्रेन्ट बनाउन ब्रोकर मार्फत मार्जिन लिङ्क सञ्चालन गर्ने एक, दोस्रो बजार धेरै घटेको र ब्याङ्क वित्तीय यो इन्स्टिट्युसनल इन्भेस्टर जो सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बिमा कम्पनीहरू उहाँहरूसँग प्रशस्त लिक्विडिटी भएको र चाहिँ नि अहिले बजारमा भएका सेयरहरू राम्रै कम्पनीका सेयरहरू पनि धेरै तल्लो लेभलमा भएको हुँदा उहाँहरूलाई चाहिँ अलिकति यो बेलामा चाहिँ बजारमा इन्टरभेन गर्न सकियो भने त्यसले चाहिँ बजारको चाहिँ मनोबल उठाउने र ती संस्थाहरूले पनि चाहिँ नि लाभ लिन सक्ने किसिमका कुराहरू, र अलिकति बजारमा चाहिँ नि केही कम्पनीहरूको मूल्य नबढ्ने, केही कम्पनीहरूको चाहिँ मूल्य चाहिँ नि धेरै बढेको त्यो देखिँदाखेरि यो आइपिओदेखि लिएर गएर सेयर लकिङका चाहिँ प्रणालीहरूमा चाहिँ सुधार गरेर डिमान्ड र सप्लाईलाई चाहिँ ब्यालेन्स गर्नुपर्छ भन्ने एङ्गलबाट कुरा भयो।
0: उनी थिए उद्योग वाणिज्य महासंघको पुँजी बजार समितिका अध्यक्ष प्रियराज रेग्मी। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग। युकेमा एन्डी बर्नम नयाँ प्रधानमन्त्री बनेका छन्। गत शुक्रबार लेबर पार्टीको नेता बनेका 56 वर्षीय बर्नम आफ्नै दलका सर कियर स्टार्मरलाई विस्थापित गर्दै आज ब्रिटेनको 59 प्रधानमन्त्री बनेका हुन्। बकिङघम दरबारले नियुक्तिको पुष्टि गर्दै राजा चार्ल्सले उनलाई नयाँ सरकार बनाउन आह्वान गरेका जनाएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
3: राजा चार्ल्सको आह्वान स्वीकार्दै सरकार गठनको जिम्मेवारी लिएसँगै वर्नम ब्रिटेनका पछिल्लो एक दशकका 7 प्रधानमन्त्री बनेका हुन्। बकिङघम दरबारबाट निस्किएर डाउनिङ स्ट्रीटमा बोलेका वर्नमले आफू 10 वर्षमा देशको 7 प्रधानमन्त्री बनिरहेको यथार्थको हेक्का रहेको बताउँदै अब उनकै शब्दमा एउटा समीक्षा र नयाँ संकल्पको समय भएको बताए। उनले आफ्नो नेतृत्वमा लेबर प्रशासन अझै वामपन्थी झुकावतर्फ ढल्किने र सर्वसाधारण मानिसको जीवनस्तर सुधारमा केन्द्रित हुने वाचा गरे। वर्नमले ब्रिटेनले पुनः स्थिरता हासिल गर्न सक्ने कुरा विश्वलाई देखाउन आवश्यक रहेको पनि बताए। उनी विगतमा सन् 2010 र सन् 2015 गरेर दुईपटक पार्टी नेतृत्वको प्रतिस्पर्धामा विफल भएका थिए। मन्त्री परिषदका वरिष्ठ सदस्यहरूको नियुक्ति आजै अबेर शुरू हुने बताइएको छ। यसअघि जून 22 सरकार र लेबर पार्टीको नेतृत्वबाट राजीनामा घोषणा गरेका कियर स्टार्मरले आज राजा चार्ल्सलाई बकिङघम दरबारमा भेट्दै औपचारिक रूपमा राजीनामा पत्र बुझाएका थिए। त्यसअघि डाउनिङ स्ट्रीटमा सम्बोधन गर्दै उनले 2 वर्ष अघि भन्दा देश उनकै शब्दमा बलियो बनेको बताएका थिए। उनले नयाँ प्रधानमन्त्रीलाई आफ्नो पूर्ण साथ रहने पनि बताए।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
4: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
6: टाइम चेक
7: यति बेला रातिको 9 बजेको छ
8: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा
9: किन्नुस अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय
10: 93.4

नमस्कार, राति 9 बजेको अनुपर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यन सँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। देशको आर्थिक विकासमा पूँजी बजारको महत्वपूर्ण भूमिका रहेको प्रधानमन्त्री शाहको भनाई। व्यवसायीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह। मनोरञ्जन क्षेत्रमा कार्यरत किशोरीका 15 बुँदे माग मन्त्री गुरूङलाई हस्तान्तरण। शोषण मुक्त र सम्मानित कार्यस्थल निर्माणमा मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख। प्रतिस्पर्धा बिना नास्टमा उपकुलपति नियुक्त गरेपछि वैज्ञानिकहरू रुष्ट, उठाए प्रश्न। पोखरामा बोलबम यात्राको रौनक। गाईघाटबाट जल ल्याई केदारेश्वरमा जलार्पण। गण्डकीमा असारमा सवारी दुर्घटनामा 21 जनाको मृत्यु। ट्राफिक कार्यवाहीबाट 14.3 करोड़ राजस्व संकलन। बजेट कार्यान्वयन मार्गदर्शन जारी। चालू आर्थिक वर्ष विनियोजित बजेट आगामी फागुनसम्म खर्च गरिसक्नुपर्ने। कंगोमा युगोला प्रकोप तीव्र, मृत्यु हुनेको संख्या 930 पुग्यो। बहराइन र कुवेतद्वारा इरानी आक्रमण विफल पारेको दावी। र नेदरल्याण्डसमा लीग टूको 8 औं सिरिज खेल्दै नेपाल पहिलो खेल नामिबियासँग भोलि दिउँसो 2:45 बजे खेल्ने। अब समाचार विस्तारमा सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले देशको आर्थिक विकास र समृद्धिको लागि पूँजी बजारको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ। आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सरकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पूँजी बजार मार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताउनु भएको हो। प्रधानमन्त्री शाहले व्यवसायीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै काम गर्नेलाई प्रोत्साहन र गल्ती गर्ने विरूद्ध शून्य सहनशीलताको नीति अप्नाउने सरकारको स्पष्ट नीति रहेको जानकारी दिनुभयो। प्रधानमन्त्री समक्ष सरकारवाला संस्थाका प्रतिनिधिले बजारको दिगो विकासको लागि कानूनी, नीतिगत, संस्थागत र प्रणालीगत सुधारको आवश्यकता रहेको भावना व्यक्त गर्नुभएको थियो। सरकारवालाले छलफलपछि प्रधानमन्त्री शाहसँगको संवादले आफूहरू सकारात्मक भएको भावना व्यक्त गर्नुभएको छ। उहाँहरूले प्रारम्भिक शेयर निष्कासन प्रणालीमा सुधार, दोस्रो बजारमा माग र आपूर्तिलाई सन्तुलन कायम राख्न तथा दैनिक कारोबार रकमलाई 30 अर्ब पुर्याउने बाथरूम मिलाइदिन आग्रह गर्नुभएको छ। त्यसैगरी उहाँहरूले बैंक तथा वित्तीय संस्था मार्फत मार्जिन कारोबारसँग सम्बन्धित ब्रोकर कम्पनीलाई कर्जा प्रवाह सहज बनाउन नेपाल राष्ट्र ब्याङ्कले आवश्यक कदम चाल्नुपर्ने जानकारी दिनुभएको छ। बैंक तथा वित्तीय संस्थाले धितोपत्रमा लगानी गरेपछि कम्तीमा 6 महिनासम्म बिक्री गर्न नपाउने विद्यमान व्यवस्था खारेज गर्न तथा सियर धितो कर्जाको सीमालाई प्राथमिक पूँजीसँग आबद्ध गर्नुको सट्टा कुल कर्जाको 5% कायम गर्ने व्यवस्था मिलाइदिन प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ। अर्थ मन्त्रालयले व्यक्तिगत कारोबारमा हुने नोक्सानीमा कर समायोजनको व्यवस्था गरिदिनुपर्ने, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोष जस्ता ठूला संस्थालाई दोस्रो बजारमा लगानी गर्न प्रोत्साहन गर्नुपर्ने, नेपाल स्टक एक्सचेन्जको रणनीतिक साझेदारसहित पुनः संरचना तथा गैरावासीय नेपालीलाई पूँजी बजारमा लगानी गर्ने मार्ग प्रशस्त गरिदिन माग राख्नु भएको छ। छलफलमा स्टक ब्रोकर एसोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका प्रतिनिधि सन्दीप चलान, नेपाल लाइफ इन्सुरेन्सका प्रतिनिधि नवराज सिलवाल, नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वर लाल श्रेष्ठ, पूँजी बजार समितिका सभापति प्रियराज रेग्मी र लगानीकर्ता अम्बिका प्रसाद पौडेल सहभागी हुनुहुन्थ्यो। मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति 2082 को प्रभावकारी कार्यान्वयन तथा मनोरञ्जन क्षेत्रमा कार्यरत किशोरी तथा श्रमिकहरूको अधिकार सुनिश्चित गर्ने उद्देश्यले गण्डकी प्रदेश स्तरीय परामर्श तथा ज्ञापन पत्र हस्तान्तरण कार्यक्रम आज पोखरामा सम्पन्न भएको छ। शुभ अवसर ग्राम नेपालको आयोजनामा भएको कार्यक्रममा मनोरञ्जन क्षेत्रमा कार्यरत दौतरी समूहका सदस्यहरूले गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरूङलाई 15 बुँदे संयुक्त ज्ञापन पत्र हस्तान्तरण गरेका हुन्। ज्ञापन पत्रमा मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरूको अधिकार, सामाजिक सुरक्षा, सुरक्षित कार्यस्थल तथा मानवाधिकारको संरक्षणका विषयलाई प्राथमिकताका साथ उठाइएको छ। सबै श्रमिकसँग अनिवार्य लिखित सम्झौता गर्ने, बाल श्रम अन्त्य गर्ने, न्यूनतम पारिश्रमिक र ओभरटाइमको सुनिश्चितता, स्वास्थ्य तथा दुर्घटना बीमा, सामाजिक सुरक्षा कोषमा आबद्धता, कार्यस्थलमा आचार संहिता लागू गर्ने, हिंसा तथा यौन शोषणका घटनामा निशुल्क कानूनी सहायता उपलब्ध गराउने, गुणस्तरीय खाना, सुरक्षित यातायात, अतिरिक्त कामको छुट्टै भुक्तानी, विदा नलिँदा तलब कटौती गर्ने व्यवस्था हटाउने लगायत 15 बुँदे माग समेटिएका छन्। कार्यक्रममा दौतरी समूहको सदस्य इमाया विघले मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरूको तर्फबाट 15 बुँदे संयुक्त मागपत्र वाचन गर्दै मन्त्री गुरूङलाई हस्तान्तरण गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रेखा गुरूङले सुरक्षित सम्मानित र शोषणमुक्त समाज निर्माणको लागि सबै पक्षको साझा प्रतिबद्धता कार्यस्थलमा आचार संहिता लागू गर्ने हिंसा तथा यौन शोषणका घटनामा निशुल्क कानूनी सहायता उपलब्ध गराउने गुणस्तरीय खाना सुरक्षित यातायात अतिरिक्त कामको छुट्टै भुक्तानी विदा नलिँदा तलब

उहाँले मानव बेचबिखन विरूद्धको अभियान लैंगिक समानता सामाजिक न्याय र मानवाधिकार संरक्षणसँग प्रत्यक्ष रूपमा जोड़िएको विषय भएकोले सबै मिलेर सभ्य र न्यायपूर्ण समाज निर्माणमा लाग्नुपर्नेमा जोड़ दिनुभयो। गण्डकी प्रदेशसभाको सामाजिक विकास तथा कृषि समितिको सभापति दमयन्ती रूचालले समाजमा अझै पनि शक्तिशाली वर्गबाट कमजोर र निमुखामाथि हिंसा तथा अपमान हुने प्रवृत्ति विद्यमान रहेको बताउनुभयो। उहाँले यस्तो समस्या नेपालमा अझै जटिल र विकराल अवस्थामै रहेको भन्दै कानूनको प्रभावकारी कार्यान्वयन र सामाजिक सचेतना आवश्यक रहेको धारणा राख्नुभयो। सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयका सचिव डाक्टर शेष नारायण पौडेलले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण तीनै तहका सरकार र सबै सरकारवालाको साझा जिम्मेवारी भएको बताउनुभयो। उहाँले विभिन्न निकायले काम गरिरहे पनि स्पष्ट कार्यविभाजन नहुँदा प्रभावकारितामा कमी आएको उल्लेख गर्दै कुन प्रकृतिको मुद्दा कसले हेर्ने भन्ने स्पष्टता आवश्यक रहेको बताउनुभयो। महिला तथा बालबालिका बेचबिखन विरूद्ध सहकर्मी समूह नेपाल एडबिनकी कार्यकारी निर्देशक वेणुमाया गुरूङले मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति 2082 प्रमुख व्यवस्था कार्यान्वयनका चुनौती तथा सरकारवालाको भूमिकाबारे प्रस्तुति दिनुभएको थियो। कार्यक्रममा प्रदेशसभा सदस्य भक्तबहादुर कुंवर, राष्ट्रिय मानवाधिकार आयोग गण्डकी प्रदेश कार्यालयका प्रमुख नितु कर्तोला, सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख हरिबहादुर खपाङ्गे, श्रम तथा रोजगार कार्यालय पोखराका प्रमुख चण्डिका पौडेल, जिल्ला प्रहरी कार्य कास्कीका सूचना अधिकारी वीरेन्द्र कुमार पासवान, गैर सरकारी संस्था महासंघ गण्डकीका अध्यक्ष पदमराज पहारी, सामाजिक विकास मन्त्रालयका समन्वय अधिकृत बदी प्रसाद वागले, शक्ति समूह गण्डकी कार्यक्रम संयोजक सरिता पौडेल लगायतले मानव बेचबिखन नियन्त्रण, सुरक्षित रोजगारी तथा श्रमिक अधिकार संरक्षणका विषयमा आफ्नो धारणा राख्नुभएको थियो। गुड सेफर्ड इन्टरनेशनल फाउण्डेशन नेपालकी कन्ट्री डिरेक्टर सिस्टर टास्किला निकोलसको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विकास ढुंगानाले गर्नुभएको थियो। मदन पुरस्कार गुठीले मदन पुरस्कार 2082 लागि उत्कृष्ट 10 पुस्तकको नामावली सार्वजनिक गरेको छ। गुठीमा प्राप्त भएका कुल 298 पुस्तक मध्येबाट उत्कृष्ट 10 कृति छनौट गरिएको छ। छनौट भएका यी 10 कृतिहरूमध्ये एक कृतिलाई वर्ष 2082 प्रतिष्ठित मदन पुरस्कार अर्पण गरिने गुठीले जनाएको छ। गुठीका अनुसार अकारादि क्रम अनुसार छनौटमा परेका पुस्तकहरूमा केशवराज गेवालीको अज्ञात, केशव दाहालको इथा र ललित विष्टको उत्कर्ष रहेका छन्। त्यसै गरी रोशन कुमार झाको नेपाल मण्डलसँग जोड़िएको सिमरनगढ़को इतिहास, वीणा जोशी राजभण्डारीको नेवार समुदायको परम्परागत मुकुण्डनाश र उमा सुवेदीको परिधि पनि श्रेष्ठ 10 को सूचीमा पर्न सफल भएका छन्। सीमावासको महायुग, श्रवण मुकारुङको सलह, डाक्टर नवराज केसीको स्वस्पर्श र नदीशको हिउँद पुस्तक पनि पुरस्कारको अन्तिम प्रतिस्पर्धाका लागि छनौट भएका छन्। प्राप्त 298 पुस्तकहरूबाट प्रारम्भिक चरणमा 10 उत्कृष्ट पुस्तक छनौट गरिएको छ। मदन पुरस्कार गुठीका अध्यक्ष कुन्दन दीक्षितले भन्नुभएको छ। प्रतिस्पर्धा बिना नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टमा उपकुलपति नियुक्त गरिएको छ। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले दरखास्त आह्वान नै नगरी नास्टको उपकुलपतिमा प्राध्यापक डाक्टर जनार्दन तामिछानेलाई नियुक्त गरेको छ। अन्य विश्वविद्यालयहरूमा दरखास्त आह्वान गरिए पनि वैज्ञानिक अनुसन्धान र नवप्रवर्तनसँग जोड़िएको महत्वपूर्ण निकाय नास्टमा गोप्य रूपमा उपकुलपति नियुक्त गरिएको भन्दै वैज्ञानिकहरूले प्रश्न उठाएका हुन्। यसले गर्दा खुल्ला बजारमा रहेका अब्बल अनुभवी, अन्तर्राष्ट्रिय अनुभव प्राप्त, अन्तर्राष्ट्रिय डिग्री हासिल गरेका तथा अन्तर्राष्ट्रिय स्तरको रिसर्च फेलोशिप गरेका योग्य व्यक्तिहरू प्रतिस्पर्धामा सहभागी हुनबाट वञ्चित भएका छन्। विश्वविद्यालयका उपकुलपति छनौट तथा सिफारिश समितिद्वारा सिफारिश गरिएका उम्मेद्वारहरूमध्येबाट कुलपति शाहले अन्य विश्वविद्यालयहरूमा उपकुलपतिहरू नियुक्त गर्नुभएको थियो। कुनै निकायमा प्रतिस्पर्धा गराउने र कुनै नगराउने सरकारको दोहोरो मापदण्ड देखिएको सम्बन्ध अधिकारीहरू बताउँछन्। केही वैज्ञानिकहरूले खुल्ला प्रतिस्पर्धा नगरी मन मौजी तरिकाले उपकुलपति छनौट गरिएको भन्दै आफूहरू प्रतिस्पर्धामा भाग लिनबाट वञ्चित भएको गुनासो गरेका छन्। नास्टका कुलपति समेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री एवं सहकुलपति महावीर पुनको सिफारिशमा गत असार 32 गते लामिछानेलाई उपकुलपतिमा नियुक्त गर्नुभएको थियो। हिन्दू धर्मावलम्बीहरूको आस्था र श्रद्धाको महिना साउन शुरू भएसँगै पोखरामा बोलबम यात्राको रौनक चाहेको छ। साउन महिनाको पहिलो सोमबार गिरूवस्त्र धारण गरेका हजारौं भक्तजन पोखरा एक बगर स्थित गाईघाटमा जम्मा भई सेती नदीको पवित्र जल लिएर करिब 8 किलोमिटर पदयात्रा गर्दै बैराम स्थित केदारेश्वर महादेव मन्दिर पुगेका छन्। भक्तजनले गाईघाटको 108 धारामा स्नान गरी सेती नदीको जल, गाईको दूध र बेलपत्र बोकेर बोलबमको जय घोष गर्दै भजन कीर्तन तथा बाजा गाजासहित नगर परिक्रमा गरेका थिए। र्याली बगर न्यू रोड सृजना चोक हुँदै फेवाताल किनारे स्थित केदारेश्वर मन्दिर पुगेको थियो। मन्दिरमा 108 शिवलिंगमा जलार्पण गर्दै भक्तजनले आफ्नो मनोकांक्षा पूरा हुने विश्वासका साथ पूजा आर्चना गरेका हुन्। केदारेश्वर महादेव मढी सेवाश्रम समितिका बोलबम कार्यक्रम संयोजक तथा विश्व हिन्दू महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शंकर खरालका अनुसार समितिले विगत 25 वर्षदेखि श्रावण महिनाको प्रत्येक सोमबार बोलबम यात्रा आयोजना गर्दै आएको छ। उहाँका अनुसार पहाड़ी क्षेत्रमा बोलबम यात्रा

0: शुरूआत पोखराबाट भएको दावी गर्दै 2058 सालदेखि गाईघाटबाट जल ल्याई केदारेश्वर मन्दिरमा जलार्पण गर्ने व्यवस्थापन समितिले गर्दै आएको छ। समयचक खरालले पछिल्ला वर्षहरूमा यातायातको सहज पहुँच र दैनिक कार्यव्यस्तताको कारण खाली खुट्टाले पदयात्रा गर्ने भक्तजनको संख्या केही घटेको बताउनुभयो। तर गाईघाटबाट पवित्र जल बोकेर पदयात्रा गर्दै शिवलिंगमा जल चढ़ाउनुको धार्मिक महत्व विशेष रहेको उहाँको भनाइ छ। बोलबम यात्रामा कास्की सहित आसपासका जिल्ला तथा छिमेकी मुलुकबाट आएका श्रद्धालुको समेत उल्लेखनीय सहभागिता देखिएको थियो। कतिपय भक्तजनले सम्पूर्ण 8 किलोमिटर दूरी खाली खुट्टाले पार गर्दै आफ्नो आस्था प्रकट गरेका थिए। सहभागी भक्तजनका अनुसार साउन महिनामा भगवान शिवको उपासना गरी पवित्र नदी कुण्ड वा तलाउबाट जल उठाएर शिवलिंगमा चढ़ाउँदा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। पछिल्ला वर्षहरूमा बोलबम यात्रा धार्मिक अनुष्ठानसँगै सांस्कृतिक पर्वका रूपमा पनि स्थापित हुँदै आएको छ। समितिले पहिलो सोमबार सहभागी हुन नपाएकालाई बाँकी सोमबार पनि बोलबम यात्रामा सहभागी हुन आग्रह गरेको छ। यस वर्ष श्रावण महिनामा 4, 11, 18 र 25 गते सोमबार परेकाले ती सबै दिन विशेष बोलबम यात्रा तथा जलार्पण कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। 44 औं बीपी स्मृति दिवसको सन्दर्भमा नेपाली कांग्रेस कास्कीले विद्यार्थीबीच वक्तृत्व कला प्रतियोगिता गरेको छ। अहिलेको युवाले बीपीबाट के सिक्ने भन्ने विषयमा आयोजित प्रतियोगितामा एसयूएस हर्बर माइनल विद्यालयकी प्रेरिका पराल प्रथम भएको नेपाली कांग्रेस कास्कीका सहसचिव एवं प्रवक्ता नवीन सिक्देले जानकारी दिनुभएको छ। प्रतियोगितामा लक्ष्मी आदर्श माविकी सम्झना बेलवासी द्वितीय, एसयूएसकै अनुजा गौतम तृतीय र रामज्योति माविकी स्वेच्छा परिवार सान्त्वना हुनुभएको छ। विजेतालाई क्रमशः 10,000, 8,000, 5,000 र 2,000 सहित प्रमाणपत्र वितरण गरिएको साउन 6 गते पार्टी कार्यालयमा हुने कार्यक्रममा उहाँहरूलाई पुरस्कृत गरिने प्रवक्ता सिक्देलले जानकारी दिनुभएको छ। निर्णायक मण्डलमा डाक्टर एमनाथ मल्सना संयोजक र दिपेन्द्र पराजुली कपिलमणि दाहाल सदस्य रहनुभएको थियो। बीपी स्मृति दिवसकै सन्दर्भमा पोखराको पर्यटन सम्बन्धी पोलिसी लेखन प्रतियोगिता पनि सञ्चालन गरिएको छ। नेपाली कांग्रेस कास्कीका उपसभापति एवं कार्यक्रम संयोजक युवराज कुमारको अध्यक्षतामा भएको कार्यक्रममा सभापति किशोर दत्त बराल, सचिव देवेन्द्र राणावाट, सहसचिव एवं प्रवक्ता नवीन सिक्देल, सहसचिव शंकर ढुंगाना लगायतले बोल्नु भएको थियो। हेमजा साहित्य राष्ट्रिय पुरस्कारबाट बिम्बकवि तथा कलाकार रमेश श्रेष्ठ पुरस्कृत हुनुहुने भएको छ। कृष्ण प्रसाद पौडेलको संयोजकत्वमा कोविद शरण उपाध्याय र वसन्तराज त्रिपाठी सदस्य रहेको प्रतिभा चयन समितिले श्रेष्ठको नाम सिफारिश गरेको थियो। बिम्बकविका रूपमा सुपरिचित नेपाली कविता र कलाका सुप्रसिद्ध प्रतिभा प्राज्ञ श्रेष्ठ गीत लेखन र संस्कृति संरक्षणमा पनि सक्रिय देखिनुहुन्छ। लोकनृत्य, गाईजात्रा, बाघजात्रा, भैरव नृत्य संरक्षणमा 4 दशक आफूलाई समर्पित गराउनुभएका उहाँका दर्जन चर्चित कविता कृतिहरू प्रकाशित छन्। बाघमय क्षेत्रमा समर्पित श्रेष्ठसँग नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानमा रहेर सेवा गरेको अनुभव समेत छ। उहाँ यसअघि दर्जन बढ़ी राष्ट्रिय अन्तर्राष्ट्रिय सम्मान पुरस्कारबाट पुरस्कृत भइसक्नु भएको छ। यसैगरी संस्थाद्वारा संचालित शुभ प्रभात काव्यमाला पुरस्कार गन्धर्व सारंगी पाठशाला हेम्जालाई प्रदान गरिने भएको छ। संयोजक बलराम पौडेलको संयोजकत्वमा सोमनाथ गौतम र दिलीराम पौडेल सदस्य रहेको प्रतिभा चयन समितिको सिफारिशलाई संस्थाको बैठकले अनुमोदन गरेको हो। प्रतिष्ठानले मासिक रूपमा सञ्चालन गर्ने शुभ प्रभात काव्यमाला र प्रतिष्ठानका कार्यक्रममा सारंगीको धुनसहितको गायनले प्रतिष्ठानका गतिविधि सफल पार्न पुर्याएको योगदानको कदर गर्दै सम्मानित गर्न लागि जनाइएको छ। पाठशालाका बालबालिका समरबहादुर गायकद्वारा प्रशिक्षित हुँदै आएका छन्। प्रतिष्ठानले संस्थाको कोषको लागि स्वैच्छिक सहयोग प्रदान गरेका दाताको रकमलाई एकीकृत पारी 2081 सालमा हेम्जा साहित्य राष्ट्रिय पुरस्कार कोष स्थापना गरेको हो। यसैगरी संस्थाको मासिक रचना वाचन कार्यक्रमलाई प्रभावकारी बनाउन तत्कालीन अध्यक्ष बलराम पौडेलको पहलमा साहित्यकार डाक्टर पुष्पा केसी भण्डारी र असफल गौतमको सहयोगमा शुभ प्रभात बाल साहित्य कोष स्थापना गरिएको हो। पहिलोपटक अर्पण गर्न लागि दुवै पुरस्कार संस्था स्थापना दिवस साउन 8 गतेका दिन एक समारोहबीच अर्पण गरिने प्रतिष्ठानका अध्यक्ष सुनिल गायकले जानकारी दिनुभएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्। तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
2: काठमाण्डौ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी मैनपुल पोखरा।

0: 0061 587 2663 5538 34
1: फेस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
2: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन अत्तिनु पर्यो? फेस्टल हस्पिटलमा खुलेको फेस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइभीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। फेस्टल आयुर्वेद केन्द्र, फेस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061 450 424, 98 84 46 5525।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061 527 426 537 526।
4: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल SS5, नेपाल्स नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration. BBA, 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो 24 घण्टामा देशभर विपद जन्ने 62 घटना भएका छन्। सो अवधिमा मुलुकका विभिन्न भागमा बाढ़ी, पहिरो, डुबान, सर्पदंश जस्ता प्राकृतिक विपदका घटना भएका छन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार ती घटनामा 2 जनाको मृत्यु र 15 जना घाइते भएका छन्। प्राधिकरणका अनुसार पछिल्लो 24 घण्टाको अवधिमा 11 सड़क अवरूद्ध भएका छन्। प्राधिकरणले आज सार्वजनिक गरेको दैनिक विपद बुलेटिन अनुसार विपदको कारण करिब 12,27,000 बराबरको अनुमानित आर्थिक क्षति भएको छ। घटनामा 6 चौपाया पनि क्षति भएको छ। शनिबार र आइतबार देशका विभिन्न स्थानमा भएको मध्यम भारी र अति भारी वर्षाको कारण बाढ़ी पहिरो डुबान जस्ता विपदका घटना बढ़न सक्ने भन्दै प्राधिकरणले प्रति कार्यको लागि व्यापक तयारी गरेको थियो। गएको असार महिनामा गण्डकी प्रदेशभरि विभिन्न सवारी दुर्घटनामा 21 जनाले ज्यान गुमाएका छन्। उक्त महिनामा प्रदेशभर 19 सवारी दुर्घटनामा 22 सवारी साधनहरू संलग्न थिए। ती दुर्घटनामा परि 21 जनाले ज्यान गुमाएको र ज्यान गुमाउनेमा 16 पुरूष, 2 महिला, 1 बालक र 2 बालिका रहेका छन्। यसै गरी दुर्घटनामा 18 जना घाइते भएका छन्। सड़क दुर्घटनाका क्रममा प्रहरीले 19 जनाको सकुशल उद्धार समेत गरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखराल जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी निदेशक थानेश्वर चपाईका अनुसार दुर्घटनाको कारण विश्लेषण गर्दा सबैभन्दा बढ़ी चालकको लापरवाहीले 13, तीव्र गति 10, मादक पदार्थ सेवन 2 र अन्य 1 दुर्घटना भएका छन्। यस्तै सवारी साधनको प्राविधिक गड़बड़ीको कारण 2, यात्रुको असावधानीका कारण 2, सड़कको अवस्थाको कारण 1 र मौसमका कारण 1 दुर्घटना भएको प्रतिवेदनमा उल्लेख छ। कार्यालयका अनुसार असारमा प्रदेशका विभिन्न राजमार्ग तथा सड़क खण्डहरूमा 34,871 पटक सवारी साधनहरू चेकिङ गरिएको थियो। त्यसक्रममा नियमित विपरीत सवारी चलाउने 1,60,794 सवारी साधनलाई कार्यवाही गरी 14,03,57,000 रूपियाँ राजस्व संकलन गरिएको छ। ट्राफिक प्रहरीले तीव्र गतिमा कुद्ने 823 सवारी साधनलाई कार्यवाही गरी 4,63,000 रूपियाँ र ओभरलोड बोक्ने 559 सवारी साधनबाट 7,32,175 रूपियाँ राजस्व उठाएको छ। यसै गरी 1,706 पटक मादक पदार्थ सेवन मापसे चेकिङ गर्दा 1,358 कार्यवाहीमा परि 11,06,000 रूपियाँ राजस्व संकलन भएको छ भने 38 पटक लागू पदार्थ सेवन लापसे चेकिङ गर्दा 48 कार्यवाहीमा परेका छन्। फुटपाथ पार्किङ गर्ने 1,076 सवारी साधनलाई कार्यवाही गरी 5,38,000 रूपियाँ राजस्व संकलन गरिएको छ। स्वरूप परिवर्तन गर्ने 41 सवारी साधनलाई 2,93,500 रूपियाँ जरिवानासित आवश्यक कार्यवाहीको लागि यातायात व्यवस्था कार्यालय पठाइएको छ। यस्तै नम्बर प्लेट सुधार अभियान अन्तर्गत 2,142 सवारी चेकिङ गरी 1,127 नम्बर प्लेट सुधार गरिएको र 67 कार्यवाही गरिएको छ। 2,345 सवारी साधनबाट झल्लर हटाइएको छ भने 349 सवारी साधनको कालो सिसा स्टिकर हटाई 10 कार्यवाही गरिएको छ। प्रगति विवरण अनुसार ट्राफिक प्रहरीले जेठ महिनामा समुदाय, विद्यालय तथा चालकहरूलाई लक्षित गरी व्यापक सचेतनाका कार्यक्रम समेत सञ्चालन गरेको छ। चालू आर्थिक वर्ष विनियोजित बजेट आगामी फागुनसम्म खर्च गरिसक्नुपर्ने भएको छ। अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष 83-84 बजेट कार्यान्वयन मार्गदर्शन जारी गर्दै त्यस्तो व्यवस्था गरेको हो। मन्त्रालयले मार्गदर्शन मार्फत आर्थिक वर्ष फागुनसम्म विनियोजित बजेट खर्च गरिसक्नुपर्ने व्यवस्था गरेको हो। खर्च नहुने विनियोजित बजेट आगामी चैत्र 15 मन्त्रालयमा समर्पण गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ। मन्त्रालयगत बजेट सूचना प्रणालीमा समावेश भएका कार्यक्रम, स्वीकृत कार्यक्रम र खर्च गर्ने अख्तियारी मानिस सम्बन्धित कोष तथा लेखा नियन्त्रण कार्यालयले बजेट निकासा गर्नेछ। वार्षिक स्वीकृत कार्यक्रमका लागि विनियोजित बजेट फागुन मसान्तसम्म खर्च नभए वा बाँकी अवधिमा खर्च हुन नसक्ने भए त्यस्तो रकम चैत्र 15 अर्थ मन्त्रालयमा समर्पण गर्नुपर्ने व्यवस्था मार्गदर्शनले गरेको छ। शेयर बजार लगातार 5 कारोबार दिन बढ़ेको छ। शेयर बजार परिसूचक नेप्ची आज 41.70 अंकले बढ़ेर 2,719.24 बिन्दुमा पुगेको छ। 5 कारोबार दिनमा नेप्ची 149 अंकले बढ़ेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। गएको शुक्रबार 4,57 करोड़को कारोबार भएकोमा आज 343 कम्पनीको 1,22,00,000 किता शेयर 5,51 करोड़ रूपियाँमा किनबेच भएको छ। देशैभर जारी लगातारको वर्षा बुधबारदेखि क्रमशः कम हुँदै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको निम्नचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले वर्षा भइरहेको विभागले जनाएको छ। मौसममा आउने सुधारबारे जानकारी दिँदै वरिष्ठ मौसमविद मिनकुमार अर्यालले सोमबार र मंगलबार देशका विभिन्न स्थानमा वर्षा जारी रहे पनि बुधबारदेखि भने मौसममा क्रमशः सुधार आउने र वर्षा कम हुँदै जानेछ। मौसम पूर्वानुमान अनुसार सोमबार दिउँसो देशका हिमाली भूभागका केही स्थानमा तथा पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भएको
छ। बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद अर्यालले बताउनु भएको छ। कंगोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको संख्या कम्तीमा 930 पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार शनिबारसम्म देशभर 2344 जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो 24 घण्टामा मात्र 37 जनाको मृत्यु भएको छ, जुन एकै दिनमा भएको उच्च मृत्युमध्ये एक हो। पूर्वी कंगोमा गत मे 15 घोषणा गरिएको यो इबोला प्रकोप हालसम्मकै तीव्र गतिमा फैलिएको प्रकोप भएको अधिकारीहरूले बताएका छन्। यसपटक फैलिएको बुन्डी बुग्यो प्रजातिको इबोला भाइरस अन्य प्रकारको तुलनामा कम देखिने भए पनि यस विरूद्ध हालसम्म स्वीकृत खोप वा उपचार विधि उपलब्ध छैन। सबैभन्दा बढ़ी प्रभावित इतोरी प्रान्तमा सुरक्षा चुनौतीको कारण रोग नियन्त्रण तथा उपचारको प्रयास प्रभावित भइरहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार प्रकोप घोषणा भए यता स्वास्थ्य केन्द्र र उपचार टोलीमाथि कम्तीमा 12 आक्रमण भएका छन्। बहराइन र कुवेतले सोमबार इरानबाट गरिएको हवाई आक्रमणको प्रयासले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले विफल पारेको बताएको छ। अमेरिका र इरानबीच एक साताभन्दा बढ़ी समयदेखि जारी सैन्य तनावबीच दुवै देशले पछिल्लो आक्रमणको जानकारी सार्वजनिक गरेका हुन्। होर्मुज जलसन्धिमा ओमानतर्फको जलमार्ग प्रयोग गर्ने जहाजलाई इरानी जल क्षेत्र प्रयोग गर्न बाध्य पार्ने प्रयासपछि अमेरिका इरानबीचको कमजोर युद्ध विराम लगभग भंग भएको छ। त्यस यता दुवै पक्षले एक अर्कामाथि आक्रमण जारी राखेका छन्। अमेरिकी फिफ्थ फ्लेट तैनाथ रहेको बहराइनले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले इरानका धेरै हवाई आक्रमणका प्रयासलाई अवरोध गरी नष्ट गरेको जनाएको छ। कुवेतको सेनाले पनि इरानबाट आक्रमण गरेको पुष्टि गरिएको छ। यसअगाडि सोमबार इरानको रिभोल्युसनरी गार्डसले कुवेत स्थित अमेरिकी सैन्य लक्ष्यमा प्रहार गरेको दावी गरेको थियो। आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत नेपालले बुधबारदेखि घरेलु टोली नेदरल्याण्ड्स र नामिबियासँग त्रिगुणात्मक एक दिवसीय सिरिज खेल्दैछ। नेपालले पहिलो खेल भने नामिबियासँग मंगलबार दिउँसो 3:45 खेल्नेछ। नेदरल्याण्डको उत्रेथमा हुने सिरिजमा नेपालले दोस्रो खेल घरेलु टोलीसँग बिहिबार खेल्नेछ। यस्तै तेस्रो खेल आगामी सोमबार नामिबियासँग र त्यसको दुई दिनपछि अन्तिम खेलमा नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। लीग टूको 7 सिरिज खेलिसक्दा नेपाल 28 खेलबाट 24 अङ्क जोड्दै 5 स्थानमा छ। अंक तालिकामा शीर्ष स्थानको अमेरिकाको 32 खेलबाट 43 अङ्क छ भने समान खेल खेलेको दोस्रो स्थानको स्कटल्याण्डको 38 अङ्क रहेको छ। नेदरल्याण्ड्स 28 खेलबाट 32 अङ्क जोडेर तेस्रो स्थानमा रहँदा समान खेलबाट 31 अङ्क बटुलेको मान चौथो स्थानमा छ। नेपाल 5 रहँदा 6 स्थानको क्यानाडाको पनि समान 24 अङ्क नै छ। नामिबिया 22 अङ्कसहित 7 र युए 14 अङ्कसहित पुछारमा छन्। लीग टूको शीर्ष 4 परेर विश्वकप छनौटमा पुग्नको लागि नेपाललाई यो सिरिज महत्वपूर्ण छ। यो सिरिजपछि नेपालले लीग टू साइकलको अन्तिम सिरिज अक्टोबरमा घरेलु टोली ओमान र क्यानाडासँग खेल्नेछ। राति 9 अनुवर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। देशको आर्थिक विकासमा पूँजी बजारको महत्वपूर्ण भूमिका रहेको प्रधानमन्त्री शाहको भनाई, व्यवसायीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह। मनोरञ्जन क्षेत्रमा कार्यरत किशोरीका 15 बुद्धे माग मन्त्री गुरूङलाई हस्तान्तरण। शोषण मुक्त र सम्मानित कार्यस्थल निर्माणमा मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख। प्रतिस्पर्धा बिना नाश्न उपकुलपति नियुक्त गरेपछि वैज्ञानिकहरू रुष्ट, उठाए प्रश्न। पोखरामा बोलबम यात्राको रौनक, गाईघाटबाट जल ल्याई केदारेश्वरमा जलार्पण। गण्डकीमा असारमा सवारी दुर्घटनामा 21 जनाको मृत्यु, ट्राफिक कार्यवाहीबाट 14,03,00,000 राजस्व संकलन। बजेट कार्यान्वयन मार्गदर्शन जारी, चालू आर्थिक वर्ष विनियोजित बजेट आगामी फागुनसम्म खर्च गरिसक्नुपर्ने। कंगोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको संख्या 930 पुग्यो। बहराइन र कुवेतद्वारा इरानी आक्रमण विफल पारेको दावी र नेदरल्याण्डसमा लीग टूको 8 सिरिज खेल्दै नेपाल, पहिलो खेल नामिबियासँग मंगलबार दिउँसो 2:45 हुने। अवस्थ यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
1: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
0: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीका लागि गेन्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
0: फोन नम्बर 0614510000
1: 0614510002 मोबाइल नम्बर 9856084466।
0: द गेन्स कलेज फर एम्पावरिङ द फ्युचर।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
3: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न आईसीयू सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज,
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा आठ सृजना चोक कास्की।
2: फोन 061-572-648-5728-49।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मा मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS पाइप्स, नेपाल्स नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
3: नेपालीको गौरव,
4: नेपालीको पहिचान,
3: पालिखे ढाका टोपी,
4: जसले शिरको शोभा बढाउँछ।
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
5: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
3: पालिखे ढाका टोपी, महेन्द्रपुल हुना कार्यालय नजिकै पोखरा। फोन 526-483।
4: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा,
3: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
6: त्रिवी शिक्षण अस्पताल, टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू, सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी पुड्को हुने वा धेरै अग्लो हुने, बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-71।
7: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
8: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
3: नेपालीको गौरव,
4: नेपालीको पहिचान,
3: पालिखे ढाका टोपी,
4: जसले शिरको शोभा बढाउँछ।
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
5: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
3: पालिखे ढाका टोपी, महेन्द्रपुल हुना कार्यालय नजिकै पोखरा। फोन 526-483।
4: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा,
3: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
9: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ।
8: 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
9: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
8: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
8: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-9251-98190।
10: किन्नुहोस् अब ढुक्कले सुनका गहना, आयो अब मेसिनबाट गुणस्तर जाँच्ने जमाना।
11: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ। यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक, मनमोहक अनि सुन्दर गरगहनाहरू।
10: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
11: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
10: यी गरगहना बिक्री वा साथ फेर गर्दा तोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ। यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
11: फोन
10: 5308-15-5308-15,
11: मोबाइल नम्बर 9852-22871। महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
12: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
13: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
14: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
15: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
14: नेपाल आदिवासी जनजाति महासंघ।
16: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले लाग्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
17: हेलो,
18: हजुर नमस्कार।
17: हेलो
18: नमस्कार काका, सुन्नु भएन?
17: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरै पाइन।
18: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज सुन्नु भएन?
17: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
18: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
17: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
18: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
17: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
18: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
17: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
8: INS नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर 1 ब्रांड, नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
8: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सहपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 10 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।